0: आरोप लगाउँदै आइरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ, रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै जिल्ला अदालतको अनुमति शीर्षकमा खबर छ।
1: विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ, त्यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपड़ा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा जोगमुनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले कड़ाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगमुनी जाने सर्वसाधारणको भीड़ भने रानी नाकामा उत्तिकै रहेको छ। जोगमनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकैपटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्। नेपालतर्फको रानी नाकामा जोगबनी तर्फबाट बढ़ीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताँती नै देख्न सकिन्छ। विगतमा जोगबनीबाट किनमेल गरेर आउँदा नेपालतर्फका सुरक्षाकर्मीहरूले मात्रै चेक जाँचमा कड़ाई गर्ने गरेकोमा हाल भारततर्फको सीमा सुरक्षा बलले पनि चेक जाँचमा कड़ाई गर्ने गरेको छ। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेक जाँच गरिए पनि सुरक्षाकर्मीहरूले नरोक्ने गरेको यात्रुहरूले बताएका छन्। तर पेय पदार्थहरू भने आयातमा नेपालतर्फका सुरक्षाकर्मीहरूले निषेध गरेका छन्। कोक फ्यान्टा मिरिन्डा ड्यू जस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षाकर्मीहरूले त्यस्ता सामान आयात गरी नेपाल प्रवेश नदी भारततर्फ नै फर्काइदिने गरेका छन्।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल संचालनमा रहेका हरेक विश्वविद्यालयको छुट्टा छुट्टी ऐन रहेको छ। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानून मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक 2083 तयार गरेको छ। बदलिदो राजनीतिक परिस्थिति अनुसार विश्वविद्यालयका लागि आफू अनुकूलको कानून बनाउन ऐन संशोधन गर्न लागि हो।
2: एक दशकसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्रमा विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्न समय सीमा दिएको छ। कार्यदलले पुराना प्रतिवेदनहरूको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्न भनिएको छ।
1: नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पद रिक्त रहेको 2 महिनापछि मन्त्री परिषद बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 बैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। तत्कालीन सरकारले 10 मंगिर 2081 4 वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 बैशाखमा राजीनामा दिएका थिए। उनको बाँकी कार्यकालका लागि सरकारले भट्टलाई नियुक्त गरेको हो।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने आशंका गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानूनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता स्वायत्तता र कार्यशैलीका विषयमा विवादास्पद विषयवस्तुहरू उठ्न सक्ने उनले आशंका गरेका हुन्। उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढ़ी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनु पर्नेमा जोड़ दिएका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धन बीचको मतभेद देखिएको छ। सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेट प्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो।
2: सरकारी संचार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा हिजो विरोध प्रदर्शन गरेको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरकारवाला सहित काठमाडौँमा वृहत एकबद्धता र्याली आयोजना गरेको हो। महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध रूपमा सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने माग पनि राखेको छ।
1: नवलपुरमा एउटै ओडा छ तर सेवा भने 3 स्थानबाट प्रदान गरिन्छ। भौगोलिक विकटता र नमिलेको भूगोलका कारण ओडा कार्यालयले आलोपालो रूपमा 3 सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका 5 नागरिकले कार्यालय खुलेको सबै दिन आफूलाई पाएपर्ने स्थानबाट सेवा लिन सक्ने अवस्था छैन। पहाड़ी र विकट भूगोलका कारण त्यहाँका बासिन्दाले ओडा कार्यालयको सेवा लिन शास्ति झेल्दै आएका छन्।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ। दुई पक्षबीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले शुक्रबार स्विजरल्याण्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि आन्दोलन अन्यलता उत्पन्न भएको छ। स्विजरल्याण्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्षीय बीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको बताएको छ। यसै साथ अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक आक्रमण, लामो दूरीमा क्षेप्यास्त्र र अन्य विवादास्पद विषयमा निर्णय हुन सकेको छैन।
1: फिफा विश्वकप 2026 अन्तर्गत अहिले मोरक्को र स्कटल्याण्ड विरूद्ध स्कटल्याण्ड बीचको खेल जारी छ। मोरक्कोले स्कटल्याण्ड विरूद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेलको दोस्रो मिनटमा गोल गर्दै विश्वकप 2026कै सबैभन्दा छिटो गोलको कीर्तिमान राखेका छन्। स्कटल्याण्ड यो खेल जितेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा रहेको छ। खेल शुरू भएको 2 मिनटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पकड बनाएको छ। त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न समूह डीको खेलमा अस्ट्रेलियालाई 2-0 गोलले हराउँदै अमेरिका अन्तिम 32मा प्रवेश गरेको हो।
2: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ, त्रिवेणी मुक्तिनाथ यात्रा नयाँ ऊर्जा नयाँ अनुभूति शीर्षकमा। नेपाल देवभूमि जहाँ हिमालका चुचुरा स्वर्ग छुने गर्छन् र नदी पवित्र तीर्थलाई गला लगाउँछन्। यो भूमिमा एउटा यस्तो धार्मिक यात्रा पथ छ जसले गण्डकी र लुम्बिनी क्षेत्रका अनेकौं तीर्थस्थल र पवित्र धाम एक सूत्रमा जोड्छ। त्रिवेणी देवघाटबाट शुरू भई अन्तिममा मोक्षको द्वार मुक्तिनाथसम्म पुगिन्छ। यो यात्रा केवल स्थानको यात्रा मात्र नभई यो आत्माको यात्रा पनि हो। यसका लागि यात्राका लागि करिब 500 किलोमिटर दूरी रहेको त्रिवेणीदेखि देवघाट पाल्पा रामपुर रानीमहल रिडी पर्वत बागलुङ कालिका म्याग्दी गलेश्वर मुक्तिनाथ धार्मिक आध्यात्मिक प्राकृतिक आरोग्य र साहसी पर्यटकका लागि उपयुक्त बहुआयामिक यात्रा मार्ग बनेको छ। आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ।
1: हौस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: यो CIN को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: तब सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 6 गते शनिबार, जुन 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
3: अठारौं वर्ष प्रवेशमा रुकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
3: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 54.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
2: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
3: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता,
2: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक भएको प्रसंग।
3: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,171 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.21 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
2: अब मौसम सम्बन्धी प्रसंग। औसध भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दहालले CIN बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको एक सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ। तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी बागमती गण्डकीका केही ठाउँ र लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेस बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएमसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएमसँग बताउनुभयो।
4: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढाएका छौँ। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौँ, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौ, यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौँ। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढीहरू कहिलेकाहीँ राति ठूलो बाढीहरू जाने गर्दछन्। अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसीएलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनु भयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ।
3: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठमध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो। तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रीपरिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
5: सरकारको नीति कार्यक्रम
6: अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
2: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। रासोपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमाले भित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
7: छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
2: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए। चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा। बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: 5 बजे बिहान उठेर भरे 10 बजे राति खुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोफाइटर मधुमाया जीजी पढे होइन प्रोफाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजदात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 असारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छ। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्ट माग्छ। मौजदातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज परियाल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धानपछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदातले झण्डै एक महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 अर्ब रूपियाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा 1 अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 अर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो 1 दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। गत आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाड़ी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
15: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ, अवरोध हटाउन कूटनैतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनैतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलोभन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कडाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलोभन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा यूरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन।

0: पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पासबहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि उत्साहित छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउँडी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्रीपन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुश्किल हुन्थ्यो। अहिले तीनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड़ अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाड़ी चढ़न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन् अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देशबीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धकालीन विवादास्पद लड़ाकू समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
0: साझा खबरमा अब खेल खबर स्कटल्याण्डले हराउँदै मरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात भोलि जर्मनी र आइबोरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
1: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब एमाले भित्रको विवाद र समाधानका लागि चालिएको पहल। प्रतिनिधि सभाको चुनावपछि नेकपा एमाले भित्र पार्टी पुनर्गठनका लागि भन्दै विभिन्न प्रदेशमा कार्यक्रमहरू भइरहेका छन् भने कार्यदल बनाएर पनि समस्या समाधानका लागि गृह कार्य भइरहेका छन्। के यसले पार्टीभित्रको विवाद सधैँका लागि मिलाउला? हामीले सांसद तथा एमाले नेता राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
4: यो चलिराख्ने प्रक्रिया हो पार्टीको बारेमा। अब हामीले जनताले खुम्चाइदियो होइन, अब यसचोटि चाहिँ अरू पार्टीलाई भोट दियो, हामीले थोराइदियो। अब यसलाई हामीले जनतालाई शिरमा राखेका छौँ। हामीले भनेका छौँ हामी खुम्चिएपछि, हामी सानो भएपछि अब हामीले सचाउनु पर्ने, सुधार्नु पर्ने कुरा के छ, हामी सुधारेर सच्चाएर जनतासँग क्षमा माग्दैमा अगाडि बढ्छ।
1: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
4: पहिलो कुरो चाहिँ के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो हाम्रो नेतृत्वको कार्यशैली ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठक बसिकन एउटा कार्यदल बनिएछ। त्यो कार्यदलले सातै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव र उपसचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो, त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
1: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम, त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
4: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब सातै प्रदेशमा छलफल गरेपछि हामी केन्द्रीय कमिटी बैठकले एउटा निष्कर्ष निस्किन्छ।
1: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि चलखेल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
4: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गर्न त।
1: अहिले सार्वजनिक रूपमा संचार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
4: अनि चित्त दुखो मन फाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना, जनताको भावनालाई त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दा के कार्यदल बनायो उहाँकै अध्यक्षको कार्यदलमा, त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
1: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
4: निर्णय गर्नु हुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
1: अन्त्यमा अध्यक्ष ओली ले नेतृत्व, जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
4: त्यो त यसै के भन्न सकिन्छ र,
1: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
4: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामीले जनता बीचमा गइराख्दाखेरि मूल नेतृत्वले गरेको कमी कमजोरी चाहिँ सुधार्नु पर्छ भन्ने थियो
0: अब
4: त कार्यदलले चाहिँ निर्णय यस्तै हुन्छ
0: त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा निरन्तर हुनुपर्छ
4: हो त्यसरी समीक्षा गरेर होइन अनि अहिले देश सुरु भएको छ नि त बागमती भयो कोशी भयो भोलि लुम्बिनी हुन्छ नि त्यो आइसकेपछि त्यो सुनिश्चित गर्छ हामी अगाडि बढ्छ
0: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भन्ने तपाईँ नेता कार्यकर्ताको
4: छोड्नुपर्छ
0: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: 6 दिन ढिलो भित्रियो मनसून बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी सर्वोच्चमा 27,000 मुद्दाको चाहन
0: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक 64.13% उत्तीर्ण 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै
1: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा
0: इजरायल र हिजबुल्ला बीचको युद्धविराममा सहमति इजरायल र लेबनान बीच अर्को साताबार्ता हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता लियो
1: र मोरक्को समूह सीको शीर्ष स्थानमा अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो भोलि 4 खेल हुने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्यापै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ यहाँ बन्द कोठा देखाइएको छ प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ अगाडिपट्टि केही सांसदहरू छन् कोही मोबाइलमा कुराकानी गर्दैछन् कोही कसैले टाउकोमा हात राखेका छन् एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मञ्चमै त्यहाँ पुगेका छन् रोस्टममा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ तल यस्तो लेखिएको छ सभामुख महोदय बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ सकिनु अगावै बिउझाउने व्यवस्था गरियोस्
1: हौस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज, वेबसाइट cinखबर.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढ़ी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढ़ी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढ़ी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौं।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमदे नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुन्न चाहिँ सुनेको छु, स्थानीय ओडा कार्यालयहरूबाट र नगरपालिकाबाट पनि कहिलेकाहीँ राहतहरू वितरण गरिरहेको हुन्छ भन्ने सुनेको चाहिँ छु, तर अहिलेसम्म मैले पाएको छैन र कृषि बीमा पनि गरेको छैन। अहिलेसम्म कृषि बीमाबाट चाहिँ राहत पाइन्छ भन्ने सुनेको चाहिँ छु, तर मैले अहिलेसम्म बीमा पनि गरेको छैन र सेवा सुविधा पनि लिन पाएको छैन।
3: नमस्कार, म 5 नम्बर वार्डबाट लालबन्दी अम्बिका घिमिरे। राहत लिनको लागि वडा कार्यालय जानुपर्छ जस्तो लाग्छ। त्यहाँ गएर फर्म भरिसकेपछि एनजीओ आईएनजीले पनि दिन्छ, कहिले काहीँ विभिन्न सरकारहरूले पनि दिएको भनेको सुनेको छु, मैले अहिलेसम्म पाएको छुइनँ।
4: नमस्कार, म प्रतिभा कुमारी दाल, म यस ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 को बासिन्दा र हामीहरूले यस बाढ़ी, पहिरो, डुबान, चट्याङबाट सरकारबाट क्षतिपूर्तिको लागि अहिलेसम्म पाएको त छैनौ अनुदान, तर त्यही पनि सरकारले राहत पाइन्छ भन्ने उसले सर्वप्रथम त हामीले वडाबाट अनि नगरपालिकामा निवेदन दिने, त्यस अनुसार उहाँहरूले भने अनुसार प्रक्रिया पूरा गर्दै लाने सफल हुन्छ कि भन्ने आशा छ।
5: नमस्कार, म लक्ष्मी खरेल सुपुर नगरपालिका वार्ड नम्बर 7 बस्छु र बाढ़ी पीड़ित बाढ़ीबाट खोलो पहिरो जाने, चट्याङ लाग्ने राहत पाइन्छ भनेर सुनेछौँ, तर त्यो राहत हामीले अहिलेसम्म पाएका छैनौँ। र माछा पोखरीहरू पनि हामीले माछा पालन गरेका छौँ, बाढी आउँदाखेरि त माछा बगाएर लान्छ अथवा चट्याङ पर्छ, त्यसमा पनि हामीले केही क्षतिपूर्ति पाएको छैन र सोधी खोजी गरेर फर्म भर्दा पनि हामीले राहत नपाएको हुनाले यसमा चाहिँ मैले भरेका पनि छैन र सरकारले चाहिँ यो प्रत्येक वा नगर नगरमा चाहिँ खोजी गरेर कुन किसान पीड़ित छ, कुन किसानहरूको बढी नोक्सान भएको छ, फर्म अब भरे दिँदैनन्, पैसा दिँदैनन्, खोजी गर्दा अब यो त्यहाँ देखाउँछन्, उहाँ देखाउँछन्, अनि हाम्रो क्षति भइरहेछ, यता देखाउँछन्, त्यता देखाउँछन्, गएर रात पाइँदैन, अनि त्यस कारणले नभरेको। र मैले त 2-3 पल्ट भरे पनि होइन, नभरेपछि अब 8-10 हजार खर्च गरेर पनि गर्नुपर्छ, आफ्नो खर्च उल्टै खर्च गरेर, अनि त्यसपछि अब नपाएपछि मैले नभरेको हो। अनि हामीले झन्झटलाई पनि अझै गरेर जाँदा पनि हामीले रात पाएनौँ के, दौडदौडा पनि गर्दा पनि हामीले रात पाएको छैन।
0: भर्खरै तपाईले सुन्नुभएका यी आवाजहरू महिला किसानहरूका हुन्। कतिपय किसानले विपदपछि राहत पाउन कठिन भएको अनुभव सुनाएका छन् भने कतिपयले उपलब्ध सेवाबारे जानकारीको अभाव रहेको बताउनु भएको छ।
1: तर सरकारले विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था गरेको छ। सरकारले किसानका लागि गरेको व्यवस्थाको छोटो जानकारी कार्यक्रमको अबको पालोमा।
6: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबिजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा

0: चलन हुन्छ। उन्नत बिउ बिजन वितरण, सिंचाई योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रबन्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा पाख्रा पालन प्रबन्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा, किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
1: तपाईलाई यो जानकारी उपयोगी लाग्यो होला, तर जानकारीमा भए जस्तै सेवा सुविधा महिला किसानले पाउन सकेका छैनन्। कृषिमा महिलाको योगदान केवल श्रममा मात्र सीमित छैन, यो परिवारको खाद्य सुरक्षा, स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोडिएको विषय हो।
2: विपदपछि राहत, कृषि बीमा, अनुदान तथा पुनर्स्थापना सेवामा महिला किसानको पहुँच सुनिश्चित गर्न आवश्यक छ। महिलाका नाममा किसान दर्ता, मोबाइल तथा रेडियो मार्फत सूचना प्रवाह, वडा स्तरमै सहज सेवा, सरल प्रक्रिया तथा महिला लक्षित कार्यक्रमले यो पहुँच अझ प्रभावकारी बनाउन सक्ने सरकारवालाको भनाइ छ।
1: प्रणालीमा केही चुनौती भए पनि सम्भावना प्रशस्त छन्, तर सम्भावना हुँदाहुँदै पनि महिला किसानले किन यस्ता सुविधा पाउन सकिरहेका छैनन्? अब सुनौ महिला किसानको आफ्नै कथा।
3: मेरो नाम सीता उप्रेती हो, म रौतहट जिल्लाको चन्द्रनिगा पुरारमा बस्छु। अब यसपालि त धेरै अगाडिदेखि नै पानी आएको कारणले गर्दाखेरि मौसम अनुसारको बाली लगाइयो, लगाउँदाखेरि असिनाले लगिदिने, कहिले बाढी आएर डुबान गरिदिने, यस्तै यस्तै समस्या भइरहेको छ। डुबानमा अब असार साउनमा बाढी पहिरो आउँछ, उता सिँचाइको पानीहरू पनि हुन्छ बेसी कारणले गर्दाखेरि धान बालीहरूमा डुबान परेको छ।
4: नहरकोले धेरै पानी छोडिदिएर
3: नहरकोले पनि छोड्छन् अनि सुहार जान्छ। अब अरूले पटाउँदै आउँदाखेरि कि खेतमा सुहार जाएको कारणले गर्दा अनि माथि आकाशको पनि पानी आउँछ, त्यसको कारणले गर्दा सबैको मिश्रण बेसी भएकोले
4: त्यो सुहार डुबानले के गर्छ
3: बाली आदि आम नष्ट हुन्छ अनि बाँकी रहेकोमा आउँछ अलिअलि। पानीको सुहार गएको कारणले गर्दाखेरि खाल्टाहरूको मात्रा बढी हुन्छ अनि त्यसले गर्दाखेरि खाल्टामा पानी जम्ने समस्या भएकोले, पानी बेसी भएकोले धानहरू मर्न जान्छ अनि सिमसार जस्तो भएर बस्छ जमिनहरू।
4: अनि यसै चट्याङको कुरा, अघि तपाईँले चट्याङ सँगसँगै पर्ने एउटा असिनाको कुरा गर्नुभएको थियो, असिनाले चाहिँ के कस्तो बालीमा क्षति गरिरहेको छ, के छ, कुन बालीमा क्षति गर्छ धेरै?
3: मकै बालीमा क्षति गर्छ, मकै र गहुँ विशेष गरी क्षति भएको छ असिनाले। मकैमा घोगाहरू पत्ताहरू सबै लग्यो, सुताइदियो भुइँमा, दाना नपस्न पाउँदैखेरि। गहुँ काट्ने बेलामा चाहिँ असिना पानी सबै आयो, गहुँलाई सबै सुताइदिएर ढलाउ सबै टुक्रा टुक्रा भएरै भयो।
4: यसरी बालीमा क्षति भइसकेपछि राहत पाइन्छ भन्ने बारेमा जानकारी पाउनु भएको छ कि छैन, के छ?
3: जानकारी पाएको हो, वाडाहरूले आएर आफ्नो यो भरेर फर्महरू भरेर चिकाएको हुन्छन्, तर के कति के हो भनेर फेरि अनुसन्धानको लागि आएको हुँदैनन्। आउँदाखेरि अब त्यही हो, लाल पूर्जाहरूको सिफारिस चाहियो भनेर गएको हुन्छन्, प्रक्रियामा चाहिँ हुन्छ, उसको सुविधा चाहिँ पाएको छैन।
4: पछि वडा कार्यालय या नगरपालिकामा जुन निकायले, अझ भनौँ तपाईँको कृषि ज्ञान केन्द्रले पनि त्यो फर्म भरिरहेको हुन्छ, त्यहाँ किन अनुदान आएन भनेर बुझ्न जानी गरेको छ कि छैन, के छ?
3: सोद्धाखेरि हामीले कुरो राखेका छौँ, आएको छैन भन्ने कुरो हुन्छ माथि केन्द्रमा।
4: अनि पटक पटक त्यस्तै गरी उनीहरूले अब झुक्याएकै रूपमा फर्म भर्ने लाने गरिरहँदाखेरि राहत नआउँदाखेरि कस्तो लाग्छ, के हुन्छ?
3: नरमाइलो लाग्छ नि, बल्ल बल्ल धेरै खर्च गरेर खेती लगाइयो, खेती आमदामी खर्च बेसी हुन्छ, पछि उत्पादन कम हुन्छ। अब खेत किसानले गर्नु कि छोड्नु जस्तो स्थिति आउँछ, सरकारले नदिया हो कि स्थानीयले नगरे हो थाहा भएन।
4: यस्तै कतिपय अवस्थामा चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा सुनिन्छ र कतिपय किसानहरूले पनि गरिरहेका हुन्छन् यो कृषि बिमाको

0: कृषि बिमा चाहिँ गरेको छ कि छैन, के छ?
1: कृषि बिमा अवसरमा गरेको छैन।
0: किन नगर्नु भएको?
1: अब त्यो थाहा पनि नभएको हो। गाउँतिर अब हल्ला त सुनिन्छ बिमा भनेर, अब कहाँ गर्ने, कसरी गर्ने, अब के कहाँ गएर के गरेर गर्दा हुन्छ, कति कति खेतको गरिन्छ भन्ने जानकारी नभएर बिमा गर्न चाहिँ भनेको। अब बिमा गर्दाखेरि साथीभाइसँग सोद्धाखेरि झन्झटिलो छ, यो प्रक्रिया लामो छ, अब यसमा जानुभन्दा बरु त्यतिकै छोड्दाखेरिको राम्रो भन्ने सुनियो रे, गरेकै छैन।
0: बिमा गर्दाखेरि चाहिँ के गाह्रो, साथीहरूको कुरा सुन्दाखेरि के सुनिन्छ?
1: बिमा गर्दाखेरि, बिमा प्रक्रिया गर्दा सर्वेहरूलाई बोलाएको समयमा आउँदैनन्, आउँदाखेरि बल्ल बल्ल आए, उनीहरूको प्रक्रिया गर्दा फर्म भरेर जाँदाखेरि उनीहरू अब प्रक्रियामा ढिलो आइदिने, अब त्यो क्षति भइकन अब आउँदाखेरि अब त्यसको अनुसन्धानमा जाँदा जाँदा त्यो खेती नै अब अर्को रूप लिइसक्छ, अनि त्यसको कारणले गर्दाखेरि पनि खर्च भन्दा आमदानी भन्दा खर्च बेसी लाग्ने भएकोले
0: यो सँगसँगै अब अलिकता यो रातको पाटो कुराकानी गरिरहँदाखेरि विशेष गरी बालीको क्षतिको कुरा हामी गरिरहेका छौँ। यो गरिरहँदाखेरि चाहिँ जस्तो तिनै तहको सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ?
1: सरकारलाई त यो अब अहिलेको नेपालको खेती योग्य कृषि प्रधान देश हो, अब सबै मानिसहरू धेर जस्तो कृषिमै लागेको कारणले गर्दाखेरि सरकारले जति सक्दो कृषिलाई नै कृषिका व्यक्तिहरूलाई प्रोत्साहन गरेर यसमा प्राथमिकता दिने हो र छिटो छरिदो सुविधाजनक प्रक्रियाले गरिदिने हो भनेदेखि देश पनि अगाडि बढ्थ्यो, कृषि पनि अगाडि बढ्थ्यो र गरेको आमदानीको मूल्य पनि राम्रो गर्दाखेरि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
0: त्यसमा अझ यो त समग्रमा भयो, त्यसमा पनि यो महिलालाई चाहिँ विशेष गरी फोकस गरेर गर्नु पर्यो भनेदेखि के गर्दाखेरि हुन्छ जस्तो लाग्छ?
1: विशेष गरी सरकारले समय अनुसारको महिलाहरूलाई विशेष प्राथमिकतामा राखेर उनीहरूलाई समय अनुसारको सिपका कुराहरू सिकाउने, अब यसरी गर्ने कृषि सम्बन्धीका जानकारीहरू, जेटीहरू सम्बन्धीको जानकारी गराएर समयमा खाद मलको सुविधा गरिदिने, अनि अब सिँचाइ नहुने ठाउँमा सिँचाइको सुविधा गरिदिने गर्दाखेरि चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ। अब अकस्मात क्षति भनेको त अकस्मात आउने चिज हो, अब यो मानिसले गर्दा गर्दै पनि अकस्मात आएको क्षतिलाई चाहिँ सरकारले बेलैमा सदुपयोग राम्ररी त्यसको व्यवस्था गरिदिने हो भने अझ पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ। सरकारले त्यसमा राहतको व्यवस्था गरिदिँदा चाहिँ अझ राम्रो हुन्थ्यो।
2: उहाँको अनुभवले देखाउँछ कि विपदले क्षति पुर्याए पनि उचित सहयोग, सिप, जानकारी र अवसर पाएपछि पुनः उभिन सकिन्छ, तर यस्ता सेवा पाउन सहज छैन।
3: कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढ़ी, पहिरो, खडेरी र असिनाबाट प्रभावित हुने गरेको देखाउँछ।
2: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमामा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुनु वा प्रक्रिया जटिल भएकाले सेवाबाट वञ्चित हुने गरेको सरकारवालाको भनाइ छ।
3: महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास, परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। महिला किसानलाई सेवा र राहतसँग जोड्न सकियो भने उनीहरूको आत्मविश्वास, परिवारको आय आर्जन र समुदायको समृद्धिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। विपदमा परेका महिला किसानले यस्ता सेवा सुविधा कसरी लिन सक्छन्?
2: अब यस विषयमा अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धिताल।
3: उहाँसँग हामीले विपदमा सरकारी सेवा के छन्, राहत बीमा अनुदानमा महिलाले किन पहुँच पाउँदैनन्, सुधारका उपाय के छन्, सेवा कसरी लिने, कहाँ जाने, कागजात के चाहिन्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
4: हजुरले एकदम राम्रो कुरो उठाउनु भयो। खासमा यो डिजास्टर अथवा विपद भनेको चाहिँ तल्लो समुदायमा बसिरहनु भएको छ उहाँहरूलाई बढी प्रभावित पार्छ यसले, होइन? तल्लो समुदायमा अझै जोखिमयुक्त बस्तीमा बसिरहनु भएका तल्लो तहको समुदायका महिला, होइन, अझ हजुरले भने जस्तो कृषि पेसामा लागिराख्ने महिलाहरूलाई चाहिँ यसले अलिक बढी प्रभावित पार्छ। किन भन्दाखेरि यो हाम्रो सिन्धुपाल्चोक जिल्लाको कन्टेक्स्टमा मनसुनजन्य विपदले बढी प्रभावित पारेको छ, होइन? कृषकहरूको चाहिँ बढी काम गर्नुपर्ने समय नै ठ्याक्कै यही हो, त्यसमाथि पनि महिलाहरूले चाहिँ बढी काम गर्नुहुन्छ। त्यो भएको कारणले हाम्रो बढी प्रभावित हुने चाहिँ वर्ग हो, त्यो कृषक महिलाहरू चाहिँ बढी प्रभावित हुने वर्ग भित्रमा पर्नुहुन्छ। अनि त्यस पछाडि अब त्यसैलाई मध्यनजर गरेर चाहिँ अहिले नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ छुट्टै कार्यविधिमा पनि महिलाको लागि छुट्टै कुराहरू उल्लेख गरेको छ।
5: कस्ता छन् त्यस्ता
4: कार्यक्रम? उहाँहरूलाई विशेष प्राथमिकता दिनुपर्छ डिजास्टरमा, विपद जोखिम न्यूनीकरणको लागि उहाँहरूलाई हामी विभिन्न खालको सचेतनाको कुरा, तालिमका कुरा गर्छौँ, अनि उहाँहरूलाई सहभागी गराउने कुरा, पूर्व सूचना प्रणालीमा सहभागी गराउने कुरामा चाहिँ उहाँहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर कार्यविधि मापदण्डतिरै त्यो कुरा चाहिँ उल्लेख गरेका छ अहिले।
5: हजुर, अब जस्तो उहाँहरू विपदबाट प्रभावित भइसकेपछि सरकारी सेवामा उहाँहरूको पहुँचका लागि चाहिँ विशेष गरी उहाँहरूले भोगिराखेको समस्याहरू, चुनौतीहरू चाहिँ कस्तो छ अहिले हाम्रै कन्टेक्स्टमा कुरा गर्दा?
4: हाम्रै कन्टेक्स्टमा चाहिँ यस्तो छ, उहाँहरूले कुनै पनि डिजास्टर पर्यो र उहाँहरूले तुरन्तै सम्पर्क गर्न जाने, तुरन्तै उहाँहरूको एक्सेसिबल होइन पहुँच कहाँ हुन्छ भन्ने खालको जानकारी चाहिँ उहाँहरूलाई अलिकति कम हुन्छ होइन, त्यो जानकारी चाहिँ नभएको कारणले पनि उहाँहरूले चाहिँ विपदबाट प्रभावित हुनुभयो भने अब कहाँ जाने, के गर्ने भन्ने खालको अन्यलता चाहिँ अब कार्यविधि मापदण्ड नियम कानुनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको त्यो जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई, फ्रन्टमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
5: त्यसो भनिदिनु न रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
4: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ, जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने हुने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
5: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
4: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्य विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ, त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
5: हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
4: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै बिस्तारै परिवर्तन हुँदै गइराखेको छ, अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी काम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन, त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने, महिलाकै नाममा लाभकारी कायम गर्ने त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन, तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन। अब अघि मैले भनिहालेँ यो परिष्कृत हुँदै गएको मापदण्ड कार्यविधिहरूमा चाहिँ महिलालाई चाहिँ अलिक त्यो विशेष प्राथमिकतामा राख्नुपर्छ भनेर भनेको छ। अब त्यो खालको चाहिँ जनचेतनामूलक त्यो जानकारी अथवा चाहिँ त्यो खालको अवेरनेस हुन्छ नि, अवेरनेस चाहिँ स्थानीय तहमा भयो भने त्यो महिलाहरू अगाडि आउने चाहिँ एकदम बाटो चाहिँ एकदम ठुलो दायरा चाहिँ हुँदै जान्छ।
5: अलिकति यो कार्यविधिमा चाहिँ यो महिला किसानहरूलाई धेरै प्राथमिकता दिएको छ भनेर तपाईँले पनि भन्नुभयो होइन, यो सरकारी यो प्रावधान हुँदाहुँदै पनि अब उहाँहरू आउन सक्नु भएको छैन, समस्या पनि छ, विशेष गरी यसलाई टेकेर चाहिँ कस्ता खालका कार्यक्रमहरू छन् विपद प्रभावित महिला कृषकहरूको लागि?
4: मैले अघि भनिहालेँ कुन कुन वर्गमा चाहिँ हाम्रो विपदजन्य घटनाले असर गर्छ भनेर चाहिँ एनालाइसिस गर्ने हो भने चाहिँ हामीले विपदजन्य घटनाको सामना गर्ने वर्ग भनेकै त्यही वर्ग हो होइन, अन्य वर्ग अथवा अन्य वर्गहरू त बाहिर हुनुहुन्छ, भनौँ न सक्ने वर्गहरू आफै आफै आफै क्यापेबल हुनुहुन्छ, त्यस्ता वर्गहरूलाई चाहिँ अब कार्यविधिमा पनि ल्याइ कार्यविधिमा नै उल्लेख छ होइन, अनि त्यस पछाडि ल्याउनु पर्छ भनेर हामी पनि भनिराखेका छौँ। त्यो हुँदाखेरि चाहिँ अलिकति अवेरनेसको पाटो चाहिँ अलिक त्यसलाई दायरा चाहिँ फराकिलो पार्नुपर्छ होइन, ताकि जो मान्छे चाहिँ त्यहाँ हुनुहुन्छ उहाँलाई नै भित्री रूपले चाहिँ म पनि अगाडि बढ्नुपर्छ भन्ने खालको चाहिँ अवेरनेस त हुनु पर्यो नि। हामीले कार्यविधिमा मात्र लेखेर स्थानीय तहलाई भनेर अथवा त्यो गरेर यो गरेर मात्र भएन कि, त्यस्तो वर्गहरूलाई चाहिँ हामीले अवेरनेसको रूपमा गरेर उहाँहरूलाई चाहिँ अगाडि बढाउनु पर्छ।
5: अब यसमा कस्तो भूमिका कसले खेल्न सक्ला त त्यसो भएदेखि, जस्तो अब सामाजिक सञ्जालकै कुरा छ, मोबाइल फोनका कुरा छन्, स्थानीय सञ्चार माध्यम रेडियोहरू छन्, सँगसँगै स्थानीय तहहरू छन्,
4: यो चाहिँ सबभन्दा ठुलो भूमिका स्थानीय तहले खेल्नुपर्छ। स्थानीय तह बलियो हुनुपर्छ, त्यो स्थानीय तह त नजिकको सरकार हो नि त, नजिकको जतिखेर पनि एक्सेसिबल भइराख्ने सरकार हो, त्यो हुँदाखेरि स्थानीय तहले चाहिँ यो खालको अवेरनेस उहाँहरूले छनौट लाभकारी छनौट लाभकारी छनौट गर्नेदेखि लिएर तल्लो लेभलको काम त स्थानीय तहले गर्नुहुन्छ अथवा अझै वडाले गर्नुहुन्छ। अलिकति यसमा चाहिँ अलिकति चनाखो भएर लाग्नुपर्ने चाहिँ स्थानीय तह नै देखिन्छ। अनि अर्को कुरा हजुरले भने जस्तो यो सामाजिक सञ्जालले पनि ठुलो प्रभाव पार्छ यसमा होइन, सामाजिक सञ्जाल अनि सञ्चार जगत होइन, यसमा पनि यो अब तल्लो लेभलको मान्छेहरूले सुन्ने रेडियो नै सुन्नुहुन्छ, त्यस पछाडि अहिले त विभिन्न मोबाइलमा फेसबुक चलाउनुहुन्छ, त्यो खालको मेकानिजम चाहिँ बढाउँदै गयो भने त्यसले चाहिँ उहाँहरूलाई माथि लिएर आउने काम गर्छ। त्यो विपद प्रभावित विशेष गरी विपद प्रभावितहरूलाई चाहिँ अघि मैले भने कार्यविधिमै पनि यदि विपद प्रभावित भएकोहरूलाई त अन्य मानिसहरूले पाउने राहत छ, उहाँहरूले पनि पाइराख्नु भएको छ। अझ महिला दलितहरूलाई चाहिँ के छ त भन्दाखेरि कार्यविधिमा पनि उल्लेख छ, उहाँहरूलाई चाहिँ जोखिम वर्गमा राखेको छ क्या, उहाँहरू चाहिँ अन्य वर्गभन्दा पनि जोखिम हुनुहुन्छ। त्यो हुँदाखेरि उहाँहरूलाई चाहिँ अब थप जस्तै उदाहरणकै लागि अहिले यो आवास निर्माण गर्नको लागि जोखिम वर्गको व्यक्तिहरूलाई थप 50,000 रुपियाँ दिने होइन, त्यो खालको छ। त्यस पछाडि हजुरको यो अनुदान बापत जग्गा खरिद गर्दाखेरि मालपोतको चाहिँ करहरू छुट दिने कुराहरू छ होइन, अनि अरू टिकट कुराहरू चाहिँ उहाँहरूलाई राहत उपलब्ध गराउँदाखेरि चाहिँ उहाँहरूको लागि भनेर स्पेसिफिक भएर चाहिँ राहतहरू उपलब्ध गराउने कुराहरू चाहिँ छ, कार्यविधिमा पनि छ, हामीले त्यो प्र्याक्टिस पनि धेरै ठाउँमा गरिरहेका छौँ।
5: अब ठ्याक्क तपाईँले जिल्लामा समग्र सबै 12 स्थानीय तहको विवरणहरू हेरिरहँदाखेरि चाहिँ त्यो वर्गलाई यो विषयमा जानकारी भएको पाउनुहुन्छ कि अझै बाहिरै हुनुहुन्छ सूचनाको जानकारी?
4: सूचनाको यस्तो छ, अब कतिपय ठाउँमा कतिपय स्थानीय तहमा विभिन्न गैर सरकारी संस्थाहरू चाहिँ विकास साझेदार संस्थाहरूले काम गरिरहेको ठाउँमा चाहिँ अलिकति अवेरनेसको लेभल चाहिँ बढेको छ। जस्तै मैले उदाहरणको लागि कुरा गर्दाखेरि भोटेकोसी 12 विषय होइन एलम्बु 5 पोखरी मा अनि निलम्चीमा जहाँ चाहिँ हाम्रो डिजास्टरले ठुलो क्षति पनि भएका छन् अनि त्यहाँ चाहिँ यो अवेरनेसका कामहरू होइन अब यो भाइबरमा हाम्रो यो भाइबरमा जोडिने संख्या पनि महिलाहरूको समुदायमा रहेको महिलाहरूको संख्या पनि धेरै छ त्यो त्यो ठाउँको होइन त्यो हुँदाखेरि चाहिँ त्यो ठाउँको महिलाहरूले चाहिँ अब मैले 100% भन्न सक्दिनँ तर चाहिँ सिन्धुपाल्चोकको कन्टेक्स्टमा यो 12 विषय भोटेपछि मिलम्ची 5 पोखरी हेलम्बु लगायतका ठाउँका जहाँ चाहिँ समुदाय लेभलमा स्थानीय विपद व्यवस्थापन समिति छ पूर्व सूचना प्रणालीको चाहिँ तपाईँको वाट्सएप भाइबरमा उहाँहरू जोडिनु भएको छ होइन त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई के हुँदो रहेछ भन्दाखेरि त्यो विभिन्न खालको सानो सानो सूचनाहरू पनि उहाँहरूलाई गइराखेको रहेछ र उहाँहरू अभ्यस्त त्यसमा भइराख्नु हुँदो रहेछ होइन त्यो हुँदाखेरि चाहिँ उहाँहरू पनि अलिकति सचेत हुने होइन सचेत हुने काम चाहिँ भइराखेको छ त्यसमा तर अन्य निकाय अन्य स्थानीय तहहरूमा चाहिँ हामीले भन्न त भनेका छौँ स्थानीय तहहरूलाई पनि विभिन्न समयमा भन्छौँ त्यस पछाडि कार्यविधिका विषयहरू पठाउँदाखेरि पनि भन्छौँ त्यहाँ पनि उल्लेख छ तर अन्य स्थानीय तहमा सोचे जस्तो ठ्याक्कै उहाँहरू चाहिँ अगाडि बढ्न चाहिँ सक्नु भएको छैन।
5: यो समय संवादको लागि धन्यवाद।
2: विपदपछि राहत पाउनका लागि क्षतिको विवरण तुरन्त वडा कार्यालयमा जानकारी गराउनुहोस्, किसान दर्ता गराउनुहोस् र सम्भव भएसम्म कृषि बीमा गर्न नबिर्सिनुहोस्।
3: हामी फेरि पनि भन्दैछौ, विपदपछि किसानले राहत वा अन्य सरकारी सेवा लिन कहाँ जाने?
2: सबैभन्दा पहिले वडा कार्यालयमा क्षतिको जानकारी गराउने,
3: पालिकाको कृषि शाखामा निवेदन दिने,
2: कृषि ज्ञान केन्द्रसँग सम्पर्क गर्ने,
3: बीमा गरिएको भए सम्बन्धित बीमा कम्पनीलाई तत्काल जानकारी दिने।
2: यसका लागि आवश्यक कागजात भनेको
3: नागरिकता, किसान दर्ता प्रमाणपत्र यदि भएमा, जग्गा सम्बन्धी कागजात वा खेती गरेको प्रमाण, क्षतिको फोटो वा मुचुल्का, बीमा गरेको भए बीमा कागजात।
2: यो जानकारी सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन
6: हजुरको रेडियो 102.1 मेगा।
7: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
8: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: र गैठाने बाली लगाउनुका मुख्य फाइदाहरू
9: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
8: जलवायु अनुकूलन र सहनशीलता रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
8: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
9: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
8: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
9: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
8: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा एघारमा भर्ना खुल्यो
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा एघारमा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
10: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
10: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
10: शिक्षामा कम्प्रोमाइज नगरौ गुणस्तरीय शैक्षिक संस्था नै रोजौ
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361494
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उप प्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
4: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: हावाहुरी चलेको बेला के गर्ने?
8: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
8: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
8: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
8: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
8: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
8: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यावसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं।

0: विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रानीछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
7: 9840-3738-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
2: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 5 99 9 98।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
10: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता,
6: तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त?
11: के भएन मिस,
6: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आम्मामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 97 67 65 24 29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
3: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214-13

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। वैशाख यता विपदजन्य घटनामा परि 105 जनाको मृत्यु। महाधिवेशनको पूर्व सन्ध्यामा चितवनमा रासपाको केन्द्रीय समिति बैठक बस्दै 5 एजेण्डामा छलफल हुने। बारीमा आएका बाँदर धपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका वृद्धको मृत्यु। काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर 1 महिलाको मृत्यु। इजरायल र हिजबुल्लाह समूह युद्ध विरामका लागि सहमत। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। र फिफा विश्वकपमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896692998।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। यो वर्षको वैशाखपछि हिजोसम्म 2 महिना र केही दिनको अन्तरालमा विपदजन्य घटनामा परेर 105 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख 1 गतेदेखि हिजो असार 5 गतेसम्मको अवधिमा 2000 211 विपदका घटनामा परेर 105 जनाको मृत्यु भएको र 605 जना घाइते भएका जानकारी दिनुभएको छ। प्राधिकरणले हिजो सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा 3092 घर प्रभावित भएको जनाइएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 21 जनाको मृत्यु भएको छ। त्यसपछि आगलागीबाट 16 जना र सर्पदंश तथा चट्याङबाट 14 जनाको मृत्यु भएको छ। यस्तै हुरी बतासबाट 13 जनावरको आक्रमणबाट 10 जनाको मृत्यु भएको छ। अन्यमा बाढ़ी, भारी वर्षा, डुंगा पल्टिएर वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढ़ी 736 आगलागीका घटना भएका छन्। त्यसपछि हावाहुरी, हुरी बतासका 452, सर्पदंशका 269, चट्याङका 160, जनावरको आक्रमणका 114, पहिरोका 127 र वन डढेलोका 179 घटना भएका छन्। प्राधिकरणले पछिल्लो 24 घण्टामा मात्रै 26 जिल्लामा 31 विपदका घटना भएको र ती घटनामा परेर 4 जना घाइते भएका जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुर स्थित एक होटलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको। चितवनको भरतपुरमै असार 7-9 गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ। बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ। गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रविधि न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ। मन्त्रालयको कामलाई थप प्रभावकारी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखामा शुक्रबार हेल्लो गृह कल सेन्टर स्थापना गरिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा कानून अनुसार हुनुपर्ने काम नभएमा र कसैले आर्थिक मोलाहिजा गरेमा 1112 नम्बरमा फोन गर्न सकिनेछ। मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर 9851360603 फोन तथा वाट्सएपमा मेसेज पनि गर्न सकिनेछ। सचिव काफ्रेले बताउनु भएको छ। गृह मन्त्रालयले क्यूआर कोड स्क्यान गरेर पनि गुनासो दर्ता गर्न सकिने जनाएको छ। त्यस्तै इमेल मार्फत पनि उजुरी र गुनासो गर्न सकिने सहसचिव काफ्रेले जानकारी दिनुभएको छ। कल सेन्टरमा जिल्ला प्रशासन कार्यालयबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको, गुनासो सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरेको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको बारेमा गुनासो गर्न सकिनेछ। गृहमन्त्रीको सचिवालयमा कार्यरत छु भनेर कसैले धम्की दिएको भए पनि गुनासो गर्न सकिने सहसचिव काफ्रेले बताउनु भएको छ। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाका भित्रिएका गाड़ीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेको थियो। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गतेभित्र नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले प्रज्ञापन पत्र, कार्यालयको अभिलेख लगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला परेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्कालीन निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी इमोबिलिटी प्राली काठमाडौँ, साइमेक्स इंक लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको जनाएको छ। रामेछापको मन्थली नगरपालिका आफमा पर्ने सानी बेसी क्षेत्रमा सोमबार बारीमा आएका बाँदर थपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका वृद्ध ठेट बहादुर ढुङ्गेल खत्रीको शुक्रबार निधन भएको छ। भीरबाट लडेर घाइते भएका ढुङ्गेललाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पताल लगिएकोमा मन्थली अस्पतालले थप उपचारका लागि दुलखेल अस्पताल पठाएको थियो। उक्त अस्पतालमा समेत उपचार सम्भव नहुँदा उनलाई काठमाडौँ लगेर उपचार गर्ने प्रयास गरे पनि बचाउन नसकेको परिवारका सदस्यले जनाएका छन्। 76 वर्षीय ढुङ्गेललाई बिहिबार राति अस्पतालबाट घर फर्काइएको थियो। शुक्रबार बिहान उनको आफ्नो निजी निवास सानीबेसीमा निधन भएको हो। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाको 23 औं गाउँसभामा आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाको सभाहालमा सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेख बहादुर थिङले बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले आगामी आर्थिक वर्षका लागि कुल 72,31,56,000 बजेट प्रस्तुत गर्नुभएको छ। विनियोजित बजेटमा वडागत कार्यक्रमहरूका लागि रू 4 करोड़, कार्यालय प्रशासन तथा प्रशासनिक खर्चतर्फ रू 15 करोड़ 62,84,000, सशर्त अनुदान चालू रू 21 करोड़ 74,25,000, सशर्त अनुदान पुँजीगत रू 7 करोड़ 34,00,000, वार्षिक विकासतर्फ रू 2 करोड़ 11,00,000, पूर्वाधार विकासतर्फ रू 17 करोड़ 34,28,000, 700 सामाजिक विकासतर्फ रू 33 करोड़ 60,46,000, 300 वन वातावरण तथा विपद रू 40,00,000, राष्ट्रिय रोजगार कार्यक्रमतर्फ रू 49,97,000, प्रकोप व्यवस्थापनमा रू 10,00,000 र गत आर्थिक वर्षको भुक्तानी दायित्व रू 2,63,00,000 छुटाइएको उपाध्यक्ष थिङले बताउनु भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष एवं गाउँसभाका सभाध्यक्ष बज्रध्वज वाइबाले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई कार्य प्रारम्भ गरेको 4 वर्ष पूरा भइसकेकोले यस अवधिमा गाउँपालिकाबाट भएका कार्य सम्पादनको मूल्याङ्कन गर्ने अभिभार आम गाउँवासीलाई नै सुम्पिएको घोषणा गर्नुभएको छ। सिन्धुलीको कमलामाई नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण भइरहेका भौतिक संरचनाहरूलाई सुरक्षित व्यवस्थित तथा दिगो बनाउन भवन निर्माण कार्यसँग प्रत्यक्ष रूपमा संलग्न निर्माण व्यवसायी र टकर्मी प्राविधिकहरूलाई लक्षित गर्दै शुक्रबार एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा सहभागीहरूलाई राष्ट्रिय भवन संहिता का प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै नगरपालिकाले कार्यान्वयनमा ल्याएको भवन तथा वस्ती विकास मापदण्ड, सुरक्षित तथा गुणस्तरीय निर्माणका लागि अवलम्बन गर्नुपर्ने उत्कृष्ट निर्माण अभ्यास सम्बन्धी विषयमा समेत प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ। पछिल्लो समय नगर क्षेत्रमा शहरीकरणको विस्तारसँगै भवन निर्माण गतिविधि तीव्र गतिमा बढ़दै गएको सन्दर्भमा निर्माण कार्यलाई मापदण्ड अनुसार व्यवस्थित बनाउन यस्ता कार्यक्रमका आवश्यकता बढ़ेको नगरपालिकाको भनाइ छ। नौ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: हजुरको समाचारमा पुनः स्वागत छ। काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर महिलाको मृत्यु भएको छ। शुक्रबार दिउँसो पनौती 12 महावीर स्थित काँक्रा गुडमेल गर्न जाने क्रममा करेन्ट लागेर 68 वर्षीय कमला मुल्मीको घटनास्थलमा नै मृत्यु भएको। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डीएसपी रविन विष्टका अनुसार काँक्रा खेतीमा बाँदर धेरै आउने भएका कारण त्यहाँ करेन्ट फिट गरी राखिएको थियो। इलाका प्रहरी कार्यालय बनेपाको टोलीले मुचुल्का उठाएर सबलाई पोस्टमार्टमको लागि दुलखेल अस्पताल लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँका प्रहरीले जानकारी दिएको छ। भारतबाट नेपाल ल्याइँदै गरेको स्रोत नखुलेको 32 लाख नगद सहित दुईजना पक्राउ परेका छन्। प्रहरीले स्रोत नखुलेको नगद सहित सर्लाहीको मलङ्गेवा नगरपालिका 10 झिम पुलबाट दुईजनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका 3 घर भएका गुड कुमार यादव र रामनगर 1 घर भएका 24 वर्षीय रूपेश कुमार यादव छन्। उनीहरूको साथबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको 32 लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। उनीहरू मधेश प्रदेश 05001 1106 नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। बरामद रकमको स्रोत नखुलेको र आरोपीहरू विरूद्ध हुन्डी सम्बन्धी कसुरमा अदालतबाट 7 दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको डीएसपी गौतमले जानकारी दिनुभएको छ। यस वर्षको मनसून औषध मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जुन 13 तारीक भए पनि यस वर्ष औषध मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मध्य प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेगका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ी भेग तथा कोशी प्रदेशका तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू विकास र शान्ति सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसूद पेजिस्क्यानले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा हिजो बिहान आगलागी भएपछि झण्डै 300 विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टोकिनोगा हो नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको टोकियो फायर विभागका अनुसार चार तले विद्यालय भवनको चौथो तलामा रहेको संगीत कक्ष नजिकबाट आगो शुरू भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेर भवनभित्र रहेका एक शिक्षक तथा केही विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका थिए। फायर विभागका अनुसार उद्धार गरिएका कसैलाई पनि गम्भीर वा ज्यान जोखिममा पार्ने खालको चोट लागेको छैन। आगलागी शुरू भएपछि विद्यालय प्रशासनले पनि तत्काल सुरक्षा प्रोटोकल लागू गर्दै विद्यार्थी र कर्मचारीलाई सुरक्षित ठाउँतर्फ सार्ने व्यवस्था गरेको थियो। इजरायल र हिजबुल्ला समूह युद्धविरामका लागि सहमत भएका छन्। अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्दले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिज सहमति भएको बीबीसीले जनाएको छ। एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्ला समूह युद्धविराम गर्न सहमत भएको बताउनु भएको छ। तर इजरायलका एक सैनिक प्रवक्ताले युद्धविराम कार्यान्वयनमा रहेको तर आदेश पाए जनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएको खबरमा उल्लेख छ। लेबनानले पछिल्लो इजरायल हवाई आक्रमणमा कम्तीमा 47 ज्यान गएको बताएको छ। र समाचारको अन्त्यमा खेल समाचार। 10 राष्ट्रिय खुल्ला महिला बास्केटबल प्रतियोगिताको उपाधि बुढानीलकण्ठ नगरपालिकाले जितेको छ। काठमाडौँको कीर्तिपुर कबड हलमा भएको फाइनल खेलमा ग्रान्डी स्टार्सलाई 50-37 अन्तरले पराजित गर्दै बुढानीलकण्ठले उपाधि जितेको हो। उपाधिसँगै बुढानीलकण्ठले 50,000 तथा उपविजेता ग्रान्डीले 30,000 रूपियाँ पुरस्कार पाएको छ। यस्तै उपाधि विजेता बुढानीलकण्ठकी अनुषा मल्ल मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभएको छ। र फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई 3 हराएको छ। ब्राजिलले खेलेको खेलको पहिलो हाफमा नै 3 गरे, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथेस कुनहाले खेलको 23 मिनटमा र 36 मिनटमा गरी 2 गर्नुभयो। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गर्नुभयो। पिलुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेमारले आजको खेल पनि खेल्नु भएन। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूहको शीर्ष स्थानमा पुगेको ब्राजिलको 2 खेलमा 4 अङ्क भएको छ। विश्वकप फुटबलमा अहिले बिहान 9:15 टर्की र पाराग्वे खेल्दैछन्। त्यस्तै आज राति नेपाली समयअनुसार 11:15 नेदरल्याण्ड्स र स्वीडेन बीच खेल्नेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्कोको पनि समस्यामा 4 अङ्क भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। नै खेल समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। वैशाख यता विपजन्य घटनामा परि 105 जनाको मृत्यु। महाधिवेशनको पूर्व सन्ध्यामा चितवनमा राष्ट्रपतिको केन्द्रीय समिति बैठक बस्दै 5 एजेण्डामा छलफल हुनु। बारीमा आएका बाँदर धपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका वृद्धको मृत्यु। काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर एक महिलाको ज्यान गयो। इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। र फिफा विश्वकपमा हैटीलाई 3 हराउँदै ब्राजिल समूह स्थितको शीर्ष स्थानमा। बिहान 9 हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महात्मा समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: विषाद युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई, पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 97 67 65 24 900
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज, किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
7: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9044206590 0475904553।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भछ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 98540403005 048543305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
7: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
7: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
8: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
7: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
10: ल्याउन त ल्याउने बुबा तर यो रामेसा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेसा मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
9: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेसाप मिटसप एण्ड कोल स्टोर रामेसाप अस्पताल जाने रोड रामेसाप बजार रामेसाप
11: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज शनिबारको व्यवसायमा पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं। आजको व्यवसायमा तपाईँले आफ्नै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू गाउन सक्नुहुन्छ। त्यसको लागि 0840 40 0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेखदेश गर्दै साथै भन्ज्याङ चौतारी गर्दै हामीलाई पनि सुनिराख्नु भएको छ होला भन्ने लागिरहेको छ भने तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककोशेली तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यो असारको महिना छ, तपाईँ पनि एकदमै काममा व्यस्त हुनुहुन्छ होला भन्ने पनि लाग्दैछ। कतिपय ठाउँमा धान रोपाई शुरूआत भइसकेको छ, कतिपय ठाउँमा पानी परेको छैन होला, शुरूआत हुने क्रम छ होला। खेतभरि पाकेका मकैहरू घर भित्राउने काममा व्यस्त पनि हुनुहुन्छ होला। तपाईँ पक्कै व्यस्त समय रहेर पनि हामीलाई छोटो थोरै समय निकालेर सुन्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौं। हामीलाई सुनेर 1 घण्टासम्म साथ दिनुहोला। साथसाथै तपाईँले लोकगीत गाउन आउँछ, तपाईँले उकाली उराली लेखदेशी भन्ज्याङ चौतारी गरिरहँदा गुनगुनाउनु भएका ती मिठा भाका आजको व्यवसायमा तपाईँले गाउन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ भन्दै यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो असारी गीत। त्यसपछि हामी तपाईँकै आवाजमा मिठा गीत सुन्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।
1: बिउले बिउले बिर्सके।

0: Cari că am construat mara că un vidre în beciu vidru ai gutios și bandare în jos și anis și vita dunga ne cabas ma rahi copaki regoio am balbuc kira mani bol cu vidru ai gutios și gitra kira care că am locos și lico struat gori să gicazo Păcă eu asar că mai nama este git sângit gaun de tăvali bune roba în struat gărdi unul ce ala gărne părcăr gări rac nu voi gucea ala bune la gicu să sa sati care că mă bune este mincea lugită rubăzi rui ca sun e tibila șom părcă mea sati unul ce șuagăt gărșu halu
1: Namaskar, didi.
0: Namaskar, ajur. Gândi ki cuvul de unul ce?
1: Ma, Karina Khadka.
0: Karina, zi, ce ce cover?
1: एकदम ठीक छ दिदी हजुरको के छ
0: मेरो पनि एकदम ठीक छ भन्नु पर्छ बिहानको समय छ तर एकदम गर्मी चाहिँ दिउँसोको जस्तै छ के गरिन आज
1: ओके दिदी यो गर्मी लाग्छै गर्मी भयो के गर्नु होला
0: के गर्ने पौडी खेल्न जाउँ भने नजिकै खोला छैन हेर्नुहोस्
1: आउँदैन के दिदी फेरि पौडी खेल्नलाई
0: पौडी नखेले नि डुब्दै निस्किँदै गर्न त हामीलाई आउँछ नि
1: आउँछ दिदी आमा त अब आफै बनाउने त्यसपछि आफै खेल्ने आफै दवा बनाउने अनि
0: हो र तपाईँले त बनाउनु भएको छ होला
1: नै दिदी छैन नि
0: ल ठिकै छ अब यदि पानी भएछ भने त अब पौडी खेल्नको लागि बनाउन कुनै समस्या छैन विशेष गरी पानी नै भएन भने त्यही समस्या हुन्छ कि
1: हजुर
0: ल खानपिन खानुभयो कि बाँकी छ आज शनिबार कता जानुहुन्छ के गर्नुहुन्छ आजको दिन विशेष गरी कसरी बित्छला भन्नुहोस् न
1: मेरो खाना भइसक्यो दिनभरि यस्तै हो दिदी नुहाउने सरसफाई गर्ने रुममा सुत्ने बस्ने प्रोग्राम आएर फोन गर्ने नत्र केही पनि नगर्ने
0: अरू केही पनि नगर्ने मम्मी बाबालाई घरमा केही काम सघाउनुहुन्न आज बिदाको दिन
1: म बाबालाई घरमा काम त सघाउनुहुन्छ नि दिदी आफू छु काठमाडौँ
0: हिजो पनि काठमाडौँ छु भन्नुहुन्थ्यो मैले बिर्सेछु है कस्तो आनन्द छ ल ठिक छ अब हप्ताभरि काम गर्नुहुन्छ एक दिन त पक्कै आराम गर्नु पर्यो सरसफाइको लागि पनि समय छुट्याउनु पर्यो फेरि कहिले काहीँ बिदाको दिन छ है काहीँ कतै यसो घुम्न जाउँ अब कहिले काहीँ दिमागको लागि पनि मनोरञ्जन लिनुपर्छ भनेर साथीहरूले बोलाउनु भयो भने घुम्न पनि जानुहुन्छ होला
1: जानुपर्छ अलिक पछि अहिले चाहिँ नजाने
0: अहिले चाहिँ किन जानुहुन्न
1: अहिले अलिक साथी बनाएको छ होइन कि दिदी
0: भनेपछि नयाँ हुनुहुन्छ
1: क्या दिदी तपाईँ तपाईँ मात्रै हो नि दिदी ल आइहाल्नु त छुट्टियो गाडीमा चढेर
0: हो र अब आजको दिनभरि गाडी चढेर आउँदा दिनभरिदेखि बितिहाल्छ भोलिदेखि तपाईँको ड्युटी होला फेरि म एक्लै हुन्छ दिनभरि
1: कहाँ दिनभरि हुन्छ नि दिदी 10:30 बजे त म आइहाल्छु पढेर दिनभरि घुमाउला नि म घुमाइदिइहाल्छु नि खै
0: ल ठिक छ अब मैले चिन्या ठाउँमा म पनि करिनाजीलाई घुमाउला करिनाजीले चिन्या ठाउँमा मलाई घुमाउन सुन्छ
1: हुन्छ
0: ल ठिक छ आउनुपर्छ घुम्नुपर्छ मजाले समय मिलाएर म फेरि काठमाडौँ आउनेछु करिनाजीको लागि भए पनि भन्दै यति बेला चाहिँ हामी कार्यक्रमतर्फ लाग्यौँ आज कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई
1: हुन्छ म पुरानो भएको गाउँछु नि खासै गाउन आउँदैन यस्तो नियमको पालना
0: ल नियमको पालना गर्नुहोस् न त सुनौ
1: हुन्छ

0: आफ्ने मनलाई घट्न सक्छौ र यति नै दिदी
1: ल करिनाजी आफ्नै मनलाई ढाँट्न सक्छौ र भन्ने बोलको गीत गाउनु भयो है. यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. कार्यक्रम सुन्दै गर्नुहोस् अनि बसैमा पनि आउनुहोस्. अहिलेको लागि हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्काजी काठमाडौँदेखि हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. उहाँले मिठो अनि पुरानो लोकबाका गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ. अब म नेपालो तपाईँको रहेको छु. तपाईँलाई पनि मिठा लोकगीत गाउन आउँछ भने तपाईँले आजको बसाईमा सहभागिता जनाउनु पर्ने हुन्छ. तपाईँ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई गीत साथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ. तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ. फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले हामीलाई कमेन्ट पठाउन पनि सक्नुहुन्छ. तपाईँका कमेन्टलाई पनि हामीले वाचन गर्छौं. विशेष गरी आज चाहिँ तपाईँकै आवाजमा मिठा लोकगीत सुन्ने दिन रहेको छ. त्यही भएर धेरै साथीको आवाजमा मिठो गीत सुन्ने प्रयत्नतर्फ नि लाग्छौं हामी. यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ. स्वागत गर्छु. हेलो भन्दै थिएँ गइसक्नु भएको छ. जो साथी हुनुहुन्छ फेरि पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ. 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ. यति बेला हामीलाई फेसबुक लाइभबाट रमिता श्रेष्ठजी लेख्नुहुन्छ. नमस्कार दिदी, के छ खबर? म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. अब बस्ने गीत मलाई रमिता श्रेष्ठ भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ. नमस्ते, शुभ दिन. म ढकाल धर्मराज बेर्तापुर झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु. आज यस कार्यक्रम मार्फत सबैलाई सम्झना समर्पण गरे भन्दै हुनुहुन्छ. उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ. स्वागत गर्छु. हेलो
2: हेलो दिदी हजुर, नमस्ते. नमस्कार हजुर.
1: नमस्ते. नमस्कार हजुर. नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुदीप बस्नेत भन्नुभयो?
2: हजुर हजुर.
1: के छ सुदीपजी, योभन्दा धेरै अगाडि कुरा भएको थियो जस्तो लाग्छ.
2: ठिकै छ दिदी, घाम पानी पर्न लागेर छ अहिले, मौसम यस्तै छ भन्नुभयो.
1: भनेपछि त्यतातिर पानी पर्न लागेको छ सुदीपजी?
2: पानी पर्न
1: लागेको छ. आज के गर्दै हुनुहुन्छ विशेष गरी सुदीपजी? मेरो आवाज सुन्नु भएन? ल, मेरो आवाज नसुने भए मैले सुदीपजीको आवाज सुनेको छु. मिठो गीत गाउनुहोस् न त. ल, सुरु गर्नुहोस्. यसो त गर्न पाइन नि त सुदीपजी, म धेरै आउँदैन, थोरै थोरै गाउँछु भन्ने अनि आवाज भित्रभित्रै हराउँदै हराउँदै फोन काट्ने, यस्तो नगर्नुहोस्. किनकि तपाईँले त्यसो गरेपछि फेरि अन्य साथीहरूले पनि त्यस्तै गर्नुभयो भने त होइन, कार्यक्रममा हामीलाई पनि नरमाइलो लाग्छ, साथसाथै कार्यक्रम सुन्ने साथीलाई पनि नराम्रो लाग्न सक्छ. त्यो भएर गीत गाउन आउँछु भने चाहिँ तपाईँले फोन डायल गर्न सक्नुहुन्छ. यदि तपाईँलाई गीत गाउन आउँदैन भने तपाईँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुन्छ होइन. तपाईँलाई गीत गाउन आउँदैन, तपाईँको फोन लाग्छ, गीत गाउने आउने साथीलाई चाहिँ फोन लाग्दैन भनेर गुनासो सुन्नुभन्दा बरु तपाईँलाई गीत गाउन मन छैन र कार्यक्रममा आएर चाहिँ गाउँछु म अनि फोन त्यसै काटेर जान्छु भन्ने साथीले फोन डायल नगर्नुहोस् भन्नु. त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो
2: हजुर दिदी, नमस्ते. नमस्कार.
1: नमस्कार हजुर. सुदीपजी नै बोल्नु भयो कि?
2: दिदी अघि काटिहालो
1: अनि म त कटाउनु भएछ भनेर तपाईँलाई भन्दै रहेको थिएँ त मैले त. अनि
2: नेटवर्क नभएर फोनै काटिहाल्नु त.
1: ल ल, गीत गाउनुहोस् त्यसो भए, सुरु गर्नुहोस् न त.
2: हजुर हजुर.

0: यति नै भन्न चाहन्छ है दिदी हजुर।
1: ल हुन्छ सुधीरजी, मिठो गीत गाउनु भयो, आवाज सुने छैन भन्दै हुनुहुन्थ्यो, मैले तपाईँलाई त भन्दै थिएँ, फेरि फोन लगाएर आउनुभयो, खुसी लाग्यो, मिठो गीत पनि सुनाउनु भयो, कार्यक्रम सुन्दै गर्नुहोस्, भन्ने बसाइमा आउनुहोस्, अहिलेको लागि छोड्छौँ है त।
0: नमस्ते
1: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुदीप बस्नेतजी, पगटीदेखि हुनुहुन्थ्यो, उहाँले पनि सानो कहाँ छ भन्ने बोलको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त छन्। तपाईँको हरेक दिन कार्यक्रम आउँछ, कमेन्ट वाचन भएन मेरो भनेर गुनासो नगर्नुहोस्, किनकि तपाईँको समय मिलेसम्म हामीले छोटो मिठोमा कमेन्ट वाचन गर्छौं, साथसाथै कार्यक्रम लोको शैलीमा मंगलबारको बसाइमा एक घण्टासम्म तपाईँको कमेन्टहरूलाई वाचन गर्ने कार्यक्रम पनि रहेको छ पनि भन्न चाहन्छु। यति बेला साथी हुनुहुन्न भने चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ पनि लाग्न चाहन्छौ, कार्यक्रममा राख्छौं अर्को एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
1: एकैछिन है त म हेरिहाले। ल टिक्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
8: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: के गर्नु सबै गाउँका ठिटाहरू, कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु, हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954041575, 0941690669, 0964014788।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कार्यक्रम लोकोशैलीमा राखिएको मिठो गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय पक्कै पनि तपाईँकै आभासमा मिठा रमाइला लोकगीत सुन्ने दिन रहेको छ। तपाईँले 0848 40 00 26 सहभागी जनाउनु पर्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन डायल गर्नुहोस्। यति बेला फेरि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: नमस्ते।
0: नमस्ते हजुर, नमस्ते
1: हजुर, सन्चै हुनुहुन्छ?
0: कस्तो, मलाई त चिन्न पो गाह्रो परेर जम्मै बिर्सेको, हेर्नुहोस् न।
1: बिर्सिहाल्नु भयो भनेर के भन्न, त्यस्तै हुन्छ कहिले कस्तो।
0: आवाज आवाज झन्डै झन्डै बिर्सेको क्या मैले।
1: हजुर हजुर,
0: के छ धनुजी खबर?
1: हजुर एकदमै ठिकै छ, हजुरको के छ अनि सन्चै हुनुहुन्छ?
0: म सन्चै आरामै छु। बेला बेला हराउनुहुन्छ हाम्रो धनुजी पनि।
1: हराउनु
0: भयो भने बिर्सिनु भयो,
1: एकदमै हराएको छैन, त्यस्तो नसोच्नु होला, हराएको छैन, फोन नलागेको मात्रै हो, हराएकै छैन।
0: अब जाग्दै हुनुहुन्छ?
1: एकदम एकदम सम्झिरहेको छु तपाईँलाई त, अनि बिर्सिने कुरै भएन होइन?
0: साँच्चै हो धनु चाहिँ,
1: एकदम एकदम हो नि त, साँच्ची नै म प्र भनेर भन्छु है त।
0: ल ठिक छ, क नम्बरमै राखेर सम्झनु भएको छ कि ख नम्बरमा राखेर?
1: क नम्बरमै राखेर, तपाईँलाई पहिलो नम्बरमै हो।
0: ल त्यति भएपछि म ढुक्का
1: कार्यक्रम पनि यता सुन्नु न, कार्यक्रम पनि पहिलो नम्बरै हो होइन यो। खानाको मिठा सँगसँगै अब सुन्न पनि पाइन्छ सधैँ, अब कहिले पनि छैन नि त सुन्नलाई। अनि कार्यक्रम पनि नम्बर वानमै पर्छ होइन, हजुर झन् नम्बर वानमै पर्नुहुन्छ, त्यही भएर म भुल्दिनँ नि त।
0: ल त्यसो भए म फर्स्ट पो रहेछ त नि।
1: हजुर फर्स्ट नै हुनुहुन्छ, हजुर त एकदमै मेरो
0: अब पढाइ लेखाइमा फर्स्ट भइदियो भए त यतिखेर कहाँबाट कहाँ पुगिन्थ्यो होला, हेर्नुहोस् यही मात्र बसिँदैन थियो होला, पढाइ लेखाइमा ख ग परेर हो कि।
1: त्यस्तो त होला होइन, अब
0: पढाइमा हाम्रो पढाइ र लेखाइमा चाहिँ क नम्बर एक नम्बर ल्याएको भए चाहिँ है कहाँ पुगिन्थ्यो होला, के हुन्थ्यो होला त्यस्तो लाग्छ कि।
1: पुग्नु भयो होला नि, अब हामीलाई भन्न मिलेन कार्यक्रम
0: ल, कार्यक्रमबाट भन्दैन तपाईँलाई म सुटुक्क भन्छु ल,
1: सुटुक्क भन्नु ल, म यो कार्यक्रम सकाएर म फोन गरिहाल्छु है त।
0: ल हुन्छ हुन्छ, तपाईँको म समय मिलेछ भन्नेसम्म तपाईँले कल गर्दा कल रिसिभ गर्छु, यदि भ्याएन भने नि कल ब्याक गर्छु।
1: ओके हुन्छ एकदमै।
0: ल अनि खानपिन खानुभयो कि बाँकी छ?
1: हजुर एकदमै भइसक्यो खाना, आज चाहिँ भयो भन्नुपर्छ है त।
0: ल आज सेटै खानु भएछ, कहिले छिटो कहिले ढिलो यस्तै छ। आज शनिबार कहीँ कतै जाने प्लान छ के छ?
1: एकदमै जाने प्लान त थियो, गएको भए त बिहानै जान्थ्यो होला, हजुरलाई सम्झिन पाउँदैन थियो होला होइन। आज कहाँ जाने, घरमै बस्ने हो।
0: ल गर्मी छ धेरै, बाहिर बाहिर हिँड्नु पनि भएन होइन, अब जति नआए पनि गर्मी मात्रै भइरहन्छ, त्यही भएर घरतिरै बस्नुहोस्। यो विशेष गरी गर्मीको महिनामा धेरै बाहिर नहिँड्नु भन्ने पनि छ, त्यही भएर मलाई पनि हिजो आज त्यति धेरै बाहिर हिँड्न मन लाग्दैन, बाहिर निस्क्यो गर्मी हुन्छ, एकछिनमा नुहाएर एकछिनमा पसिना आउँछ, गाह्रो पो छ त धनु चाहिँ।
1: हो त नि, यस्तै कस्तो गर्मी, दिनमा चाहिँ घाम लागेको बेलामा चाहिँ गर्मी नै हुन्छ दिदी, तर अब भनौँ न बिहान बेलुका त शीतलै छ है हाम्रो, गर्मी होला होइन।
0: ल यता पनि शीतल शीतलै छ, बेला बेलामा कहिले काहीँ गर्मी हुन्छ यस्तै छ। ल ठिक छ, हामी रमाइलो मिठो कुराकानी छ हाम्रो, हरेक दिन रमाइला मिठा कुराकानी हुँदैछ हिजो आज। आज कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई?
1: हुन्छ म एउटा गीत गाउने कोसिस चाहिँ गर्छु, अब त्यति आवाज त राम्रो छैन है, कोसिस गरौँला।
0: धनुजीले राम्रो छैन भन्दाखेरि मलाई नरमाइलो लाग्छ है फेरि। मिठो राम्रो झाडास मलाई सुन्न मन लाग्छ ल मिठो गीतै सुनाऊ
1: हुन्छ

0: यति नै
1: ल धनुजी, एकदम मिठ अनि रमाइलो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद देख्दै गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोटोमा है। नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले एकदमै मिठो गीत गाउनु भयो, उहाँको आवाज एकदमै मिठो छ। उहाँले हरेक समय गीत गाउँदा फुके पनि आवाजमा छुट्टी खालको मिठास छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ पनि लाग्न चाहन्छु, तपाईँको पनि फोन लाग्छ है मित्र, तपाईँले पनि सहभागिता जनाउनुहोस् भन्छु, किनकि आज धेरै साथीको आवाजमा हामीले गीत सुन्ने प्रयत्न गरिरहेका छौं। यति बेला अर्को साथी आइसक्नु भएको छ, के जस्तो लागेको थियो ठिकै छ हुनुहुन्छ। यति बेला मनोज कार्की, मनोज सुन्दासी हुनुहुन्छ, त्यस्तै नाम भएपछि चाहिँ नाम फ्याट फ्याट आइहाल्ने के गाह्रो हुन्छ, नरिसाउनुलाई साथी भन्छु। मनोज सुन्दासी लेख्नुहुन्छ कमेन्टमा, दिदी नमस्ते, के छ खबर, म पनि कार्यक्रम सुन्दैछु अहिले यता सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट, अब बस्ने गीत सबैको लागि समर्पण गरेला भन्नुभएको छ। त्यसै गरी दुमजारी रोशन श्रेष्ठजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म रोशन श्रेष्ठ सिन्धुली दुमजादेखि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ यति बेला अर्को साथी सुमित यादव सुनवार किराजे, गुड मर्निङ, नमस्कार हजुर, खाना खानुभयो त, म रामेसाब देउराली हालसी काठमाडौँबाट सुमित यादव सुनवार किराज कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि साथै मेरो घर परिवार लगायत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु, हेलो हेलो नमस्ते हजुर, नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ होला?
2: हजुर म रुकुम पश्चिम चौरदारीबाट बोल्दैछु, विकास बिसी,
1: विकास
2: हजुर
1: रुकुमदेखि हुनुहुन्छ
2: हजुर,
1: अनि रुकुमतिरको खबर के छ?
2: एकदम ठिकै छ भनौँ है, गर्मीले सताइरहेको छ हाम्रो रुकुमतिर त है,
1: भनेपछि धेरै गर्मी छ
2: हजुर, गर्मी त धेरै नै गर्मी छ नि, यो अब बिहान र बेलुका मात्रै हुन्छ त्यस्तो त्यस्तो, नत्र त दिनमा त गर्मीले सताइरहन्छ,
1: यता पनि त्यस्तै छ, हेर्नुहोस् न विकास चाहिँ
2: के पो गर्ने होला, हजुरले केही सुझाव दिन सक्नुहुन्छ?
1: अब गर्मी छ, हामीलाई पनि त्यस्तै गर्मी छ, अब गर्मीबाट बच्नको लागि चाहिँ अब घरभित्र अब धेरै ढोका थुनेर फ्यान पनि चलाउनु भएन, विशेष गरी हामीले गर्मीमा त अब जस्तो कि कोल्ड ड्रिङ्क्सहरू धेरै नखानुहोस् अब गर्मी भए भन्दैमा होइन, बरु फ्रिजमा राखेर तपाईँले पानीलाई नै प्रयोग गर्न सक्नुहुन्छ, साथै अब शीतल छहारी चौताराहरू कता छ त्यहाँ गएर तपाईँले बस्न सक्नुहुन्छ, अब घराइसी काम छन् भने त्यहीँ बसेर पनि तपाईँले गर्न सक्नुहुन्छ चौतारातिर शीतलमा होइन, अब फ्यान तपाईँले प्रयोग गर्दाखेरि ढोका बन्द नगर्नुहोस् किनकि खुला नै राखेर चाहिँ तपाईँले फ्यानहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, चिसो पानी प्रशस्त मात्रामा पिउनुहोस्, अब पाताला कपडाहरू जे लगाउनुहोस् भन्न चाहन्छु मेरो सुझाव चाहिँ, र बाँकी त अन्य धेरै हुन सक्छ सल्लाह सुझावहरू त होइन, मैले मलाई थाहा भए अनुसार चाहिँ मैले विकासजीलाई भने है,
2: एकदमै राम्रो खुसी लाग्यो
1: ल, साथसाथै बाहिर तपाईँ यदि निस्किनै छ भने पनि अब छाता उडेर निस्कन सक्नुहुन्छ, त्यतिकै हिँड्दा त घामले पोलेर हामी कपिन सक्नुहुनेछ होइन, त्यो भएर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्, साथसाथै गर्मी छ हामीलाई, अब गर्मी हुँदा पसिना आउँछ, अब पसिना आउने बित्तिकै अब दौडेर हिँड्दाखेरि धेरै अब कहिले काहीँ दौडेर आउँदाखेरि गर्मी भयो भनेर हामीले कहिले काहीँ एक्कासी पानी पनि खान्छौँ, अब त्यस्तो पनि नगर्नुहोस् गर्मीको बेलामा होइन, अब मैले जाने जति चाहिँ मैले विकासजीलाई भने जस्तो लाग्छ, बाँकी चाहिँ अब हाम्रो विकासजीलाई पनि थाहा छ होला,
2: हजुर एकदमै पनि मलाई उतै थाहा थियो, हजुरले धेरै कुराहरू जानकारी दिनुभयो, एकदमै खुसी लाग्यो,
1: साथसाथै अब यहाँसँग पनि त्यस्तो केही नयाँ जानकारीहरू छ भने पनि हामीलाई पनि जानकारी दिनुहोस्, किनकि हामीलाई थाहा नभएको कुरा यहाँहरूलाई थाहा हुन्छ होइन, एकले अर्कोलाई चाहिँ जानकारी दियो भने पक्कै सबै कुरा चाहिँ थाहा हुन्छ भन्ने लाग्छ है, सबै कुरा एउटै व्यक्तिलाई थाहा हुन्छ भन्ने पनि हुँदैन होइन,
2: हजुर
1: ल, खानपिन खानुभयो?
2: मेरो भएको छैन है, खानपिन भएको छैन, अब खानु पर्ला एकछिनमा, हजुरको खाना खानु भयो हजुरहरूले,
1: हाम्रो भइसकेको छ, अब गर्मी छ।

0: अनि म खानाहरू पनि त पनि बाध्यतालाई पेट भोको राख्नु भन्दा त खानै पर्यो होइन।
1: हजुर, खाना एकदमै गाह्रो हुन्छ गर्मी समयमा, खाना पचाउन पनि एकदमै गाह्रो हुन्छ है, तैपनि थोरै थोरै खानै पर्छ।
0: ल, पक्कै पनि खानै पर्छ। यस्तै छ अब विशेष गरी रुकुम पश्चिमतिर खास के गर्नुहुन्छ
1: आजभोलि? कि आजभोलि भन्नुभएको?
0: हजुर,
1: आजभोलि हाम्रोतिर अगै छरेर पनि अब गोरु पनि भ्याइयो, रोपाइको चहल पहल चलिरहेको छ है। अब एक महिना पछि फेरि खेत गर्नुपर्छ, अब पानी पनि अब आउँछ त्यो बेलामा।
0: ल ठिक छ, अनि यहाँले रुकुममा रहेर हजुरको रेडियो चाहिँ कसरी सुन्दै हुनुहुन्छ?
1: मलाई साथीले जानकारी दिनुभएको है।
0: कहाँको साथीले जानकारी दिनुभयो?
1: ओखलढुङ्गाको धनु गजमेरले जानकारी दिनुभएको है।
0: ल, धनुजीले यहाँलाई कार्यक्रम आउँदैछ भनेर जानकारी दिनुभएछ, धनुजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यहाँको फोन पनि लाग्यो, अब हामी रुकुम पश्चिमको आवाजमा मिठो गीत सुनाउन त कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई? तर लोकगीत गाउनु पर्ने हुन्छ है।
1: हजुर, सिङ्गार गीत गाउन मिल्छ?
0: के गीत भन्नुभयो विकासजी?
1: हजुर हजुर, सिङ्गार गीत गाउन मिल्छ किन भनेको सिङ्गार गाउरी।
0: ल हुन्छ, ल गाउनुहोस् गाउनुहोस्।
1: म त्यति त आउँदैन, त्यही पनि प्रयास गर्छु म है त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: नभुली गई माया जान एकदम मिठो गीत गाउनु भयो. हाम्रो विकासजीको सुर पनि त्यतिकै मिठो रहेछ है त. ल यो एकदमै मिठो पश्चिमको आवाज सुन्न पायो आज, खुसी लाग्यो. फेरि भोलिका बसाइमा पनि आउनुहोला, यो पश्चिमेली आवाज हामीले फेरि पनि सुन्नु पर्ने हुन्छ भन्दै अहिलेको लागि हामी छुटौँ है त.
1: हजुर हुन्छ,
0: हस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विकास विशेषजी हुनुहुन्थ्यो, रुकुम पश्चिमदेखि हुनुहुन्थ्यो. उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छोडिसक्नु भएको छ. आफै पनि धेरै ठाउँमा छोडेर बस्नुभएका साथीहरूले हामीलाई सुनिरहँदा विभिन्न गीत संगीत साथसाथै विभिन्न आवाज सुन्न पाइन्छ, खुसी लाग्छ, हामीलाई पनि रमाइलो लाग्छ. नयाँ आवाज नयाँ गीत सुन्न पाउँदा होइन तपाईँलाई पनि यति बेला रमाइलो लाग्दैछ होला भन्ने लाग्दैछ. हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आउन लागिसकेका छौं. अब एकजना साथी सम्भवतः आउनुहुन्छ भने एकजना साथीको आवाजमा हामी मिठो गीत सुन्छौं, त्यसपछि कार्यक्रमबाट विदा माग्छौं. आजको कार्यक्रमको लागि अन्तिम साथी आइसक्नु भएको छ सम्पर्कमा भन्दै हुनुहुन्छ यति बेला सम्झनाजीले को हुनुहुन्छ, स्वागत गर्छु. हेलो
2: हजुर, हजुर नमस्कार, गुड मर्निङ.
0: नमस्कार, गुड मर्निङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हाम्रो सबै पनि के अरे रुकुम पश्चिमदेखि भरत विश्वकर्मा भन्ने मान्छे है त.
0: भरतजी
2: हजुर,
0: के भयो आज रुकुमतिरको साथीको धेरै फोन लाग्दैछ?
2: हजुर एकदम साथीहरूको जानकारीबाट चाहिँ अब फोन प्रयोग गरेको फोन.
0: भरत के भन्नुभयो?
2: हजुर भरत विश्वकर्मा.
0: ल यहाँलाई कसले जानकारी दिएर फोन गर्नुभयो कि आफै कार्यक्रम आउँछ भन्ने थाहा पाएर फोन डायल गर्नुभयो?
2: होइन नि सिस्टर, मलाई चाहिँ साथीले जानकारी दिनुभएको, यता भन बहिनी हुनुहुन्छ उहाँले चाहिँ जानकारी दिनुभएको थियो.
0: ल विकासजी र हाम्रो भरतजी सँगसँगै हुनुहुन्छ कि क्या?
2: हामीसँगै भन्दा पनि हाम्रो चाहिँ वडा चाहिँ छुट्टा नै हो. अब मेरो 11
0: ल नजिक नजिकको नाताको मान्छे आज सँगसँगै फोन लागेको छ. अब पश्चिमेली आवाजमा हामीले गीत हाम्रो विकासको आवाजमा सुनिसकेका छौँ. अब एउटै ठाउँ छ, हावापानी वातावरण के छ भनेर हामीलाई विकासले बताइसक्नु भएको छ. हामी भरतजीको आवाजमा पहिला मिठो गीत सुन्नेतर्फ लाग्छौँ है त.
2: हजुर म प्रयास गर्छु एउटा लोकगीत गाउने कोसिस गर्छु.
0: हुन्छ, सुरु गर्नुहोस्.

0: ल मायालाई छोडेर काहीँ नजानुस्, सधैँभरि सँगै साथमै रहनुहोस् है भरतजी। ल ठिक छ, अनि हाम्रो भरतजी खास के गर्नुहुन्छ?
1: म खासमा भन्ने भने शिक्षकमा दृष्टिहीन मान्छे हो, अहिले त के गरिरहेको छैन, घरतिरै बसिरहेको छु भन्नुपर्छ होइन।
0: ल ठिक छ, हामीलाई अब कुन कुन माध्यमबाट सुनिन्छ भन्ने कुरा चाहिँ थाहा पाउनु भएको छ कि छैन?
1: अब मैले त फेसबुक चलाउँदिनँ, लाइभमा म हेर्न सक्दिनँ सिस्टर, त्यो दृष्टि मान्छे हो होइन। आजको साथीहरूको जानकारी पाएँ भने, मैले फोन नम्बर पाएँ भने म अहिले फोन गर्न सक्छु नि।
0: ल ठिक छ, अब यहाँ अब दृष्टिबिन भएर पनि हामीलाई सम्झेर चाहिँ फोन गरेर आफ्नो आवाज हरेक व्यक्तिको माझमा पुर्याउनु भयो, सुनाउनु भयो, गीत पनि आवाज पनि त्यस्तै मिठो छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, साथसाथै कार्यक्रम आउँदैछ है भनेर हाम्रो भरतजीलाई पनि जानकारी दिनुहुने धनु गजमेरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भोलि पर्सिका बसाइमा पनि यहाँको फोन लाग्छ, आउनुहोला, सहभागिता जनाउनुहोला भन्न चाहन्छु है भरतजी। ल हुन्छ, अब यहाँ अब अर्कै अवस्थाको हुनुहुन्छ, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्, साथसाथै खानपिनहरूमा पनि ध्यान दिनुहोस् भन्दै भन्दै अहिलेको लागि हामी छोड्छौँ है त। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भरत विश्वकर्मा, आज उहाँ पनि रुकुम पश्चिमदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज रुकुम पश्चिमको दुईजना साथीको आवाजमा मिठो गीत सुन्न पाइयो, बाँकी पनि पश्चिमेली आवाज चाहिँ एकदमै छुट्टै खालको छ। उहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिने लागिसकेको छ। धेरै साथीको फेसबुक कमेन्ट अझै भाषण गर्न बाँकी छ, छोटो मिठोमा भाषण गर्दै विदा हुन्छु। यति बेला सौरभ केसीजी लेख्नुहुन्छ, दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु बागजोर नगरपालिकाबाट, अब बस्ती सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी दुर्गा साहीजीले पनि नमस्ते हजुर, म दुर्गा साही रामेछाप बानिया, उहाँले बाबिया खर्क लेख्नु भएको हो कि जस्तो लाग्यो, उहाँले चाहिँ बानिया नै लेख्नु भएको छ है, बाबिया खर्क जस्तो लाग्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी रामजी घिमिरेजीले पनि नमस्कार, शुभदिन सबैलाई, चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। उर्मिला थापा मगरजीले पनि नमस्ते, म दौरम्बादेखि भन्दै हुनुहुन्छ। त्यसै गरी मोना राई लिम्बुजीले पनि, दिदी नमस्ते है, म यता धनकुटाबाट कार्यक्रम सुन्दैछु, अब बच्नु गीत सबैको लागि भन्नुभएको छ। गीता लिम्बुजीले पनि दर्शन नमस्ते है, म प्याकुली गीता इलामबाट, अब बच्नु गीत सबैको लागि भन्दै हुनुहुन्छ। धनु गजमेरजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, आरामै हुनुहुन्छ, खाना लिनुभयो, म कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट भन्दै हुनुहुन्छ। म सन्चै आरामै छु, मेरो खानपिन भइसकेको छ, यहाँको पनि भइसकेको छ भन्ने जानकारी प्राप्त दिइसक्नु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। विभिन्न ठाउँमा छरिएर रहेका आफ्ना आफन्तजन साथी संगीलाई पनि कार्यक्रम आउँदैछ है भन्ने र सहभागिता जनाउनुहोस् भनेर यहाँले आफ्नो साथी संगीलाई जानकारी दिनुहुन्छ धनुजीले। र आज हामीले दुईजना साथी पनि तपाईँको सम्पर्क मार्फत आएको भन्ने जानकारी पाएँ, यहाँलाई विशेष फेरि पनि धन्यवाद व्यक्त गर्छु है धनुजीलाई। त्यसै गरी सुस्मिता भोक्तानजी हुनुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामी छापको खाडादेवीबाट। त्यसै गरी शिवराज मगरजीले पनि नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है, यता हाल चाहिँ कठजोर रामी छापबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुस्मिता भोक्तानजीले पनि कल लागेन है भनेर चाहिँ एकदमै गुनासो गर्नुभयो। ठिकै छ, आजको वर्षाईमा तपाईँको फोन लागेन, भोलि तपाईँको फोन लाग्छ, पक्कै पनि विशेष भोलि आइतबार झन् विशेष दिन छ। हाम्रो सुस्मिताजीले भोलि फोन प्रयास गर्न नछुटाउनुहोस्। साथसाथै 12 बजे कार्यक्रम सुने सौगात छ, आज त शनिबार 11 बजे चाहिँ कार्यक्रम छैन, 12 बजेकोमा तपाईँको फोन लाग्छ है, सुस्मिताजी फोन लगाउनुहोस् भन्न चाहे मैले भन्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ, हामीले कार्यक्रमबाट पक्कै विदा माग्नुपर्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागिता जनाउने साथी हुनुहुन्थ्यो करिना खड्का, सुदीप बस्पेद, धनु गजमेरजी, विकास बेसीजी हुनुहुन्थ्यो रुकुम पश्चिमबाट, भरत विश्वकर्माजी पनि हुनुहुन्थ्यो रुकुम पश्चिमबाट, उहाँहरू सबैले एकदमै मिठो रमाइलो लोकगीत गाएर कार्यक्रमलाई एकदमै रमाइलो बनाइदिनु भएको थियो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोकोशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथसाथै तपाईँले तिनजेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिने, फोन गर्ने, फोन प्रयास गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यति जेलसम्म मलाई प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महतो हुनुहुन्थ्यो, शासन यति बेला सन्दना खड्गी हुनुहुन्छ, उहाँ दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै छोटो मिठोमा एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकी साथी ललिता आयोग पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

तपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्खेर दिन गए पनि रात जाने छैन बस्छु आज तुम्खेर

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको फोटो देखाउने जात्रा आजबाट शुरू हुँदैछ। रातो मच्छिन्द्रनाथको रथ यात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थाका पदाधिकारीले आज फोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको फोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। फोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विजयमान गराई पुल्चोक मंगल बजार सुन्धरा लगन खेल त्यसै गरी कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराएको थियो। यसै क्रममा रथलाई जावला खेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकेसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मीननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन पोतेका विभिन्न ठाउँबाट आएका ललितपुरको जावला खेलमा आएर भोज खाने प्रचलन रहेको छ। विगतका वर्षमा आजका दिन चिडियाखाना र जावला खेल खेल मैदानमा भोज खाने गरेपछि यसपालि पनि खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता रहेको छ। जावला खेलको सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखानामा हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसर आज सुनसान। चिडियाखानामा विशेष गरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनीय भीड़ लाग्ने गर्दछ। नेवार समुदायले आज तिथि नख पर्व मनाउँदैछ। ज्येष्ठ शुक्ल पछि षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पूजा गर्ने परम्परा छ। तिथि नखको दिन आज नेवार समुदायले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान इनार कुवा पोखरी तारा लगायतका पानीको स्रोतहरू सफाई गर्नेछन्। वर्षाको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भन्ने भनेर पानीको मुहान स्रोतको वरिपरि सरसफाई गर्नु नै यो पर्वको विशेषता रहेको छ। यो पर्व सँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्दछन्। यस पर्वलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रूपमा समेत मनाउने गर्दछ। नेवार समुदायमा ऋतु असारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास बोगु केराउ लगायतका विभिन्न अन्नको बार र चामलको पिठोको छटामरी बनाएर खाने परम्परा रहिआएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तर्गत अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ। बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घाम पानी चेक्ने साडो सहितको जर्मन ह्याङ्गरभित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। राजपाले केन्द्रीय समितिको संख्या बढ़ाउने र विद्यमान वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिएको छ। केन्द्रीय सदस्य संख्या 158 बनाउने निर्णय भएको हो। त्यस्तै पदाधिकारीहरूमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, 1 महिला महामन्त्री 2, सह महामन्त्री 5 र 1 महिला प्रवक्ता 1 सह प्रवक्ता 3, 1 महिला कोषाध्यक्ष 1 कोषाध्यक्ष सह कोषाध्यक्ष 2 र 1 महिला हुनेछन्। महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने राजपालले जनाएको छ। कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न जाँच सदस्यीय कृषि
तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल संगठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 अहिलेसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न कार्यदल संगठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत एक दशकभन्दा सम्भव प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल संगठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यदेश टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरेको छ। त्यसै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यदेश कार्यदललाई दिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार सोभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी पारदर्शी तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनु भएको छ। गृह मन्त्रालयका अनुसार गुनासो उजुरी तथा सुझावहरूको टोल फ्री नम्बर 1112 र वाट्सएप नम्बर 9851360603 कल गर्न पनि सकिने जनाएको छ। नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियम विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गका लघुवित्त कम्पनीलाई समेटेर मार्ग निर्देशन जारी गरेको हो। जसमा इजाजत पत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख रहेको छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य 2 संचालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा रहेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक राबु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार, सञ्चालन मुनाफा र तल्लो तहका कर्मचारीहरूसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिश गर्नुपर्ने रहेको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज भएको पराग्वे र टर्की एबिसको खेलमा पराग्वेका स्टार खेलाड़ी मिगुएल अल्मिरोनले रातो कार्ड पाएका छन्। तनावपूर्ण खेलमा टर्की का खेलाड़ीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेको कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएको हो। रेफ्री इभान आर्साइड बार्टोन सिस्ने रोस्तोले भिडियो असिस्टेन्ट रेफ्रीको सहीको लिँदै अल्मिरोनलाई सिधै रातो कार्ड देखाएका थिए। यो विश्वकपका लागि फिफाको एउटा नयाँ र कड़ा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाड़ीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख, हात, बाघुरा वा जर्सीले छोपेर विपक्षी खेलाड़ीलाई केही भन्छ भने उसलाई सिधै रातो कार्ड दिनेछ। अहिले चलिरहेको खेलमा पराग्वेले 1 गोलले अगाडि रहेको छ।
पराग्वेका लागि माटियास कार्लाजले खेलको दोस्रो मिनटमै गोल गरेका हुन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994.
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429,
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 6 82। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 8 92 र 0 48 5 40 3 85। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841 82 96 10।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन

0: ता कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: Wherever you are, stay connected with the white.
2: भन्दा पहिले मुख्य खबर महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिद्धिनख पर्व मनाउँदै साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी पहिलो चरणमा कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य कतारले उपहार दिएको बोइङ विमान अब एयरफोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले टर्कीलाई एक गोलले हरायो मुख छोपेका कारण मिगुएललाई रातो कार्ड नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक बस्दैछ भोलिदेखि शुरू हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो महाधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ रासोपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन् उहाँले 3,000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ विदेशका 170 जना प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन् ललितपुरको जावला खेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ रातो मच्छेन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छेन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छेन्द्रनाथको मूर्तिलाई 32 अग्लो रथमा विराजमान गराई पुलचोक मंगल बजार सुन्धारा लगनखेल कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ साथै मिन्नाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ नेवार समुदायले आज सिद्धिनख पर्व मनाउँदैछन् जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ सिद्धिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुन अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ आजका दिन पानीका मुहान इनार कुवा पोखरी धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन् नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ आजको दिन घर घरमा मास मुङ केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ सरकारले महिला यात्रुलाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी अघि बढ़ाएको छ सरकारको 100 कार्यसूची अनुसार सुरक्षित सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढ़ेको हो कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ यस अन्तर्गत काठमाण्ड उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाइएको छ साथै काठमाण्ड उपत्यका बाहिर सबै प्रदेश को यातायात व्यवसाय संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि समय सारणी सहितको कार्ययोजना शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मसुदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने दुईजना 22 लाख नगद सहित काठमाडौँबाट पक्राउ, थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5199 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिकासँग बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय ओम बहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ अमेरिकी डलर 40 र दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाई छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइंग 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिना कतारी साई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को

0: किन्नु र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143-9963-023-422।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे।

0: हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भएको नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म सञ्जना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np को साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे फिल्म 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। फरक बार फरक प्रस्तुतिमा हामी उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शनिबारको बसाई आजको बसाईमा तपाईँले चाहिँ आफूलाई मनपर्ने चलचित्र गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला। कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट हामीले कार्यक्रम श्री सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, 0484040026 फोन गरेर आउन सक्नुहुनेछ। मिठा र मायला चलचित्र गीत आज तपाईँले गाउनुपर्ने हुन्छ आजको बसाईमा। यो सबै तपाईँ आफ्नै घर बस्तीतिर हुनुहुन्छ होला, कार्यक्रम सुन्ने तरफर गरिराख्नु भएको छ र हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनु होला। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार, गुड आफ्टरनुन दिदी।
0: नमस्कार, गुड आफ्टरनुन। हजुर, हाम्रो करिनाजी बोल्नुभयो। के छ, आरामै हुनुहुन्छ नि करिनाजी?
1: म एकदम आराम कुशलै छु अनि हजुरलाई?
0: म पनि आराम कुशलै छु भन्नुपर्छ। कता काठमाडौँतिरै हुनुहुन्छ कि यता गाउँ घरतिर हुनुहुन्छ?
1: म केटिएमतिरै छु भन्नुपर्छ है दिदी।
0: आज के को कता जाने हो, होइन मौसम कस्तो छ, के गर्दै बसिराख्नु भएको छ सुनाउनुहोस् न।
1: कतै नजाने दिदी, रुमतिरै बस्ने, अब सरसफाई गर्यो त दिनभरि सुत्ने, प्रोग्राम आए प्रोग्राममा फोन गर्ने, अरू केही नगर्ने।
0: हो र, आज होइन आराम गर्ने दिन है। ल ठिक छ, खाना त खानु भयो नि?
1: मेरो खाना भइसक्यो दिदी, तपाईँको भयो?
0: मेरो पनि अघि भर्खरै भयो भन्नुपर्छ है त।
1: हजुर।
0: ल त्यसो भए हामी ढिला नगरिकन कार्यक्रम तर्फै लाग्छौ। हजुरको आवाजमा एकदमै मिठो गीत सुन्छौ, हामीलाई सुनाउनुहुन्छ नि? ल सुरु गर्नुहोस् है त।
1: हुन्छ।

0: हजुर यति नै दिदी।
1: ल एकदमै मिठो गीत गाउनुभयो, छ भने माया है भन नभए पाए भन, एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई विशेष धन्यवाद। आगामी वर्षमा पनि आउँदै गर्नु होला, आज गोसाईबाट हामी छुटौँ है त।
0: छुटिनु भन्दा अगाडि तयारी दिदी मेनुका मगरले हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु भन्दै
1: हुनुहुन्छ है। ल मेरो तर्फबाट पनि मेनुकाजीलाई धेरै माया सम्झना छ अरे भनेर सुनाइदिनुहोस् है त। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, उहाँ चाहिँ अहिले हाल चाहिँ काठमाडौँबाट एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ बालतबा आएको। तपाईँले पनि यस्तै मिठा रमाइला चलचित्र गीत आफूलाई मनपर्ने गाएर सुनाउन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
1: हजुर नमस्कार, यो आवाज कहाँदेखि होला?
2: म यता तिन कन्याबाट सुरज आली मगर।
1: सुरज भन्नुभयो?
2: हजुर
1: सुरज आली मगर।
2: हजुर
1: के छ हाम्रो सुरजजीको खबर?
2: ठिकै छ, गर्मी भएको छ, पानी पर्न लागेको छ, त्यस्तै
1: गर्मी छ अहिले चाहिँ, पानी पर्न लागिरहेको छ।
2: हजुर
1: र पानी पर्यो भने चाहिँ अलि कता गर्मी कम हुन्छ होला है? ल अनि पहिलोचोटि हो हजुरसँग मेरो कुराकानी?
2: अस्ति एकचोटि दादासँग भएको थियो, आज तपाईँसँग आज फर्स्ट दिन हो।
1: ल फर्स्टचोटि मसँग कुराकानी भयो है।
2: हजुर
1: कार्यक्रम कतिको सुन्नुहुन्थ्यो त हाम्रो सुरजीले?
2: ए कार्यक्रम त धेरै सुन्थ्यो, अनि फोन गर्न आँट्यो लाग्दै नलाग्ने, अनि आज चाहिँ कहाँबाट
1: आज चाहिँ कहाँबाट लाग्यो, झुकेर लागेछ कि क्या हो है?
2: होला
1: झुकेर लागेको होइन, तपाईँले इच्छा होइन अब फोन गर्नुभयो, फोन गरेपछि लाग्छ। कहिले चाहिँ अब त्यस्तै नेटवर्कको प्रब्लम होइन त्यो अन्य कुराहरूले चाहिँ लाग्दैन होला। ठिक छ, प्रयास गरिसकेपछि पक्कै पनि लाग्छ, एक दुईचोटि प्रयास गर्नुभयो होला। अनि अन्य बसाइमा पनि अब गर्दै गर्नुहोस् फोन लाग्छ। आज चाहिँ बसाइमा चाहिँ के गर्नुपर्छ भन्ने कुरा थाहा छ नि? ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौ, सुरु गर्नुहोस् न त है त।
2: खासै चाहिँ आउँदैन अलिअलि।
1: ल सुरु गर्नुहोस्।

0: किन भन्नु है दिदी भन्दा आएन
1: खासै आएन तर एकदमै मिठो गीत गाउनु भयो नि है ठिक छ प्रयास नै सबैभन्दा ठुलो कुरा हो यसरी प्रयास गर्दै जानुहोस् अवश्य पनि धेरै गीत पनि आउँछ हामीले सुनाउनु छ आगामी बसाइमा पनि है ल त्यसो भए आजको बसाइबाट हामी छुट्टोमा आगामी बसाइमा पनि आउँदै गर्नुहोला है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सुरजी हुनुहुन्थ्यो उहाँले पनि एकदमै मिठो गीत गाउनु भइसकेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 048 45 100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
12: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ।
9: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
12: सावधान, वन जंगल नजिक आगो नबालौ, आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
9: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
12: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
13: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
14: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भन्ने प्रविधि सबैजनामा हुनुहुन्छ अहिले श्रीराज महत हुनुहुन्छ साथमा तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिर नै भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता सुनाउन सक्नुहुनेछ आफ्नो आवाजमा मिठो गीत सुनाउन सक्नुहुनेछ। आजको शनिबारको बसाई तपाईँले चलचित्र गीत गाउनुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सुजाता
0: बुढा थोकी बोल्नुभयो।
1: हजुर
0: के छ नि सुजताजीको खबर?
1: ठिक छ हजुरको तपाईँको?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नु पर्छ है। के गर्दै हुनुहुन्छ?
1: बसी बसै छ दिदी। तपाईँले खाना खानुभयो?
0: मेरो खाना भइसक्यो। हजुरको भयो कि बाँकी छ त?
1: बाँकी हो।
0: हजुरको नि भइसकेछ। कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्नु भएको छैन?
1: आज छैन।
0: आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि छैन त? चलचित्र गीतहरू कतिको मनपर्छ हजुरलाई?
1: खासै त मन पर्दैन, अलिअलि।
0: खासै मन पर्दैन तर अलिअलि मनपर्छ है। अनि गीत गाउन आउँछ कि आउँदैन होला त?
1: आउँदैन।
0: आउँदैन ल, आज त फेरि गीत गाउनु पर्ने हो, के गर्नुहुन्छ?
1: अर्को बसाई हुन्छ नि, हुँदैन त?
0: हस् हुन्छ, त्यसो भए हामी छुटौँ है त। हवस् त, नमस्कार। त्यसो त उहाँलाई पनि विशेष धन्यवाद। उहाँले चाहिँ गीत गाउन आउँदैन भनेर छुटिसक्नु भएको छ। आउने साथीहरूले चाहिँ गीत गाउनको लागि चाहिँ फोन डायल गरेर आउनुपर्ने हुन्छ 0440 40 00 26 को माध्यम। र तपाईँले जो साथीलाई आउँदैन गीत गाउने आउँदैन भने चाहिँ उहाँले साथीहरूले चाहिँ सुनेर साथ दिनुहोला, आउने साथीहरूलाई प्राथमिकता दिनुहोला भन्न चाहन्छु। र धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला धेरै साथीहरूले कमेन्ट पनि गर्नुभएको छ। यति बेला भने म तपाईँले पुर्याउनुभएका कमेन्टहरू पनि वाचन गर्नेछु र साथसाथै तपाईँसँग हामी मिठो कुराकानीको साथमा मिठो गीत पनि सुन्नेछौँ। तपाईँले चाहिँ फोन गरेर आउनुहोला 0440 40 00 26 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
2: हेर्छु तिमलाई मोटु मालुकाई, बस्दिनमा तिम्रो मुखाई, कसम बसेको

0: नमस्कार, गुड आफ्टरनून दिदी।
1: नमस्कार, गुड आफ्टरनून हजुर। यहाँ आवाज कहाँ देखियो होला?
0: म काठमाडौँबाट सिम्पल समीक्षा छेत्री।
1: सिम्पल समीक्षा छेत्री, धेरै समय पछि।
0: हजुर दिदी।
1: हाम्रा याद आएन हजुरलाई?
0: होइन होइन दिदी, याद त धेरै आएको थियो, तर कहिले कल लाग्दैन, कहिले समय अब भ्याइँदैन, कामतिर बिजी हुन्छ, त्यही भएर म दिदी हजुरलाई त सधैँ सम्झिरहन्छु नि।
1: ल ठिक छ, थाहा थियो हाम्रो सिम्पल समीक्षाजीले चाहिँ धेरै सम्झाउनु भएको छ भनेर, तर यस्तै हो होइन, कहिले कामको व्यस्तताले गर्दाखेरि पनि कार्यक्रममा सहभागिता हुन मन लाग्छ तर हुन सकिँदैन, कहिले अब फुर्सद दिने समयमा पनि फोन फ्ल्यास गर्यो भने फोन लाग्दैन, यस्तै छ समस्याको बावजुद आज चाहिँ फोन लागेको छ है।
0: आज त दिदी भर्खरै कल ट्राई गरेको, एकचोटिमै लाग्यो कि, त्यही भएर एकदम खुसी छु।
1: म पनि एकदम खुसी छु धेरै समयपछि हाम्रो समीक्षाजीसँग कुराकानी गर्न पाएको, होइन एकदम हर्षले गदगद भएको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ आजको विषयमा?
0: हजुर सुनिरहेको छु नि। हजुरले खाना खानुभयो?
1: मेरो खाना भयो भन्नुपर्छ, 11 बजीतिर भएको। हजुरको भयो कि बाँकी छ?
0: मेरो त भइसक्यो दिदी। अनि हजुर सन्चै हुनुहुन्छ?
1: म एकदम सन्चै छु भन्नुपर्छ है, त हजुरलाई पनि सन्चै होला है।
0: मलाई पनि एकदम सन्चै दिदी, हजुर कि सन्चो भयो भने मलाई फेरि गाह्रो पर्छ नि।
1: त्यस्तै

0: माया चाहिँ हेरे भइसकेपछि एकले अर्कालाई माया गर्छ होइन, त्यो भएर चाहिँ अब एउटालाई चोट लाग्दा अर्कोलाई दुख्छ भनेर भन्छ नि, त्यस्तै हो। अब माया गरिसकेपछि होइन, अब मलाई सन्चो हुँदा तपाईँलाई गाह्रो हुन्छ होइन, सन्चो हुँदैन, त्यस्तै होला। ठिक छ, कार्यक्रम आउनुभयो, मिठो गीत पनि सुरुवातमै गाउनु भइसकेको छ, फेरि पनि सुनाउनु हुन्छ कि यतिमै सीमित राख्छौ?
1: यति नै सीमित भन्नुपर्छ है दिदी।
0: ल ठिक छ, आउनुभयो, मिठो गीत पनि सुनाउनु भयो, केही नयाँ नौलो खबरहरू केही सुनाउनु मन छ भने सुनाउनु है त?
1: नै दिदी, नयाँ नौलो सुनाउनु पर्ने केही छैन, मौसम कुरा गर्नु पर्दा एकदम गर्मी छ, काम लागिरहेको छ दिदी, त्यता छ।
0: यता पनि त्यस्तै छ, बेसरी अब गर्मी नै छ भन्नुपर्छ है, मजाले तर्को काम लागिरहेको छ, पानी पर्न सकेको छैन, यस्तै छ भन्नुपर्छ है त। ल त्यसो भए कार्यक्रमबाट हामी अब होइन अन्तिम क्षणमा पनि आइसकेका छौँ, केही साथीसँग अर्को मिठो गीत पनि सुन्नेछ, हजुरले पनि मिठो गीत सुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद, आउँदै गर्नुहोला, माया नमार्नु होला, आजको बसाइबाट हामी छुटौँ है त।
1: हुन्छ, छुट्टिनुभन्दा अगाडि यही सुन्दैछ मेरो प्यारी बहिनी सिम्पल समिका छेत्रीले चाहिँ हजुरलाई नमस्ते नमस्कार सुनाइदिनु भनिराख्नु भएको छ है।
0: समिकाजीलाई पनि मेरो तर्फबाट धेरै धेरै माया सम्झना छ अरे भनेर सुनाइदिनुहोस् है त।
1: हुन्छ, सुनिसक्नु भयो, नमस्कार।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो सिम्पल समीक्षा छेत्रीजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत सुरुवाती भए गाएर छुटिसक्नु भएको छ पालो तपाईँको। हामी अब थोरै समय बाँकी छ, केही साथीसँग मिठो आवाजमा गीत सुन्नेछौ, तपाईँले फोन गरेर आउन सक्नुहुनेछ। यस्तै गरी हुनुहुन्छ तुलसी केसी लुरीजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ? म पनि दैलेखबाट दैलेखको मान्छे अहिले चाहिँ अर्घखाँचीबाट चाहिँ सुन्दैछु कार्यक्रम, धेरै मनपर्छ, सम्पूर्ण साथीलाई मिस यू भन्नुभएको छ। सुषमा छेत्री थामीजी हुनुहुन्छ, उहाँले पनि नमस्ते सिस, म पनि सुन्दैछु है बुटोलबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गीत हुनुहुन्छ बाबुराम बगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म चाहिँ बाबुराम बगर हो, खुल्डोगा पोकली घर भइहाल्छ है, रियारबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ, अनि धेरै सम्झना पनि छ, मेरो घर परिवारमा पनि मिठो माया सम्झना छ, धेरै माया छ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते दिदी, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामाडीबाट, हाल चाहिँ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यु मम एन्ड ड्याड एन्ड अल माई फ्रेन्ड भन्नुभएको छ, बाई दिज यु टेक केयर भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई पनि। र त्यसै गरी बुद्ध भद्रचार्यजी हुनुहुन्छ, उहाँलाई पनि सम्झना म्याम, सन्तोष श्रीराज निशाजीलाई पनि सम्झना छ है भन्नुहुन्छ, बुद्धजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो हजुर गुड आफ्टरनुन, नमस्कार है, म बागसोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ प्रोग्राम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद हुनुहुन्छ। अर्को साथी रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है, चितवनबाट सुन्दैछु, सम्पूर्णलाई सम्झना भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ छुच्ची फुची बिनुजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड इट्स मी बिनिता छेत्री बिनु फ्रम दौलखाबाट भन्दै हुनुहुन्छ, बिनुजीलाई पनि विशेष धन्यवाद। रामकुमार लिम्बुजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म घर चाहिँ तेह्रथुम, हाल चाहिँ अहिले केएससीबाट चाहिँ फेसबुक लाइभबाट चाहिँ सुन्दैछु है, सबैमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, रामकुमारजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। लगभग तपाईँले पठाउनुभएको सन्देशहरू पनि बाँच्नु भइसकेको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। त्यसै गरी हुनुहुन्छ हिर्सो चामलिङ राईजी हुनुहुन्छ, सबैलाई मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। जनक रचाली मगरजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्ट, अपकमिङ सङ डेडिकेट टू अल फ्रेन्डको लागि फ्रम दोलहा दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, मिलनजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ धर्मराजजी हुनुहुन्छ, नमस्ते अभिवादनबाट काल धर्मराज बिर्ता मोड चापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार छ गते जन्मदिन बनाउने टहरी घर भइहाल चाहिँ साउथ कोरियामा हुनुहुने प्यारो भाइ विक्रम श्रेष्ठलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मेरा आफन्तजनहरूलाई पनि घर परिवारलाई पनि सम्झना छ भन्नुहुन्छ, उहाँलाई चाहिँ विक्रमजीलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। र उहाँले साथीहरूलाई पनि सम्झना राख्नु भएको छ। आशिष नयन, त्यसै गरी सुमी लिम्बू, सम्धिने सरस्वत, पोखरेल दिशा राई, एलिना एलिसा लिम्बू, हिमा राई, वरुण चञ्चलेस, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, देवी श्रीष मगर, निमा शेर्पा, अल्का पान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राई, काली कमला ओने, महाभागी सृजना, राजगले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, समीसा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेरुथुमी, गीता भण्डारी, सयत्री सरू, तारा भुजेल, एलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हर्पल रोशनी, प्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, त्यसै गरी अनिता बस्नेत भन्नुभएको छ, कल्पना साम्पाङ, भूमिका राई, अस्मि सोताङ, शान्ति विशी, शमशेर लिम्बू, चक्रबान्त वागुरा, सरोज सुसरा, शुक्रराज रसाईले, सानो कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झनाको साथमा अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। धर्मराजजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अब चाहिँ हामी छुट्टिनुपर्छ होला जस्तो पनि लाग्यो। आयुषा पुरीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। आयुषाजीले पनि विशेष धन्यवाद व्यक्त गर्दछु। आजको विषयमा हामीले के साथीहरूको आवाजमा मिठो गीत सुन्यौं, उहाँले सुनाउनुभयो। सुनाउनुहुने साथीहरूलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु। कार्यक्रममा बतीभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो। हाम्रो पात्र नेपाली पात्र फेसबुक पेजबाट सुनेर साथ दिनुहुने साथी, फेसबुक मार्फत र आफ्ना साथी संगीलाई सम्झना सन्देश राख्नुहुने साथी सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समेसनमा तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयु, साथसाथै श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा फेरि पनि अर्को मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना घडी पनि विदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 मेगा।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 97 67 65 24 29
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98360023422।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
5: 9840378493। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854045755, 9841906669, 9864417188।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: तिमीले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
1: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98142896010

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तपाईँको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। राजसभा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सकिनेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 900 जना सदस्यका लागि मतदान गरिनेछ। केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिनेछ। केसीले यही असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताउनु भएको छ। असार 8 गते रातिसम्ममा निर्वाचन गर्ने तयारी गरिएको बताउनु भएको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार 9 गते गरिने उहाँको भनाइ छ। पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। उहाँले 3000 हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनु भएको छ। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि राष्ट्रसभाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 जना प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्न पाउनेछन्। राष्ट्रसभाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र 10 जना सदस्य रहेका छन्। निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेद्वारी दिन नपाउने भएपछि मतदान गर्न पाउने व्यवस्था छ। प्रमुख केसीले आफूहरूले मतदान नगरे तटस्थ निर्वाचन गराउने बताउनु भएको छ। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्याङ्गा गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होमबहादुर केसे रहेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। लाजिम 5 रहेको एउटा बारमा अभौतिक मुद्रा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ अमेरिकी डलर 40 र दस्तखत गरेको तर रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै उनले प्रयोग गरेको मोबाइलमा रहेको वेन्सन्समा झण्डै 2000 USDC बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप भई अनुमति लिए आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको छ। नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य प्रेस स्वतन्त्रता सेनानी गोर्खापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ। महदेवा गाउँपालिकाको बाटो सम्बन्धी समाचार लेखेकी विषय राई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादव सहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ सप्तरी शाखाले जनाएको छ। पत्रकार यादवका अनुसार हुलाकी राजमार्ग अन्तर्गत खाजो पुलमा कुरा गरेर बसिरहेको अवस्थामा सुरेन्द्र सहितको समूहले एकासे हेलमेट प्रहार गरी कुटपिट गरेको हो। घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघले जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि कुटपिट हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ। विज्ञप्तीमा नागरिकको सुरक्षा
बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि दावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ। यस्तै सम्बन्धित पक्षले आक्रमणमा संलग्न व्यक्तिहरूलाई अविलम्बन कानूनी दायरामा ल्याई कड़ा कार्यवाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव जम्बर राईले माग गर्नुभएको छ। साथै कुटपिटबाट घाइते पत्रकार यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्थापन मिलाउन समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ। कुटपिटबाट घाइते भएका पत्रकार यादवको राजविराज स्थित चिन्नबस्ता हस्पिटलमा उपचार भइरहेको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा परि 6 जनाको मृत्यु भएको छ। काभ्रे सिन्धुपाल्चोक नुवाकोट रसुवा चितवनमा भएका घटनामा 6 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएको र करेन्ट लागेर 2 जना भीरबाट लडेर 2 जना सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका 12 महभीरमा 5 असार दिउँसो आफ्नै काक्रो बारीमा बाधा धपाउन जाँदा गरिएको करेन्ट लागेर 68 वर्षीय कमला मुलामीको मृत्यु भएको छ। काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुलमी बारीमै मृत भेटिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको मैलम्सी नगरपालिका 10 का बगुवामा खेतमा बाँदर धपाउन राखिएको करेन्टको पासोमा परि 66 वर्षीय भीमप्रसाद दुलाल मृत अवस्थामा फेला परेका छन्। दुलालको घर भन्दा 500 मिटर पर रहेको खेतमा धानको बिउ राख्नका लागि जाँदा करेन्टको पासोमा परेर घटनास्थलमै मृत्यु भएको अवस्थामा उनलाई दाई टोम शंकर दुलालले देखेर मिलम्सी प्रहरीलाई खबर गरेका थिए। नुवाकोटको तारकेश्वर गाउँपालिका 1 जन्ते सिरान डाँडामा हिजो शुक्रबार खेतीपातीको कामका लागि गएका 38 वर्षीय जितबहादुर तामाङ भीरबाट करिब 50 मिटर तल खस्ता मृत्यु भएको प्रहरीले जनाएको छ। रसुवाको नौकुण्ड गाउँपालिका 5 खालक्षेतका 70 वर्षीय बुधे गोलाम तामाङ बाख्राका लागि घाँस काट्न जाँदा असार 3 गते भीरबाट करिब 100 मिटर तल खसेर घाइते हुनुभएको थियो। उनको काठमाडौँ स्थित ग्रीन सिटी अस्पतालमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ। चितवनको रत्नगर नगरपालिका 4 देवौलीमा शुक्रबार ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक 51 वर्षीय शान्त कुमार चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सिन्धुपाल्चोकको बलेथी गाउँपालिका 8 नयाँ पुलमा गत वैशाख 1 गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बागमती प्रदेश 02-049-77-62 नम्बरको मोटरसाइकलमा पछाडि सवार 14 वर्षीय जित बहादुर श्रेष्ठको उपचारको क्रममा काठमाडौँ केएमसी अस्पतालमा हिजो राति 10 बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा अर्का मोटरसाइकल चालक सुनकोशी गाउँपालिका 7 बस्ने 25 वर्षीय जीवन खत्रीको घटनाकै दिन उपचारको क्रममा मृत्यु भएको थियो। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बहुत्तरीको बर्दिवास नगरपालिकाका 55 वर्षीय विमल वेश दत्तको ज्यान गएको हो। बहुत्तरीबाट सुनसरीतर्फ गुडी भएको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको हो। बसमा स्कूलका स्टाफ रहेका थिए। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइङ 747-8 जेट विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नु अघि विमानको परिमार्जन परीक्षण गर्नका लागि
अन्त्यमा परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनका क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिनामा कतारे शाही परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयरफोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। र खबरको अन्त्यमा खेल खबर। विश्वकप फुटबलमा 10 खेलाड़ीमा समेत पाराग्वेले टर्कीलाई एक गोलले हराएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहान भएको तनावपूर्ण खेलमा पाराग्वेले विजय भएको हो। पाराग्वेका लागि माटियास गालाजानले खेलको दोस्रो मिनटमै गोल गर्नुभएको हो, जुन निर्णायक भएको छ। पहिलो हाफको अतिरिक्त समयमा पाराग्वेका स्टार खेलाड़ी मिगुएल अल्मेरोनले रातो कार्ड पाउनु भएको थियो। टर्कीका खेलाड़ीहरूलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाउनु भएको थियो। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पाराग्वे आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

حضرتك آواز، حضرتك ساتھی ہو، حضرتك ریڈیو ایک سے دی تھپلے ایک میگا ہرٹز، نمسکار حضرتك ریڈیو ایک سے دی تھپلے ایک میگا ہرٹز کے پرستتی کارکرم گم کھانی کتھا کو پرکھائی میں رہن بھائی کا بسن بھائی کا تپے تمام تمام آدرن سرد امان رو میں سواگت کرنا چاہنچو مکارکرم پرستتی ہستری راز مہاں تو پرستت بھائی سکی کچھ تپائی کو مہاز میں تپے سے رمنا رمائلو کرنا کو لاغی یعنی پلے آج بسیس بسیس بسیس بنا انہ کو لاغی پرابید پاٹ میں رہ رہا ساتھی راکھنو بھائی کچھ ملائی ललित आयुजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 048-40-0026 रहेको छ 048-40-0026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु साथसाथै रमाइलो रमाइलो गाउँ खाने प्रश्नहरू लिएर आएको छु सही उत्तर जवाब दिन सक्नुभयो भने मात्र साथीभाइ आफन्तलाई सम्झना दिनेछौ नत्र तपाईँले गाउँ दिनुपर्ने हुन्छ भन्न चाहन्छु साथमा आधुनिक गीतहरू बज्ने नै छन् होइन राख्ने नै छ अगाडि बढ्ने छ शनिबारको दिन छ स्पेसल महसुस भइराखेको छ होला बिदाको दिन छ घर परिवारसँग रमाइलो गरिराख्नु भएको छ होला सरसफाई होइन अनि भेटघाट घुमघाम रमाइलो रमाइलो भइराखेको छ होला उनीहरू कति काम गर्दै पनि हुनुहुन्छ होला खासै खाइसक्नुभयो कि नानी के गर्दै हुनुहुन्छ आउनुहोस् ल कुराकानी गरौँ रमाइलो रमाइलो प्रश्नहरू लिएर आएको छु सोध्ने पनि छु भन्न चाहन्छु राख्नुहोस् है पनि भन्न चाहन्छु के अरे फोन गर्नुहोस् है भन्न चाहे भन्ने यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

0: माया साह्रै महँगो यो तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। अब पाला तपाईँको नम्बर 48 40 0 0 26 को माध्यमबाट आउन सक्नुहुन्छ। रमाइला रमाइला गाउँ खाने प्रश्नहरू लिएर आएको छु, होइन, तपाईँको माझमा राख्नेछु। सही उत्तर दिन सक्नुहुन्छ, सही उत्तर दिन सक्नुभयो भने पक्कै पनि साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछु, होइन अब आएन भने तपाईँलाई गाउँ दिनुपर्ने हुन्छ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कामरेको हुनुहुन्छ, हजुर नमस्कार, कोही हुनुहुन्थ्यो बाहिर सक्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आउन चाहनुहुन्छ भने नम्बर 0848 40 0 0 26 रहेको छ, 0848 40 0 0 26 को माध्यमबाट आउन सक्नुहुन्छ भन्ने भन्न चाहे, 0848 40 0 0 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्कार भाइ।
0: नमस्कार रमिलाजी।
1: हजुर
0: निन्द्रा लागेको छ?
1: अलिक
0: लाग्यो
1: अनि राम्रोसँग नबोल्दै लाग्यो हुन्छ,
0: होइन सन्चो छैन हो?
1: सन्चो छैन,
0: किन के गर
1: यत्रो साह्रो पेट गिलो
0: ठाउँको साह्रो पेट गिलो भयो, कस्तो खालको रोग लागेछ भाइ?
1: यतिखेर
0: सुतेर यतिखेर बिउजिनु भयो
1: क्या? कस्तो अघि गीत राख्दैखेरि कस्तो प्रोग्राम आइसला भनेर त बिउजिएछ क्या जसँग?
0: ए त्यो भाइलाई ठिक छ,
1: भएर प्रोग्राम सुनेको आइरहेको
0: भनेपछि खाजा भएको छैन, भर्खर पो उठ्नु भनेपछि अब बनाएर खाने
1: क्या? म त कति हो नि।
0: ठिक छ ठिक छ, राम्रो चिज हो, सुत्न पाउनु पनि राम्रो हो, ठिक होइन, सुत्नु पर्छ, सुत्नको लागि खानको लागि जन्मेका मान्छौँ हामी।
1: म त झन् सुत्नकै लागि जन्मे हो क्या,
0: काम त अर्कोले गरिदिइहाल्छ नि, होइन,
1: त्यही भएर क्या मेरो म छ।
0: ठिक छ, मौसम कस्तो गर्मी छ?
1: दाइ गर्मी छ क्या, घाम लागेको छ, कस्तो गर्मीमा त्यही भएर कस्तो ढल्केको नि दाइ छ क्या?
0: त्यही त मौसम के अरे परिवर्तन भयो, हिजोदेखि के अरे अब मनसुन भित्रियो भनेर मौसम विद्हरूले भनिरहेका छन्, अब त पानी पर्नु पर्ने हो त।
1: खै परेको छैन, त्यो त परेको छ र
0: छैन, गर्मी छ नि कसरी, मलाई पनि खै के भनौँ र गर्मीले हप्पा छ, स्टुडियोभित्र त सासै जाला जस्तो भइसक्यो।
1: सास त जाला चाहिँ नभन्नु है, के अरे हाम सास गएको छैन झन् तपाईँको के छ?
0: ठिक छ, त्यतातिर नजा गाउँ खाने प्रश्नतर्फ लाग,
1: ए हुन्छ,
0: सजिलो छ है, एकदम ध्यान दिएर सुन्नु होला प्रश्न। उसले बोल्दा सबैले ध्यान दिएर सुन्छन्, कुरा सबै बुझ्न नसके मानिस हुन्छन् ज्ञानीलाई भन्ने सिको हो?
1: त्यो रेडियो होला,
0: यो पहिला पनि आइसक्यो प्रश्न है क्या? कस्तो सजिलो परेछ त सुरुवातमा, यति सजिलो यत्तै ठिक छ ठिक छ, राम्रै चिज रहेछ, ओके हामी साथीभाइ आफन्तलाई सम्झौँ न त त्यसो भने।
1: पहिला प्रथम दाइ तपाईँको लागि प्राविधिक दिदी जे साथी मन्जु परियार जेमाजी दाई धुरोपाने दाई निर्मला पौडेल अनि साथीहरू सम्पूर्णलाई खाएर धेरै राखिलाई भन्ने
0: हस् धन्यवाद, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु, धन्यवाद धन्यवाद, सजिलो तरिकाले उत्तर मिलाउनु भएकोमा। पहिले तपाईँको 0848 40 0 0 26 रहेको छ, आउन सक्नुहुन्छ, नम्बर 0848 40 0 0 26 रहेको छ। यो बेला हामी छौँ यहाँबाट, होइन गर्मी छ यस्तो, खै पश्चिमा आउला आउला जस्तो भइसक्यो है। ठिक छ, यति बेला कहीँ हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार।
2: नमस्कार भाइ।
0: नमस्कार हजुर, शुभ नाम?
2: करिश्मा
0: पो?
2: हजुर।
0: कताबाट करिश्मा जी?
2: मसनालुबाट।
0: रसनालुबाट?
2: हजुर रामेश्वर रसनालुबाट भन्न खोजे कि।
0: ए ए ए बुझेँ मैले, अब अनि खाजा खानुभयो?
2: मेरो खाजा भनेछ नि तपाईँको भयो
0: छैन भएको भर्खरमा पनि सुतेका उठेर अनि त्यसपछि आएको
2: कस्तो अल्छी हुनुहुँदो रहेछ तपाईँ
0: र खै जिन्दगी पनि यो
2: खन्न जानु न दाइ
0: खन्न जाउँ भने खन्न सकिन्न सुतौँ भने निन्द्र लाग्दैन खाउँ भने पनि रुच्दैन हो जिन्दगी के भयो
2: कस्तो यादमा होला नि कसै मरी
0: कोही मरीको यादमा त अब त्यो मरीले मात्र नबुझेको ठिक छ त्यो मरीले कुनै बेला बुझेछ भने अब थाहा पाउला माया के हो भन्ने कुरा त्यस्तो गाह्रो म माया गर्छु नि भनेको आ हुन्छ तपाईँ गफाडेरे कस्तो गाह्रो छ मलाई गहारी भन्छन् जसलाई गफ गर्न आउँदैन उनलाई उनले साँचो बोला साँचो कुरा बोल्दाखेरि गफाडी हुन्छ जमाना जमाना गाह्रो भएको छ
2: त्यही भएर बोल्नु हुँदैन क्या
0: नि ठिक छ करिश्मा के गर्नुहुन्छ अरे तपाईँ अन्य बेलामा कति पढ्नुहुन्छ के गर्नुहुन्छ अरे
2: म यसै बस्ने खाने सुत्ने उठ्ने अनि काम गराइसी काम गर्ने
0: कस्तो राम्रो रहेछ राम्रो रहेछ राम्रो रहेछ ल ठिक छ खुसी लाग्यो गाउँ खाने प्रश्नतर्फ लागौँ त म
2: ए हुन्छ
0: सजिलो है त सजिलो छ यो पनि
2: मलाई त आउँदैन म त गाउँ दिने हो
0: मरी राम्री राम्री छनहरू भने मात्र दिनुहोस् न गाउँ त नत्र यसो दिमाग लगाएर जोड बलका साथ लगाएर पनि उत्तर दिनुहोस्
2: ए होइन क्या एकदम राम्रो सुहाउने खालको छन्
0: क्या मलाई सुहाउने खालको हुनुहुन्छ मलाई देख्नु भएको छ ल ठिक छ
2: सुहाउने खालको छन्
0: क्या ल अब हेरौँ म प्रश्न सोध्छु तर यसो जोड बल लगाएर नारायण देखिको भन्छन् अरे अब भन्नु त के भन्नु ठिक छ बल लगाएर यसो उत्तर दिनुहोस् ल सानो सानो घरभित्र केटाकेटी बस्छन् टाउकोमा सबैले कालो फेटा कस्छन् भन्ने के हो सुने आमाले भने जस्तो लाग्थ्यो हजुर आमाले सानो सानो घरभित्र केटाकेटी बस्छन् टाउकोमा सबैले कालो फेटा कस्छन् भन्नुहोस् के हो यो प्राय जस्तो अब सिधा भन्छु म डाइरेक्ट पाराले भन्छु यो अब अहिलेको जमानामा त रिप्लेस भइसक्यो रिप्लेस भन्दा पनि अब बिस्तारो बिस्तारो हराउँदै जान सक्छ तै पनि चलन चल्तीमा छ अझै पनि प्राय जस्तो अब यो कसरी भनौँ तपाईँलाई यो यो ए गीत गाउन लागेको छ होइन आगो बाल्न काम लाग्छ उदान होइन नि सानो सानो घरभित्र केटाकेटी बस्छन् टाउकोमा सबैले कालो फेटा कस्छन् भन्नुहोस् के हो आगो बाल्न काम लाग्छ आगो बाल्छ त आगै बाल्छ यसले मिल्दैन मिल्दैन
2: केही
0: हुँदैन त्यहाँका मरीहरू मैले लाने त अनि लगाउनुहोस् त्यहाँको सेरो फेरो जम्मै मेरो त्यहाँका राम्री राम्री मरीहरू जम्मै मेरा मरीहरू राम्रै त होला नि त्यहाँ ठिक छ राम्रै भन्ने सुनेको छु पक्कै पनि हुन सक्छ घुम्नु पर्नेछ त्यो गाउँ राम्री राम्री मरीहरू जम्मै मेरा अनि त्यसपछि भेडा बाख्रा होइन दुधालु गाई भैँसी बडा बाख्रा जम्मै मेरा अनि फलफुल पनि जम्मै मेरा अनि त्यसपछि राले सिगाने यो अब मौसम परिवर्तन हुँदाखेरि स्याक्क स्याक्कन यो सिगान भनौँ न अब भन्नु कसरी फेरि रेडियोबाट धेरै उसमा जान्छ जस गर्दै हिँड्ने पनि अब होइन सबै तपाईँका काले सबै तपाईँको तिता तिता चिज पनि सबै तपाईँका मिठा मिठा चिज जति सबै मेरा नाच्ने गाउने राम्रा कलाकार पनि मेरा दुधालु गाई भैँसी पनि मेरा सबै सबै सबै मेरा अनि नराम्रा जति सबै तपाईँका मैले जाने तपाईँले जान्नु भएन भन्नुहोस् के सलाई भन्ने थाहा छ सलाई भित्रको काँटी त्यही त अब त्यहाँका मरीहरू मेरा हुन् भनेर भन्नुहोस् नि हक मेरो लाग्छ अब पहिला सोध्नु पर्छ मलाई अथवा गाउँ जितेर गाउँ खाने कथामा जितेर मात्र आएन लानुपर्छ भन्नुहोस् सम्झिनुभयो त्यसमा धन्यवाद
1: हुन्छ छुट्टिनुभन्दा अगाडि प्यारी मुटु करिना खड्काले नमस्ते नमस्कार सुनाइदिनु भन्दै हुनुहुन्छ अनि उहाँ कल लागेछ भने आउनुहुन्छ नत्र नमस्ते नमस्कार सुनाइदिनु भन्दै हुनुहुन्छ
0: है सम्झा छ अरे
1: भनिदिनुहोस्
0: धन्यवाद उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 048 40 00 26 रहेको छ आउन सक्नुहुन्छ है नम्बर 048 40 00 26 रहेको छ नम्बर यति बेला आइसक्नुभयो भन्दिनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर शुभ नाम शुभ नाम हजुरको शुभ नाम हजुर कहाँबाट बोल्दनुहुन्छ चिसा पानीबाट झम कुमार श्रेष्ठ झम धन कुमार श्रेष्ठ धनजी के छ खबर ठिक छ राम्रो छ रमाइलो छ खाजा अब
3: छैन भएको दाइ
0: ए ओके कतिखेर खाने त
3: एकछिन पछि
0: हामीलाई सुन्दै हुनुहुन्छ
3: हजुर
0: हामीलाई सुन्दै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भनेको
3: हजुर
0: ओके ल ठिक छ गाउँ खाने प्रश्नमा कतिको रुचि छ ओके म त्यसो भने गाउँ खाने प्रश्न राखौँ त
3: हुन्छ
0: दिनभरि सुत्ने रातभरि उठ्ने भन्नुहोस् के हो
3: उल्लु
0: दिनभरि सुत्ने रातभरि उठ्ने उल्लु हो त्यो तर दिनभरि कहाँ सुत्छ त्यो दिनभरि पनि हुन्छ नि यसो यताउति नै राखेको हुन्छ समेर होला भन्नुहुन्छ हो कि होइन फिक्स भन्नुहोस् है होला भन्नु
3: हो
0: नै ल ठिक छ फिक्स साथीभाइ आफन्तलाई सम्झिहाल्नुहोस् हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 048 40 00 26 माध्यमबाट आउन सक्नुहुन्छ सजिला सजिला रमाइलो प्रश्नहरू लिएर आएको छु आउनुहोस् फटाफट फोन गर्नुहोस् है फटाफट फोन गरिहाल्नुहोस् यति बेला हुनुहुन्छ भन्नुहुन्छ हाम्रो ललिताजी हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर शुभ नाम हेलो
4: हेलो
0: हजुर शुभ नाम के पार्यो
4: सुजाताबाट
0: थुकी कहाँबाट बोल्दै हुनुहुन्छ दोलखाबाट बोल्दै हुनुहुन्छ पहिलोचोटि हो सुजाताजीसँग मेरो कुराकानी
4: हजुर
0: अनि यहाँभन्दा अगाडि हाम्रो माया लाग्यो नि किन फोन नगर्नु भएको
4: फोन
0: नलागेर के गर्नुहुन्छ सुजाताजी अन्य बेलामा अन्य समयमा बसिराख्नुहुन्छ अन्य बेलामा पढाइ होला कतिमा पढ्नुहुन्छ अथवा के गर्नुहुन्छ
4: नाइनमा
0: पढ्नुहुन्छ साँच्चै हो आधा सुन्दा त एलकेजी युकेजीको जस्तो लाग्छ त होइन अनि डराउनु भएको छ कि क्या हो होइन ठिक छ 9 कक्षा 10 कक्षामा पढ्ने विद्यार्थीहरू त स्ट्रङ पाराले हँ के अरे भन्ने खालको हुनुपर्ने त झर्केको जस्तो आवाज आउनु पर्ने कस्तो सुरिलो सानो स्वर आउँछ हजुरको खाजा खानुभयो
4: मेरो भइसक्यो
0: छैन बाँकी छ अनि हामीलाई कतिको सुन्ने गर्नुहुन्छ? हजुरको रेडियो कतिको सुन्ने गर्नुहुन्छ? धेरै सुन्ने गर्नुहुन्छ। कुन चाहिँ कार्यक्रम मनपर्छ? कुन चाहिँ कार्यक्रम धेरै सुन्ने गर्नुहुन्छ प्राय जसो?
2: सबै।
0: एउटा स्पेसल कुनै भन्न चाहनुहुन्छ? के भनेको? कुन कार्यक्रम? कि एउटा यो कार्यक्रम चाहिँ म सुनिराखेको हुन्छु प्राय जसो भनेर नाम? ल ठिक छ, गाउँ खाने प्रश्न तर्फै लागौँ त त्यसो भने। एक भाइ नाच्ने, पाँच भाइ हेर्ने, चार भाइ लुक्ने, भन्नुहोस् के हो? अम्खरा? अम्खरा होइन, मिलेन भाइ, मिलेन। एक भाइ नाच्ने, पाँच भाइ हेर्ने, चार भाइ लुक्ने, भन्नुहोस् के हो?
2: आएन
0: आएन। गाउँ खाने प्रश्नहरू त 9-10 कक्षामा नेपालीमा पढ्नुपर्छ। हस् धन्यवाद, उहाँलाई पनि मैले धेरै जिस्काएँ कि क्या है। ठिक छ, यसको उत्तर रहेको छ सुर्ती होइन, अथवा खैनी के भन्छन् गरे, मलेको हुन्छन् होइन। ठिक छ, सुर्ती मलेको आउन सक्नुहुन्छ। नम्बर 0840-40-0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ? कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
5: नमस्कार दाइ हजुर।
0: नमस्ते नमस्कार देवजी, स्वागत छ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म पनि खासै के भने के सोधिरहेको त नाम भनेर होइन, थाहा भयो भाइ नाम भन्यो भने फेरि भनेर सोध्नु पर्छ त। के भन्नु खोजेको मैले? ठिक छ, के अर्थ हुनुहुन्छ? खाजा भयो?
5: खाजा चर्च गएर आएको, अघि भर्खर खाएको भन्नुपर्छ है दाई हजुर।
0: ए ठिक छ, भर्खर खानु भयो भनिसकेपछि। मौसम चाहिँ कस्तो छ?
5: मौसम त एकदम घाम लागिरहेको छ भन्नुपर्छ दाई हजुर। पानी पर्न सकिरहेको छैन, पानी पर्ला पर्ला जस्तो गर्छ, त्यतिकै छ। जति प्रार्थना गरे नि पानी नै परेन दाइ
0: हजुर। होइन, यस्तै भ्यागुटाको विवाह गर्नुपर्छ, अति नै भइसकेपछि।
5: अब त्यस्तै गर्नुपर्ने हो कि अरे दाई हजुर?
0: परे विवाह गरिसकेपछि न पानी पार्छन् कि होइन, के गर्नु, पानी चाहिने अवस्था छ। खेतीपाती गर्नुपर्छ, किसानहरूलाई पानी चाहिन्छ। बल्ल बल्ल बल्ल लगायो बाली नाली, त्यसपछि बाँदर र अन्यले सखा पार्छ, मान्छेको ज्यान धरापमा छ, अरूलाई मजमस्ती छ, कुरा उठाउँछन् सुन्ने होइन होइन, यस्तो यस्तो छ। ठिक छ, गाह्रो छ मान्छेलाई पनि जीवन जिउन होइन। एक बारको जुनी भन्छन्, जुनी काट्न पनि गाह्रो छ जस्तो लाग्छ, कहिले काहीँ लाग्दैन? गरिसकेपछि न पानी पार्छन् कि होइन, के गर्नु, पानी चाहिने अवस्था छ। खेतीपाती गर्नुपर्छ, किसानहरूलाई पानी चाहिन्छ। बल्ल बल्ल बल्ल लगायो बाली नाली, त्यसपछि बाँदर

0: त्यस्तै उड्न पनि सक्छु म त, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडि जम्न पनि सक्छु भन्नुहोस् के हो।
1: अघिल्लो साथीले राखेको प्रश्न त्यो भन्नुभएको हुन्थ्यो,
0: त्यसको त उत्तरै दिइसकेँ मैले।
1: यो
0: सुन्नुहुन्छ तपाईँले अब यो राम्रो एकदम एकदम चाहिने चिज हो हामीलाई, यो शरीरलाई चाहिने चिज हो, जाडो मौसम गर्मी मौसम जहिले पनि चाहिने चिज हो, हर वखत मान्छेलाई चाहिने चिज हो, हर प्राणीलाई चाहिने चिज हो। माथि उड्न पनि सक्छु म त, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडी जम्न पनि सक्छु, के हो भन्नुहोस्। उड्न पनि सक्छु, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडी जम्न पनि सक्छु। भगवान के होला त्यो है,
1: हजुर माथि उड्न पनि सक्छु भनेपछि
0: यो मतलब जे पनि गर्न सक्छ, यसले जे पनि गर्न सक्छ,
1: जे पनि गर्न सक्छ है।
0: गाह्रो पर्यो मान्छेलाई, प्राणीलाई, सब्जीलाई आवश्यक चिज हो यो, प्रयोग गरिन्छ, हामी गर्मीमा झन् यसरी प्रयोग गर्छौँ यसको होइन, अब अरू बेलामा त चिसो बेलामा त त्यति याद गरिँदैन होला। के हो कनी, अब यसो दिमाग लगाएर भन्नुहोस् है, गाउँ चाहिँ नलिउँ भनेको, आज मैले एकजनाको साथीको त गाउँ लिइसकेँ, अर्कोको पनि लिन्थ्यो अघि भागिहाल्नु भयो। ठिक छ, उत्तर सही रहेको छ, सही उत्तर हो पानी नै। साथीभाइ आफन्तलाई
1: सम्झिनु लागि, अनि त्यसै गरी प्राविधिकमा हुनु दिदीको लागि लगायत हजुरको रेडियो होल युनिटकै लागि भन्न चाहन्छु। अनि बहिनी अघि भर्खरै कमी र उत्तर मिलाउने बहिनी रमिला तामाङको लागि भन्न चाहन्छु। अनि त्यसै गरी साथी ध्रुव पाण्डे निर्मला पौडेलको लागि लगायत मलाई देवमाजी भनेर जतिले पनि चिन्ने सम्पूर्णको लागि भन्दै सिकिन्छु ल, नमस्ते।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, आउन सक्नुहुन्छ, अनि स्टप रूपमा कुनै कारण कुराकानी गरिरहेका छौँ, आउनु होला पनि भन्न चाहन्छु, रमाला रमाला प्रश्नहरू राखिरहेका छौँ, त्यसपछि हामी अब विदा माग्नु पर्ने बेला पनि भइसकेको छ लगभग होइन, विज्ञापनहरू राखेका छन्, विज्ञापनहरूतिर पनि जान्छ। दुर्गा फुयाल हुनुहुन्छ, सलाई है सलाई भन्नुहुन्छ, दाम्लो हो भन्दैनन् हिरा बहादुरजी, टिकटकतिर पनि आउनु पर्यो सर भन्नुहुन्छ, आज छैन हामी रातको कार्यक्रममा मात्र छ है, ठिक छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ हजुर, नमस्कार।
2: हजुर
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुनै
2: दोलखाबाट आरती बस्ने बोल्दैछु दाइ।
0: आरती
2: हजुर,
0: बिहान बिहान पूजा गर्नुभयो?
2: गरेको नि दाइ।
0: गर्नुपर्छ है, शनिबार राम्रो पनि हो भन्छन्।
2: होला दाइ, गर्नु त गरे, अब राम्रो होस् कि नराम्रो
0: थाहा भएन है, हामी यस्तै यस्तै गर्छौँ क्या, कहिले काहीँ थाहा नपाई नपाई पनि राम्रा चिजहरू गरिरहेका हुन्छौँ, तर के हो त्यसको माने, के हो के गरिरहेका छौँ थाहा नपाउँदा नपाउने पनि होइन।
2: हजुर
0: आरती, के गर्नुहुन्छ अन्य बेला?
2: अन्य बेला केही गरिन्छ।

0: छैन, खोलो भयो भने त खोलाको पानी पनि युज हुन्थ्यो होइन?
1: हजुर भाइ, खोलामा अहिले त कमी लगाएको छ, अब पानी पर्यो भने चाहिँ पानी गुन्ने होला।
0: पक्कै पनि ठिक छ, खाजा भयो?
1: छैन भाइ, अब खानुपर्छ।
0: अब खानुपर्छ, बिस्तारै खानु होला, मिठो मिठो बनाएर ताजा चिज।
1: ए हुन्छ भाइ,
0: हामीलाई सुन्नुहुन्छ?
1: एकदमै सुनिरहेछ भाइ।
0: सुन्नुहुन्छ भनेपछि कार्यक्रम कस्तो लाग्दैछ?
1: एकदम राम्रो लाग्यो।
0: ओके ल, ठिक छ, धेरै पछि हो जस्तो लाग्यो हामी अथवा मसँग कुराकानी भएको आरतीजीको, होइन? किन अन्य बेलामा फोन गर्नुहुन्न?
1: फोनै लाग्दैन दाइ, फोन त गर्छु, फोन लाग्दैन।
0: खै माया नगरेर हो के आरती, माया गर्नु पर्यो नि त।
1: होइन नि दाइ, अब साथीहरूले फोन गरिरहनु भएको हुन्छ, व्यस्त व्यस्त र फोन लाग्दैन।
0: ओके ठिक छ, कहिले काहीँ नलाग्न सक्छ, जस कुराकानी गर्न पाइयो, आज खुसी लाग्यो। मौसम त गर्मी होला त्यस्तो भनिसकेपछि अहिले, होइन?
1: हजुर भाइ, आज त खासै गर्ने भाइ, बिहानदेखि नै शीतल शीतल छ, घाम लागेको छैन, पानी पर्ला पर्ला जस्तो भएको छ।
0: आहा, क्या यस्तो मौसमको याद आउने बित्तिकै मलाई साथमा कोही भैदेखि पनि हुन्थ्यो, त्यो मौसममा म भैदेखि पनि हुन्थ्यो जस्तो लाग्छ।
1: ए हो र भाइ, हुनुहुन्छ
0: भाउजू कहाँबाट खोजेर ल्याउने हो, कहाँ हो, कुन चाहिँ ठाउँ हो, थाहा छैन, हत्तो पत्तो छैन, ठिक छ, मलाई पनि कुनै बेला आउँछ त्यो समय पनि। ठिक छ, गाउँखाने प्रश्नतर्फ लागौ।
1: हुन्छ भाइ,
0: त्यस्तो कुन चिज हो जुन हाम्रो साथ हुन्छ, देख्न सक्छौ तर पक्रन होइन सक्दैनौ, अठ्याउन सक्दैनौ अथवा पक्रन सक्दैनौ, त्यस्तो कुन चिज हो जुन हाम्रो साथमा हुन्छ, देख्न सक्छौ तर पक्रन अथवा अठ्याउन सक्दैनौ, हामी सँगै हुन्छ, हाम्रो साथमै हुन्छ, हामीले देख्न पनि सक्छौ तर हामीले अठ्याउन अथवा पक्रन जे भने पनि सक्दैनौ, त्यस्तो कुन चिज? त्यस्तो कुन चिज हो जुन हाम्रो साथमा हुन्छ, होइन देख्न सक्छौ तर पक्रन सक्दैन, मान्छेको साथ साथै हुन्छ, मान्छेलाई छोड्दैन भनौँ न, यसो कहिले काहीँ मात्र छोड्न सक्छ, अझ हिँड दिनु पर्दाखेरि रातमा छोड्छ, अब दिउँसो साथ साथै हुन्छ।
1: निन्द्रा,
0: हरियो, नारायण, ए भगवान्को नाम लिए है, होइन होइन त्यो होइन, गाउन नदिनुहोस् न, मैले अघि साथीको गाउँ लिइसकेको छु, राम्री राम्री मरिहरू थियो होला नि, त्यहाँ पनि रिसाउला नि फेरि, आ योसँग म कहाँ जान्छु, यसले मेरो हक जमाउन, त्यस्तो नगर्नुहोस् न, हामीसँगै हुन्छ, त्यस्तो कुन चिज हो जुन हाम्रो साथ हुन्छ, हामीले देख्न पनि सक्छौ अठ्याउन सक्दैनौ, होइन तर देख्न सक्छौ तर अठ्याउन सक्दैनौ, अझ राम्रोसँग तपाईँलाई बुझाउनु पर्दा, हिँड दिनु पर्दाखेरि रातको समयमा हामीसँग हुँदैन, हराउँछ, देश के अरे दिउँसो हुन्छ, ल लगाउ दिनुहोस् त्यसो भने म भन्छु अनि एकछिन पछि ए यप रहेछ भन्नुहुन्छ, ल कहाँ दिनुहोस्, त्यो गाउँको सेराफेरा जम्मै मेरो, त्यहाँका राम्री राम्री मरीहरू जम्मै मेरा, भागिहाल्नु भने सुनाउनु पर्थ्यो, त्यहाँको मरीहरू जम्मै मेरा भनेको होइन, ठिक छ, त्यहाँका मरीहरू जम्मै मेरा, राम्रा राम्रा चिजहरू होइन, बाली नाली सबै मेरा, अनि त्यसपछि दुधालु गाई भैँसी पनि मेरा, बडालु भेडा बाख्रा पनि मेरा, अनि त्यस्तै गरेर हराले सिघाने सबै उहाँका है, उहाँ भाइसँग तिता तिता चिज जति पनि सबै उहाँका, मिठा मिठा चिज जति सबै राम्रा राम्रा, नाच्ने गाउने कलाकार पनि जम्मै मेरा हुन्, याद गर्नुहोस् आरतीजी, होइन अब दुधहरू छन्, यस्तो दुहुने केही वस्तु छन् भने पनि मलाई सोध्नु होला है, है आरती, ओके, आफ्नो छाया छाया है, छाया मैले भनेको थिएँ, रातको समयमा हराउँछ दिउँसो मन छ, एकजना साथीसँग छोटो मिठोमा कुराकानी गरौँ, यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, हजुर नमस्कार,
2: नमस्कार भाइ,
0: नमस्कार हजुर, शुभ नाम,
2: म करिना,
0: करिना
2: हजुर,
0: अहिले करिश्माले सम्झिँदै हुनुहुन्थ्यो, सुन्दै हुनुहुन्छ,
2: ए नसुन्ने त कुरो छैन नि भाइ,
0: त्यही त करिश्मा करिनाहरूले सुन्नुपर्छ है, सुन्नुपर्छ, माया गर्नुपर्छ,
2: गर्नुपर्छ, तपाईँले चाहिँ माया गर्नुहुन्छ,
0: हेर कस्तो आरोप लगाउनु भएको, यो झुट हो भनेर भनिदिनुहोस् त तपाईँले, नत्र मेरो मन दुखिहाल्छ नि, मैले जति माया यो संसारमा कसैले गर्दैन,
2: ए त्यसो भए

0: राम्रो
1: उहाँले त गाउँ दिनुभयो मलाई उहाँ त्यहाँ
0: अघिको पैसा नभनेको भए मलाई आउँछ कि कस्तो जाइ तपाईँ त
1: त्यो त सबैले आउँथ्यो नि त्यसपछि त त्यो त एक टाइम मात्र वान टाइम ओटिपी भन्ने थाहा छ ओटिपी एकताल मात्र युज हुन्छ त्यो त्यस्तै आउँछ अहिलेको पनि सजिलो छ होइन सजिलो सजिलो प्रश्न लिएर आएको छु त्यस्तो चिन्ता गर्नु पर्दैन उहाँले त गाउँ लिएर जानु भइसकेको छ नदिनुहोस् न मरिहरू मलाई धेरै चाहिँदैन कि मम्मीले एउटा मात्र भयो हुन्छ बाबु धेरै नले होइन भन्नुभएको छ हुन त मैले मम्मीलाई भनेको छु डाँडा काँडा जग्गा के अरे के भन्ने त्यो हजुरबा हजुरआमाहरूले टाढा काँडा यसरी त्यो फैलाउनु भनेर आशीर्वाद दिँदाखेरि हुन्छ हुन्छ भनेको थिएँ अब त्यति साह्रो पनि गर्न मन छैन हो अहिलेको जमानामा महँगी यस्तो छ है
0: हजुर
1: धेरै गफ दिए जस्तो लाग्यो ठिक छ गाउँ खाने प्रश्नतर्फ लाग
0: हुन्छ
1: सजिलो रहेको छ ल धेरैजना हुनुहुन्छ त्यतिर
0: नै छैन दाइ
1: ए म त धेरैजना हुनुहुन्छ जस्तो लाग्यो नि सजिलो रहेको छ पानी जमिन दुवै ठाउँमा यो बस्न सक्छ कतै जानु पर्यो भने उफ्री उफ्री हिँड्छ भन्ने के हो पानी जमिन दुवै ठाउँमा यो बस्न सक्छ कतै जानु पर्यो भने उफ्री उफ्री हिँड्छ भन्नुहोस् के हो खै अब मलाई त के थाहा उफ्रिनु त धेरै पनि हुन्छ नि कङ्गारू पनि उफ्रिन्छ क्यारे बुरुक बुरुक उफ्रेर हिँड्छ क्यारे दौडिन्छ पनि
0: अहिले
1: भनेको यस्तो हो पानी नपर्दाखेरि कहिले काहीँ मान्छेहरूले किन हो खै किन हो विवाह गरिदिन्छन् आजसम्म थाहा छैन विवाह गरेपछि के हुन्छ कि त्यसपछि होइन न साँच्चै पानी पर्छ होइन मान्छेले होइन कि पानी परेन भने यस्तै बिहे गरिदिने भन्छन् कि अहिले जताचतै चर्चित हुन्छ ए भाइरल हुन्छ एकैछिनमा पानी फलानु गाउँमा पानी नपरेन फलानु फलानुले विवाह गरिदिए भन्ने समाचार आउँछ भन्नुहोस् है भन्नुहोस् होइन पानी जमिन दुवै ठाउँमा बस्न सक्छ कतै जानु पर्यो भने उफ्री उफ्री हिँड्छ भन्नुहोस् कि बुरुक्क बुरुक्क उफ्रेर हिँड्छ ठिक छ होइन तपाईँले अब कन्फ्युज मात्र हुनुभयो तपाईँ धेरै कन्फ्युज हुनुहुँदो रहेछ फिक्स्ड भनेको भए हुन्थ्यो यही हो भनेको भए तपाईँको एन्सर ठिक थियो म गाउँ लान्न ठिकै हो अब तपाईँलाई त्यति साह्रो ए भनेर मैले भनेको थिएँ नि नाइ नाइ हुन्न भन्ने त म पार्दिनँ भ्यागुत नै रहेको छ होइन साथीभाइ आफन्तलाई
0: कस्तो घुमाउनु भएको अघि यत्रो भइसक्यो मैले त्यत्रो एन्सर भनेको
1: रे हो ए भन्नुहुन्न त्यो भइसकेपछि त्यसले त रे रे क्या पुर्याउँछ पुर्याउँछ हो यही हो पक्का हो भन्ने हुनु पर्छ कि
0: हजुरको लागि टेक्निक सलमा दिदी हुनुहुन्छ होला उहाँको लागि राम साहब दिदी हुनुहुन्छ प्यारी बाबा मम्मी चिन्छ नि अहिले भर्खरै फोन गरेर जानुभयो प्यारी म त करिसुभालाई धेरै धेरै सम्झना अनि प्लस घर फ्यामिलीको लागि र कार्यक्रम सुनेर बस्नु भएको सम्पूर्ण सम्पूर्णको लागि प्यारो मामा मनोज भुजेललाई धेरै सम्झना भन्दैछु ल
1: हस्तन्दा धेरै पछि कार्यक्रममा उपस्थित भए अनि साथसाथै निष्ठा रूपमा कुराकानी गर्न पाए होइन कस्तो लाग्यो कार्यक्रम यसो सरसल्लाह सुझाव दिनुहोला हिराबहादुर लगाइ हुनुहुन्छ भ्यागुट्टा कि सर्प भन्नुहुन्छ उहाँ पनि कन्फ्युजमा हुनुहुन्छ है सर्प कहाँ हुन्छ है भाङ्गुटिङ्गो गर्दै हुन्छ उफ्रिने भनेको भ्यागुट्टा हो छाया हो भन्नुहुन्छ पक्कै पनि हो उहाँले निष्ठा रूपमा उत्तर पनि दिइराख्नु भएको छ रूपसना योगीले ढुङ्ग्रेबास सिन्धुले ढुङ्ग्रेबासबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ दुर्गा फुयाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सलाई हो भन्नुहुन्छ उहाँले एन्सर पनि दिइराख्नु भएको छ भने दोलखा तामाकोसी छच्चा विश्वकर्माबाट हो भन्नुहुन्छ, अभागी सृजना हुनुहुन्छ, उहाँले पनि सुन्दै छ भन्नुहुन्छ, सृजना विश्वकर्मा धनकुटा घर भइहाल्छ कुवेतबाट, सञ्जना सबैमा भन्नुहुन्छ, उहाँले पनि मैले धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ उखलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट, सञ्जना सबैमा भन्नुहुन्छ, उहाँले पनि मैले धन्यवाद। सौरभ केसी हुनुहुन्छ बाक्सर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि भन्नुहुन्छ, घरमा श्रीमती छोरा हुनुहुन्छ, उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँले पनि मैले धन्यवाद दिन चाहन्छु भन्दै रमाइलो कुराकानी भयो। जे होस् सम्झिदिनु भयो, फोन गरिदिनु भयो, म्यासेज पठाइदिनु भयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद। मौसममा परिवर्तन भइराखेको छ, गर्मी बढ़िराखेको छ, पानी प्रशस्त मात्रामा पिउनु होला, त्यो पनि तातो पानी पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु। तातो पानी पनि अब तात नपिउनु न, फेरि तातो पानी यस्तो बेलामा के भन्ने हुन्छ, सेलाएर होइन मन तातो पानी पिउँदा राम्रो गर्छ, फाइदा गर्छ, स्वास्थ्य ख्याल गर्नु होला भन्दै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्थे, आजको बसेबाट छुटे हवस् त, नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
4: Ja prakashan prakriyama kamjori nagareko shikha mantri pokhrelko bhanai prakriya gar dhila susti matra rokieko dabi. बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै सन् 2025 मध्येसम्म विश्वभर झण्डै 12.5 करोड मानिस विस्थापित शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै नेपाल खबरमा अब पूरा खबर। चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादनका उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रिएका पर्यटक यस वर्ष 11 महिनामै भित्रिएका छन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम भएर मुस्ताङ भित्रनी नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रेसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ। लगातार 4 दिन सार्वजनिक विदा परेको जेठ 3 हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सड़कमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ। बन्दरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एक जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महवीरमा आफ्नै काक्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गुमाइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रको खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। विदेशको खबर, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घर बाहर छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराति जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति पाउने 2 बजे शुरू हुनेछ। यस्तै भोलि बिहान पाउने 6 बजे इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान पाउने 10 बजे ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै। सन् 2025 को मध्यसम्म विश्वभर झण्डै पाउने 12 करोड़ मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी
1: हजुरको रेडियो 102.1 मेगा।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
11: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141-575, 0941-96-0669, 0964-1417-88।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
11: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
10: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
12: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
12: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596, 0447-590-453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
12: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
13: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0485-43-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउँ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा,
15: तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
16: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
17: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
18: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
19: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
20: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
13: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
20: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
13: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
21: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
1: हजुरको रेडियो 102.3।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-22।

शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपराह चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछाप जिल्लामा लागू औषध दुरूपयोग एवं ओसार पसारका घटनाहरू बढ़दै गएको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। लागू औषधको चुनौती चिनौ, सामाजिक समाधानको बाटो खोजौं भन्ने मूल नाराका साथ लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 2026 को अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा मन्थलीमा भएको सुसम्बन्धी अन्तर्क्रिया कार्यक्रमका अवसरमा सहभागी सरकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रमका अवसरमा बोले अधिकांश वक्ताहरूले जिल्लामा बढ़दै गएको दुर्व्यसनीका घटनाहरू घटाउनु पर्ने कुरालाई जोड़ दिएका थिए। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन प्रसाद तिमल सिन्हाले आर्थिक वर्ष 2080/81 तीनवटा, 81/82 एकवटा र चालू आर्थिक वर्षमा 5 दुर्व्यसनीका मुद्दा जिल्ला प्रहरी कार्यालयमा परेको बताउनु भएको छ। सप्ताहव्यापी रूपमा मनाइने उक्त दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी राम बहादुर केसीले बताउनु भएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा छुट्टा छुट्टै घटनामा परि एकै दिन 6 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र चितवनमा भएका छुट्टा छुट्टै घटनामा 6 जनाको मृत्यु भएको हो। विभिन्न घटनामा परि 10 जना घाइते भएका छन्। करेन्ट लागेर 2 जना, भीरबाट लडेर 2 जना र सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। छुट्टा छुट्टै घटनामा परि सिन्धुपाल्चोकमा मात्रै 2 जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 खेतमा बाँदर धपाउन राखिएको करेन्टको पासोमा परि 66 वर्षीय भीमप्रसाद दुलालको मृत्यु भएको छ। उनको घरभन्दा 500 मिटर पर रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै गरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 नयाँ पुलमा गत 1 वैशाखमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका बागमती प्रदेश 02-0409-7762 नम्बरको मोटरसाइकलमा पछाडि सवार 14 वर्षीय जित बहादुर श्रेष्ठको उपचार क्रममा काठमाडौँ स्थित केएमसी अस्पतालमा हिजो राति 10 बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका 12 महभीरमा आफ्नै काँक्रो बारीमा बाँदर धपाउन जडान गरिएको करेन्ट लागेर 68 वर्षीय कमला मुल्मीको मृत्यु भएको छ। शुक्रबार दिउँसो काँक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मी बारीमा मृत भेटिएको प्रहरीले जनाएको छ। यसै गरी नुवाकोट र रसुवामा भीरबाट लडेर 1-1 जनाको मृत्यु भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका 1 शुक्रबार खेतीपातीको कामका लागि गएका 38 वर्षीय जित बहादुर तामाङको भीरबाट करिब 50 मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्न जाँदा लडेर घाइते भएका रसुवाको नौकुण्ड गाउँपालिका 5 खालचेतका 70 वर्षीय बुदे गलान तामाङको पनि मृत्यु भएको छ। 3 असारमा भीरबाट करिब 100 मिटर तल खसेर घाइते भएका उनको काठमाडौँ स्थित ग्रीन सिटी अस्पतालमा शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका 4 देवालीमा शुक्रबार ट्राक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक 51 वर्षीय शान्त कुमार चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दोलखा सहित बागमती प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टा छुट्टै घटनामा 10 जना घाइते भएको पनि प्रहरीले जनाएको छ। दोलखाको कालिन्चोक गाउँपालिका 1 मोटरसाइकलमा मोबिल हाल्ने क्रममा चेनले हात काटेर 25 वर्षीय दिनेश बुढा घाइते भएका छन्। उनको दाहिने हातका 3 औंला काटिएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परि सिन्धुलीमा 1, नुवाकोटमा 5, चितवनमा 2 र मकवानपुरमा 1 घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सिन्धुली स्थित खुर्कोट प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु घटनाबारे सरकारले छानबिनबाट प्रहरीको शारीरिक वा मानसिक यातनाको पुष्टि नभएको जनाएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा जानकारी दिँदै पोस्टमार्टम प्रतिवेदनले समेत मृत्युको कारण आत्महत्यासँग मेल खाने देखाएको बताउनु भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवन बहादुर सुनारले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री गुरूङले घटनाको यथार्थ पत्ता लगाउन प्रहरी नायक महानिरीक्षकको नेतृत्वमा विशेष छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ। गृहमन्त्रीका अनुसार छानबिन समितिले तयार पारेको प्रतिवेदनमा हिरासत अवधिभर श्रीकृष्ण विकमाथि प्रहरीले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको प्रमाण फेला नपरेको उल्लेख गरिएको छ। विकको मृत्यु सार्वजनिक भएपछि घटनाले व्यापक चासो र प्रश्नहरू जन्माएको थियो। त्यसपछि गृह मन्त्रालयको पहलमा उच्च स्तरीय छानबिन प्रक्रिया अघि बढ़ाइएको थियो। सोही क्रममा डीआईजीको नेतृत्वमा गठित समितिले घटनाका विभिन्न पक्षको अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाको 23 औं गाउँसभामा आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाको सभाहालमा सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले नीति तथा कार्यक्रम र उपाध्यक्ष चेक बहादुर थिङले बजेट प्रस्तुत गर्नुभएको। गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेक बहादुर थिङले आगामी आर्थिक वर्षका लागि कुल रू 72,31,56,000 बजेट प्रस्तुत गर्नुभएको छ। विनियोजित बजेटमा वडागत कार्यक्रमहरूका लागि 4 करोड़, कार्यालय प्रशासन तथा प्रशासनिक खर्चतर्फ रू 15,62,84,000, सशर्त अनुदान चालू रू 21,74,25,000, सशर्त अनुदान पुँजीगत रू 7,34,00,000, वार्षिक विकासतर्फ रू 2,11,00,000, पूर्वाधार विकासतर्फ रू 17,34,28,700, सामाजिक विकासतर्फ रू 33,60,46,300, वातावरण तथा विपद रू 40,00,000, राष्ट्रिय रोजगार कार्यक्रम तर्फ रू 49,97,000, प्रकोप व्यवस्थापनमा रू 10,00,000 र गत आर्थिक वर्षको भुक्तानी दायित्व रू 2,63,00,000 छुट्याइएको उपाध्यक्ष थिङले बताउनु भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष एवं गाउँ सभाका सभाध्यक्ष बज्रध्वज वाइबाले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भई कार्य प्रारम्भ गरेको 4 वर्ष पूरा भइसकेकोले यस अवधिमा गाउँपालिकाबाट भएका कार्य सम्पादनको मूल्याङ्कन गर्ने अभिभार आम गाउँवासीलाई नै सुम्पिएको घोषणा पनि गर्नुभयो। सिन्धुलीको कमलमाई नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण भइरहेका भौतिक संरचनाहरूलाई सुरक्षित व्यवस्थित तथा दिगो बनाउन भवन निर्माण कार्यसँग प्रत्यक्ष रूपमा संलग्न निर्माण व्यवसायी र डकर्मी प्राविधिकहरूलाई लक्षित गर्दै शुक्रबार एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा सहभागीहरूलाई राष्ट्रिय भवन संहिता का प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै नगरपालिकाले कार्यान्वयनमा ल्याएको भवन तथा बस्ती विकास मापदण्ड सुरक्षित तथा गुणस्तरीय निर्माणका लागि अवलम्बन गर्नुपर्ने उत्कृष्ट निर्माण अभ्यास सम्बन्धी विषयमा समेत प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ। पछिल्लो समय नगर क्षेत्रमा शहरीकरणको विस्तारसँगै भवन निर्माण गतिविधि तीव्र गतिमा बढ़दै गएको सन्दर्भमा निर्माण कार्यलाई मापदण्ड अनुसार व्यवस्थित बनाउन यस्ता कार्यक्रमको आवश्यकता बढ़ेको नगरपालिकाको भनाइ छ। र उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्देवास नगरपालिकाका 55 वर्षीय विमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको डीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको। बसमा स्कूलका स्टाफ रहेका थिए। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाइएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843-36194 94।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।
1: Thank you.

0: कता के भयो बाड़ी पहिरो गयो बाबा मुंगली नै मा लेट भयो बालक काल मलाको सानु माया बाबा बुढेसकाल मा भेट भयो बर्खाको झरी सारै ढिलो गरी बाबा बुढेसकाल मा भेट भयो
1: घरैमा राम्रो फुल

गाउँदा माछा झनै पर्छ लठा बाबा चिरी बिर चाचरा।

इंद्रावती खोला बाड़ी आरा होला।

0: दोपहरै पनि आउँछ, दोपहरै बनाएर ल्याएको छ, आज दोपहरै बाँड्ने ल।
1: दिउँसोमा लाग्ने झलमा लगाम बाबा, तारा लाग्ने रातैमा, ढोकाको काम्रो आहा कति राम्रो बाबा, तारा लाग्ने रातैमा, पेटै भएको दिन त किन लिन्छ चिन्ता बाबा, मैसमाउला तैमा, पुरानो दोस्ती अहिले भाछ्यो

पानी खसी गर्ने धानको बिउ छर्ने बाबा गाउँ छर्ने बाजाइमा सिमलबाको खेती।

0: चितन को टाणी जानु पर्नी गाड़ी बाबा मुंगली नाई मालेट भयो कता के भयो बाणी पैरो गयो बाबा मुंगली नाई मालेट भयो बालक काल मलाको सानु माया बाबा बुढेस कालमा भेट भयो बर्खाको झरी साह्रै ढिलो गरी बाबा बुढेस कालमा भेट भयो
1: हजुरको रेडियो 102.1 MHz
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
5: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
4: हो र कहाँ अनि सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
6: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
7: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

केसरी मलाई सारे सतको दस्त त्यसै भन्न सक्दिन दिलको परान सक्दिन।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा

0: नंबर वन दाना
1: हे पोषक दाना नंबर वन दम्मे सब धंधा कम
2: हनी
3: देसी माँ कांटी एलिएरा आयो नाचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
7: पोषक पेलेट दाना
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाउ।
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं।
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447-5214।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

भयो यस्तो हाल छुट्यो माया जाल नमानेर तिमीले भर मान्छे भने हो ची भन्छ।

नाशक, वनमा आगो लाग्यो भने जीव जन्तुको नाशक, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा सम्म छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै चलाइने
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त के किसानमुखी बजेट ल्याउनु पर्दैन देख्ने किसान उभर नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री के तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपदा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आज हामीले नेपालमा सम्भावनै सम्भावना भएको एउटा यस्तो फलफुल बालीलाई रोजेका छौँ नेपालमा सम्भावनै सम्भावना भएर पनि नेपालमा खासै व्यावसायिक रूपमा खेती हुन सकेको छैन फाटफुट बाहेक हामीले सरकारका विभिन्न निकायहरूले यसमा प्रयास नगरेका होइनन् लामो इतिहास छ अङ्गुरको नेपालमा यद्यपि नेपालमा व्यावसायिक रूपमा व्यवसायीकरण हुन सकेको छैन उत्पादन हुन नसक्ने अवस्था होइन विज्ञहरूले पटक पटक भनिराख्नुहुन्छ अङ्गुरको नेपालमा सम्भावनै सम्भावना छ यद्यपि व्यवसायीकरण किन हुन सकेन सम्भावना हुँदै गर्दा पनि राज्यको ध्यान जान सकेन रिसर्चमा अथवा अन्य अन्य कुरा के समस्या हुन सक्छन् यसमा प्राविधिक कुरा पनि हुन सक्छन् र नेपालमा सम्भावना भएको अङ्गुर खेतीलाई चाहिँ थप प्रबन्धन गर्न हामी के गर्न सकिन्छ र अङ्गुरको हामीले फ्रेस रूपमा फलफुलकै रूपमा बढी अत्यधिक मात्रामा प्रयोग गरेका छौँ घरमा अथवा विभिन्न ठाउँहरूमा यद्यपि यसको नेपाल मात्रै व्यावसायिक खेती खासै भएको छैन, फाटाफुट्ट बाहेक हामीले अगाडि पनि भन्यौं र हामीले आज नेपालको समग्र अङ्गुर खेतीलाई नजिकबाट हेर्दै गर्दा नेपालमा सम्भावना कस्तो छ, सम्भावना भएर चाहिँ किन चाहिँ पछाडि पर्यो अङ्गुरको खेती नेपालमा व्यावसायिक रूपमा, र अङ्गुर यस्तो फलफूल खेती हो जसबाट हामीले फ्रेस रूपमा प्रयोग गर्न नसके पनि अथवा अत्यधिक मात्रामा उत्पादन एकै पटक भए पनि त्यसबाट बायो प्रोडक्ट रूपमा किसमिस, वाइन लगायतका विभिन्न बायो प्रोडक्ट पनि हामीले बनाउन सकिन्छ। यसबाट हेर्दा पनि यसको सम्भावना अझै बढी उच्च देख्न सकिन्छ र हामीले यसबाटै अङ्गुरबाटै विद्यावारिधि समेत गर्नुभएका व्यक्तित्व अर्थात डाक्टर किशोर दाहाललाई आज हामीले स्टुडियोमा निम्त्याएका छौं। आज हामी उहाँसँग नेपालमा अङ्गुर खेतीको सम्भावना हुँदाहुँदै पनि किन फस्टाउन सकेन, व्यावसायिक रूपमा राज्यको ध्यान गएन कि, अथवा किसानहरूले व्यावसायिक रूपमा खेती नै गर्न चाहेनन् भन्ने खालको सन्दर्भ उहाँलाई यो प्रश्न सोध्नेछौँ र समग्र अङ्गुरको क्षेत्रको सम्भावनालाई हामी नजिकबाट हेर्दै गर्दा यसभित्र रहेका समस्या चुनौती र यसको समाधान चाहिँ के हुन सक्छ, व्यावसायिक रूपमा कसरी हामीले ठूलो अङ्गुरको व्यावसायीकरण गर्न सकिन्छ भन्ने खालको महत्वपूर्ण विषयमा पनि छलफल गर्ने प्रयास स्वरूप डाक्टर किशोर दाहाललाई निम्त्याएका छौँ। उहाँले अस्ट्रेलियाबाट चाहिँ अङ्गुरकै विषयमा विद्यावारिधि समेत गरिसक्नु भएको छ। उहाँ चाहिँ कृषि र पशु अध्ययन संस्थानका समेत सहायक डिन हुनुहुन्छ भने त्यसै गरी बागवानी तथा सह प्राध्यापक पनि हुनुहुन्छ। उहाँ अहिले विशेष कृषि र पशु विज्ञान अध्ययन संस्थानमा समेत आबद्ध हुनुहुन्छ। हामी उहाँसँग नेपालमा समग्र अङ्गुरको अवस्था र यसको व्यवसाय गर्ने कुराहरूमा छलफल गर्नेछौँ। हामी नगरी उहाँलाई स्वागत पनि गर्दैछौँ। डाक्टर नमस्कार, यहाँलाई स्वागत छ।
8: नमस्ते।
7: मैले केही पृष्ठभूमिमा जोड्न खोजेको थिएँ, यो त केही कुरा पनि होइन, केही पुगिया पनि छैन, तर अङ्गुरमा देख्दा चाहिँ यहाँहरूले भन्नुहुन्छ, विज्ञहरूले भन्नुहुन्छ नेपालमा सम्भावना सम्भावना छ। मैले केही समय अगाडि कृषि विज्ञ राजेन्द्र देवकोटाको पोस्ट पटक पटक गरेर पनि भनिराख्नुहुन्छ, यो सरकारको नजरै नपुगेको अथवा चाहिँ सम्भावना भएर पनि खेती नगरिएको क्षेत्र अङ्गुर चाहिँ ओझेलमै परेको छ भनेर पनि उहाँले भन्नुहुन्थ्यो। यो सम्भावना भएर पनि ओझेलमा परेको देखिन्छ है आजको अङ्गुरको अवस्था हेर्दा चाहिँ?
8: पक्कै पनि यसको सम्भावना धेरै पहिलादेखि अङ्गुर नेपालमा थोरै मात्रामा भने सुरुवात भयो, त्यसले जति गति लिनु पर्ने थियो गति नलिएको देख्दाखेरि चाहिँ सम्भावना भएर पनि यसले आफ्नो आकार ग्रहण गर्न नसकेको भन्न सकिन्छ। र यसको चुनौती पनि फरक किसिमका छन् अरू बालीभन्दा। यो बाली चाहिँ सम्भावना छ किन भन्न सकिन्छ भने संसारमा त्यस्तो मात्रै फलफुल बाली होला जुन चाहिँ एकदमै गर्मी ठाउँमा पनि गर्न सकिन्छ र संसारको जाडो ठाउँहरू पनि गर्न सकिन्छ। नेपालकै केसमा हेर्नुहुन्छ भने काठमाडौँमा पनि भएकै छ, दार्जिलिङमा, नेपालगञ्ज र मुस्ताङमा पनि छ। एउटै अङ्गुर धेरै यति फरक हावापानीमा गर्न सकिन्छ भनेको यसको गति तरिका तौर तरिकाले गर्दाखेरि सम्भावना छ। नेपालमा यसको सम्भावना पक्कै छ। अब त्यसको चुनौतीको जुन कुरा छ, मुख्य गरिकन यसको चुनौतीलाई दुईवटा भागमा वर्गीकरण गर्न सक्छौँ हामी। एउटा यसको प्राविधिक चुनौती, हामी टेक्निकल आस्पेक्ट भन्छौँ। अर्को चुनौती चाहिँ यसको चाहिँ यो बाली यस्तो हुन्छ, सुरुमा यसको 90% बढी इन्भेस्टमेन्ट सुरुको वर्ष गर्नुपर्छ, सुरुमै लगानी गर्नुपर्छ, किनकि यसलाई व्यावसायिक रूपमा गर्दाखेरि यसका जति पनि ट्रेलिजहरू विकास गर्नुपर्छ, पोलहरू गर्नुपर्छ, जमिनहरू तयारी गर्नुपर्छ, बिरुवामा गर्ने खर्च गर्नुपर्छ, अनि तपाईँ 3 वर्ष पछाडि चौथो वर्षबाट खास गरिकन 3रो वर्षमा अलिकति उत्पादन गर्न सक्छौँ, 3-4 वर्षपछि मात्रै उत्पादन, त्यसपछि चाहिँ अपरेसनल कस्ट मात्रै लागू हुन्छ। त्यो गर्दाखेरि चाहिँ सुरुमै धेरै इन्भेस्टमेन्ट गर्नु पर्यो। अनि नेपाल सरकार अथवा नेपाली कृषकहरूले चाहिँ सुरुमा धेरै इन्भेस्ट गरेर 3-4 वर्षपछि रिटर्न दिनलाई चाहिँ वेट गर्न अलिकति नसक्नु भएको हुनाले पनि त्यति धेरै प्रायोरिटी नपरेको होला हिजोको दिनमा, तर आजको दिनमा अवस्था फरक हुँदै आएको छ, हामी धेरै आशा गर्न सक्छौँ।
7: बिस्तारै खेती भएको देखिने, तर फाटाफुट्ट बाहेक व्यावसायिक रूपमा ठुलो खेती त भएको छैन खास।
8: पक्कै पनि अब नेपालमा यसको अलिकति राम्रो इनिसिएसन भनेको आजभन्दा 40-42 वर्ष अगाडि जाइकाको सपोर्टमा चाहिँ यो परियोजनाहरू सुरु भयो। पूर्वबाट सुरु गरियो परियोजना, पछि गएर यसलाई नेपालगञ्जमा स्थानान्तरण गरियो। त्यो बेलामा चाहिँ गर्मीमा उत्पादन गर्ने विश्वमा भएको नवीनतम प्रविधिहरू त्यति धेरै विकासमा आइसकेका छन्, जुन चाहिँ आजभन्दा 30-32 वर्ष अगाडिबाट बल्ल 1988 मात्रै सुरुवात भएको थियो गर्मीमा खेती गर्ने तौर तरिकाहरू बढी मात्रामा विश्वमा, त्यसपछि गति लिएको देखिन्छ गर्मी ठाउँमा। तर हामीले 40-42 वर्ष अगाडि नै राम्रो सपोर्टमा जुन कार्य गर्न थाल्यौँ, त्यतिखेर ती प्रवृत्तिहरू पनि नआइसकेको हुँदा हामीले त्यसले आकार ग्रहण गर्न सकेनौँ। र पछिल्लो अवस्थामा हिजो यस्तो भइसकेको भनेर हामीले त्यसलाई प्रायोरिटी गर्न सकेनौँ, जसले गर्दाखेरि चाहिँ मुख्य च्यालेन्जेसको चाहिँ नेपालमा मुख्य चुनौती, प्राविधिक चुनौती के हो भन्नुभयो भने, यो बाली नेपालमा एउटा मात्रै बाली लिन सक्छ, वर्षमा एउटा बोटबाट एकचोटि मात्रै टिप्न सक्नुहुन्छ, किनकि नेपालमा मनसुन आउँछ, जुन वे अफ बङ्गालको मनसुन आउँछ, मनसुनलाई त हामी रोक्न सक्दैनौँ। अनि मनसुनको बेलामा यो चाहिँ डेसिडियस क्रप भन्छौँ हामी, पतझर वर्गमा पर्छ यो, जाडो समयमा अहिले पुरै सुत्छ यो, वास्तवमा पात सात झर्छ, जब यो बिउ दिन थाल्छ जब यो स्प्राउटिङ गर्न थाल्छ फागुन चैत लाग्छ फागुन मध्येबाट चैत फेरि लाग्छ लगभग अनि त्यस पछाडि यो फल फुल फुलेर फल लागेर टिप्ने बेलामा यसको रुख नै यत्रो ठुलो झाङ भइदिन्छ त्यही बेलामा मनसुन आउँछ जुन बेलामा हामीले खाने फल निकाल्ने हुन्छ त्यो बेला मनसुन आएपछि यति धेरै रोगहरू लाग्छ अनि त्यो बेलामा बिसारी पनि हाल्न सक्दैनौँ हामी किनकि खान्छौँ हामी त्यो हाम्रो चाहिँ बानी हुन्छ त्यसलाई फ्रेस खाने बानी छ पकाएर पनि होइन बिसारी हाल्न प्रतिबन्धितै गर्नुपर्छ त्यो बेलामा तर रोग पानीको कारणले ह्युमिडिटी यति धेरै भइदिन्छ कि रेन मनसुनले अनि त्यो बेलामा रोग लाग्छ अनि फलको गुणस्तर पनि हुँदैन एकदमै पानी बढी हुन्छ जस्तो भएपछि रोग पनि लागेको नराम्रो पनि हुन्छ जसले गर्दा त्यो चाहिँ मेजर यसको बोटलनेक हो वास्तव भएपछि त्यो त्यसलाई च्यालेन्ज गर्ने प्रविधि हामीले एडप्ट गर्नु अझ प्रविधि प्रशस्त एभाइलेबल छन् त्यही कारणले यी प्रविधिहरू एभाइलेबल भएको हुनाले नि अलि कमर्सियल फार्महरू जस्तै डिभाइन वान भनिसक्नु भएको छ तिनीहरूले पनि अब फार्महरू स्थापित गरेका छन् जस्तै पातले वन भेनियार्ड भन्नेले चाहिँ सुरुमा पातले वनमा सानो ट्रायल गरेर सानो एक्सपेरिमेन्ट गरेर अहिले चाहिँ केवलपुर धादिङको नौबिसमाथि पनि झन् 4-5 सय
9: रुपियाँ
8: एकदमै कमर्सियल उहाँ आफै सेल्फ इन्सपायर्ड भएर पनि गर्नुभएको छ त्यो गर्ने आँट कहाँबाट आएको जुन प्रविधिहरू उहाँको हातमा पर्यो यो प्रविधि पोसिबल छ भन्ने लागेको छ नि हो त्यो प्रविधि भनेकै जुन बेलामा हाम्रो चाहिँ मनसुन आउँछ त्योभन्दा अगाडि टिप्नु पर्यो जे प्रविधि अप्नाउँछौँ त्यो प्रविधिले सपोर्ट गर्नु पर्यो कि मनसुनभन्दा अगाडि टिप्नु पर्यो मनसुन लागिसकेपछि यसको गुणस्तर मेन्टेन बहुत गाह्रो हुन्छ त्यही प्रविधिबाट अहिले चाहिँ केही कमर्सियल फार्मर्स हुन्छ राम्रो आशाको किरण हो हाम्रो लागि
9: जस्तो कि डाक्टर साहब अलिक लामो इतिहास हुँदै गर्दा पनि व्यावसायिक रूपमा खेती भएन यो एउटा कारण चाहिँ मनसुनको समयमा टिपाई फल टिपाईको समयमा चाहिँ विभिन्न रोगहरू आउने कारणले गर्दा समस्या देखियो त्यो पनि फ्रेस रूपमा चाहिँ हामीले विषादी प्रयोग गर्न नहुने लगायतका कुराहरू भए अरू प्राविधिक समस्या के हुन सक्छ त्यसमा
8: अरू प्राविधिक समस्या के हुन सक्छ भने छ भने हाम्रो कल्चर संसारमा जति उत्पादन हुन्छ नि अब सबै ग्रेपलाई एउटै भाँडामा राख्नुभयो भने 90% उत्पादनहरू ग्रेप चाहिँ वाइनमै जान्छ धेरै उत्पादन युरोपमा हुन्छ युरोपमा वाइन कल्चर बढी छ हाम्रोमा अहिले भर्खर भर्खर वाइन कल्चर सुरु भएको नत्र भने इन्डिया नेपाल चाइना नेपालको खालि उत्पादन छैन इन्डिया र चाइनाको पनि अहिले हेर्नुभयो भने उत्पादन भएको 70% बढी फ्रेसमै जान्छ टेबल ग्रेप्स भन्छ भने टेबलमा राखेर काँचै खान्छ हाम्रो कल्चर चाहिँ यस्तो त्यस्तो कल्चरको लागि हामीलाई गेडा भएको ग्रेप हुनु पनि भएन मिठो लाग्दैन नि त गेडा भएको सिडलेस हुनु पऱ्यो सिडलेस फलहरू प्रविधि अप्नायो भने स्याना पनि हुन्छन् अनि त्यो भएपछि मान्छेहरूको त्यति रुचि पनि नहुनु भयो वास्तवमा सानो फल देखिन्छ त्यसमा हो अरू हर्मोनहरू हालिदिनु हुन्छ हाम्रो प्रविधि ज्ञान नभएको हुनाले चाहिँ हाम्रो उत्पादन भएको चाहिँ त्यति कृषकहरूमा चाहिँ कन्ज्युमरलाई एट्र्याक्सन पनि गर्न नसकेको एउटा कारण अनि मनसुनले गर्दाखेरि रोगहरू लाग्ने बन्स अलिक ठुलो बनाइयो जुन झुप्पा भन्छौँ झुप्पा अलिक ठुलो भयो भने भित्रको कुहिने किनकि मनसुनले ह्युमिडिटी बढी हुन्छ त्यो बेलामा त्यो कुहिने भएपछि त मान्छेलाई मन पर्दैन त्यो बन्स पनि अनि त्यसपछि गएर हामीसँग राष्ट्रले नै प्रायोरिटी दिएर विकास नभएपछि त्यसको उपयुक्त हाम्रो लागि हुने जातहरू हामीले पहिचान गर्न सकेका छौँ जातहरू पहिचान छन् कति हामी एडप्ट गरिरहेका छौँ हाम्रो आफ्नै विकास अलिक कम छ त्यस गर्दा हाम्रो नेपालको ठ्याक्कै चाहनालाई चाहिँ एड्रेस भएको छैन अब अहिलेसम्म भएको गति हेर्ने भने चितिपुर फार्म मुस्ताङ फार्म अरू अरू फार्महरूले पनि कटिङ निकाल्ने त्यही कटिङलाई चाहिँ किसानको बिचमा चाहिँ वितरण गर्ने वार्षिक रूपमा वितरण गर्ने संसारमा व्यावसायिक फार्म त्यसरी भएकै छैन किनकि यसलाई चाहिँ ग्राफ्टिङ गरेर माटोमा चाहिँ माटोमा हुने रोग किरा सहाउन सक्ने रुट स्टक भन्छौँ हामी अनि माथिपट्टि चाहिँ खाने मान्छेले रुचाउने जातलाई दुइटालाई जोइन गरेर बनाएको चाहिँ बिरुवा लगाउने गरिन्छ हाम्रो चाहिँ त्यो प्रविधि कि एडप्ट नै गरेका छौँ हामी चाहिँ मात्र जुन मिठो लाग्छ अथवा जुन राम्रो देखिन्छ त्यसैको हाँगा काट्यो साऱ्यो त्यसले ती चाहिँ माटोमा भएका रोगहरूसँग चाहिँ प्रतिरोध गर्न सक्दैनन् अनि छिटै बाली बिग्रने नराम्रो हुने उत्पादन गर्न नसक्ने कारणले गर्दाखेरि पनि त्यति हेल्पफुल छैन भनेपछि एउटा हाम्रो प्राविधिक ज्ञान नै मुख्य कुरा चाहिँ एउटा च्यालेन्ज हो प्राविधिक रूपमा यसको प्रोपागेसन मेटर नहुनु रोग किरा हुनु मनसुन हुनु यी चाहिँ भयो अनि फल त्यति आकर्षित नहुनु अब अर्को मैले आर्थिक पाटो कहिले मैले भने
9: जस्तो कि डाक्टर आर्थिक पाटोभन्दा सुरुवातमा अलिक बढी लगानी 90% बढी भन्नुभएको छ यद्यपि उत्पादन पछाडि त 50 वर्षसम्म यसले उत्पादन फल दिइरहेको छ यसले गर्दा दिगो बाली त हो नि त्यो त
8: दिगो बाली सुरुमा त 3 वर्षसम्म त मान्छेले इन्भेस्ट गर्नु पर्ने हाम्रो किसानहरू ठुलो एरियामा लगाएर 3 वर्षसम्म यसलाई खुवाएको खुवाई लगाएको लगाई गरिरहने खालको हैसियत त्यो त लोन प्रोसेसमा गएर व्यवसायीकरण हुनु पऱ्यो यसको चाहिँ यसमा त व्यवसायिक किसानले मात्रै गर्न सक्छ होम गार्डनमा घरमा 2 बोट लगाएर व्यवसायिक हुन सक्दैन भन्ने मात्रै कुरा हाम्रो र अब कसरी घरमा बिटा लगाएर फलफुल खानु त छन् त्यो सामान्य कुरा भयो व्यवसायीकरण जाँदाखेरि तर व्यवसायको अर्को इक्जाम्पलमा एउटा गर्दा सबैलाई बुझ्न सजिलो होला इन्डियाको मुम्बई नजिक भएको नासिक क्षेत्र छ त्यो क्षेत्र चाहिँ वर्षमा एउटै बोटबाट दुईचोटि टिपिन्छ त्यो टिपाई पहिला त्यो प्रविधि थिएन, त्यो प्रविधि नहुँदाखेरि इन्डियामा धेरै ठाउँ भएको ग्रेपहरू नेपालमा आउँदाखेरि पनि वर्षमा एकचोटि दुई तिन महिना मात्रै बजारमा हामी ग्रेप देख्छौँ। अहिले त मैले कालो ग्रेप्स, रातो ग्रेप्स, हरियो भनौँ सेतो पनि भन्ने छ, त्यो ग्रेप्सहरू चाहिँ दुईचोटि चाहिँ वर्षमा देख्नुहुन्छ। त्यो किन भन्दाखेरि चाहिँ दुईचोटि उत्पादन हुने भयो, त्यो दुईचोटि उत्पादन कसरी सम्भव भयो त्यहाँ भन्दाखेरि चाहिँ बोटलाई सुत्ने नदिनु। हाम्रोमा चाहिँ जाडोमा तिन चार महिना बोट सुत्छ नि, तर त्यहाँ चाहिँ जाडो गर्मीको फरकै कम हुन्छ कि। वर्षभरिको तापक्रम हेर्नु भने मिनिमम टेम्परेचर र म्याक्सिमम टेम्परेचरको डिफ्रेन्स चाहिँ खासै के हुँदैन, अलिकति मात्रै फरक हुन्छ, सधैँ त्यस्तै हुन्छ। वर्षमा दुईवटा फरक जाडो गर्मी अलिअलि त हुन्छ, तर त्यत्रो धेरै डिफ्रेन्सेस हुँदैन। जस्तै गर्दा बिरुवालाई नसुताइकन जाडोको बेलामा पनि टिप्ने, पछि फेरि गर्मी बेला टिप्ने गरेर दुईचोटि गर्छन्। प्रविधिको कुरा रह्यो नि त वास्तव होइन, हाम्रोमा पनि त्यस्ता प्रविधिहरू केही ठाउँहरूमा सम्भावना हुन सक्छन्, र त्यो बारेमा त्यति धेरै स्टडी भएको छैन। त्यो भयो भने यसको लागि सबैभन्दा बेस्ट क्लाइमेट कस्तो भन्यो भने चाहिँ एउटा आइडियल क्लाइमेट भन्दाखेरि चाहिँ चिसो सुक्खा, सुक्खा भनेको चाहिँ जस्तो मलाई जुम्बातिर जानुभयो भने तपाईँ सुक्खा छ भन्नु भन्नु लाग्छ होइन। चिसो र ह्युमिड भयो भने राम्रो भएन, कुल एन्ड ड्राई जस्तो मेडिटेरेनियन टाइप अफ क्लाइमेट भन्छ, त्यो चाहिँ यसको लागि बेस्ट हो। किनभने चिसो सुक्खा भएपछि रोगहरू कम लाग्छ, त्यो चाहिँ राम्रो जस्तो लाग्छ। त्यहाँको क्लाइमेट चाहिँ त्यो सब ट्रोपिकल इभन ट्रपिकल क्लोज टु ट्रपिकल भन्ने त्यो एरियालाई नासिक एरिया छ, त्यहाँ चाहिँ दुईचोटि भएको छ। वर्षमा तिनचोटिसम्म वैज्ञानिकले त्यो गरेका छन्, हालिस् त त्यति धेरै बोटले धान्न सकेका छैन, प्राविधिक पाटा भएको छ।
9: उत्पादनको हिसाबले त जति पछि गयो त्यति वृद्धि हुँदै जाने
8: कुरा प्रश्न गर्दै हुन्थ्यो कि पचासौँ वर्ष भन्नुभयो भने पचास वर्षसम्म त त्यति धेरै फिजिकल छैन, पच्चिस तिस वर्षसम्म चाहिँ कमर्सियल प्रोडक्सन चाहिँ पसिएको छ।
9: जस्तो नेपालमा हेर्दै गर्दा यसको रिसर्च चाहिँ भएको देखिन्छ पहिलादेखि नै, यद्यपि यसको निरन्तरता रिसर्चमा मात्रै हुँदै गर्दा व्यावसायिक रूपमा चाहिँ किसानहरूमा त्यति आकर्षण देखाउन सकिएन अथवा किसानहरूमा पनि त्यति आकर्षण देखिएन, यो एउटा दुइटा समस्या हामीले पनि भन्यौँ। यो कारण यो मात्रै हो कि अरू पनि केही छन्?
8: रिसर्च भएन भनौँ भने फार्महरू छन्, केही न केही मान्छेहरू हुँदैछन्। यो बाली नै यस्तो हो कि तपाईँ आज देखेको फल आजभन्दा झन्डै 15-18 महिनाको अगाडि नै त्यो थाहा भयो भने त्यतिखेर लागेको हुन्छ भने एउटा बालीको एउटा फलको यसको अध्ययन गर्नु पऱ्यो भने 18-20 महिना सामान्य हो। हाम्रोमा त्यति धेरै डेडिकेटेड भएर कर्मचारी एउटै बोटमा एउटै बालीमा म अब ग्रेपमै लाग्छु भनेर मान्छेहरू एकदमै कम छन् जस्तो लाग्छ। त्यसले गर्दा एकदम प्रभावकारी रिसर्च भएको छैन, रिसर्चै नभएको होइन तर प्रभावकारी रिसर्च डेडिकेटेड नेपालमा ग्रेपमा काम गर्ने को हो त कसले गरेको छ भने मान्छे एकदम भन्न गाह्रो छ।
9: जस्तो कि डाक्टर साहब यहाँले यसबाटै विद्यावारी समेत गर्नुभएको छ, अलिक सम्भावना कुराकानी गर्दै गर्दा नेपालमा प्रचुर सम्भावना भएको बाली तर सम्भावनै सम्भावना भएर पनि नबस्ताएको बालीको रूपमा हामीले अहिले परिभाषित गर्न सकियो। अब समस्या केही मात्रामा भनियो प्राविधिक रूपमा, जस्तो अहिले पछिल्लो समयमा त हाइटेक प्रविधिमा पनि हामीले उत्पादन गर्न सकिने आधार देखियो, प्रविधि पद्धतिहरूलाई अवलम्बन गरियो भने यहाँहरू जस्ता विज्ञका कुराहरूलाई अवलम्बन गरेर सुरुवात गरियो भने सफल हुन सक्ने क्षेत्र चाहिँ देखियो, तर अलिक ठुलो भोल्युममा सामूहिक रूपमा काम गर्नुपर्ने देखियो है। लगानी चाहिँ सुरुवातमा ठुलो बढी गर्नुपर्ने,
8: एकदम व्यावसायिक नै भएर आउनु पर्यो, व्यावसायिक सोच नै लिएर आउनु पर्यो। बारीमा चाहिँ अरू बाली तरकारी लगाए जस्तो थोरै एक रोपनीमा लगाउँछु, दुई रोपनीमा लगाउँछु, एउटा घरभित्र लगाउँछु भनेर यो प्रोफिटेबल बनाउँदा देख्छु। तब त्यति धेरै टेक्नोलोजी, जसमा एउटा इक्जाम्पल जुन मैले अघि भने यसलाई मौसमभन्दा अगाडि मनसुनभन्दा अगाडि गर्नु लागि चाहिँ यसको मुना फुटाउनु पऱ्यो नि सिधो, मुना नफुटाएको त तपाईँ त्यो भन्दा अगाडि हार्भेस्ट गर्न सक्नुहुन्न। त्यो मुना फुटाउनलाई एउटा केमिकल नेपालमा इम्पोर्ट गर्नलाई धेरै गाह्रो भयो, वास्तवमा धेरै गाह्रो भयो। मैले पनि धेरै प्रयास गरेँ, फाइनली हामी सक्सेस भएर उहाँको त्यो केबल प्रुफ हुन्छ अनि कारणको त्यो केमिकलले लिएर आएको छ। त्यो केमिकलले के गरिदिन्छ तपाईँलाई भने पानीले कहिले काहीँ छम्काएर हामीलाई चाहिँ बिउ जाए जस्तै त्यसले चाहिँ त्यो सुतिरहेको बललाई त्यो केमिकल हालिदिने बित्तिकै त्यसले फुटालिदिइहाल्छ हो। त्यो फुटालिदिएपछि एउटै रिक्स छ, पछि चिसो पऱ्यो तुसारो पऱ्यो भने त्यो फुटेको बल मर्छ नि भन्ने डर हो। तुसारो पर्दैन अब भने त्यसमा लगाएपछि त्यो केमिकल 10-12 दिन अडि हाल्नुहोस् त्यसले फुटालिदिन्छ। त्यो जति छिटो फुट्यो त्यति नै छिटो हार्भेस्ट गर्न सक्छौँ नि त हामीले। त्यस्तो ती प्रविधिहरूलाई चाहिँ हामी फ्रेन्डली हुनु पर्यो वास्तवमा, त्यो सम्बन्धित जानकार व्यक्तिहरू भयो भने अनि प्रविधिहरू भित्राउनु पनि सही हुन्छ। त्यसले भित्राउँछु भन्दाखेरि चाहिँ अर्को डिफिकल्टी चाहिँ यसको जरा लिएर आउनु पर्यो, रुट स्टक लिएर आउनु पर्यो, त्यो बेच्छन् अब अरू अरू ठाउँहरूबाट। त्यो लिएर आउँदाखेरि रोग पनि आउँछ कि सँगसँगै होइन, जरा माटोमा गाडेको जराहरू लिएर आउँदाखेरि ती जो जरामा आउँदाखेरि चाहिँ रोग प्याथोजन फ्री छ कि छैन सर्टिफिकेट हेर्ने, नत्र भने फेरि हामीले अर्को समस्या निम्ति पाउन सक्छौँ नि। यी कुराहरूमा ध्यान दिनलाई चाहिँ हाम्रो क्वारेन्टाइन इन्सपेक्सनहरूले अलिकति ध्यान दिनुपर्छ, तर ल्याउन दिनुपर्छ अनि मात्र नै विकास हुन्छ, नत्र विकासै हुन सक्दैन।
9: त्यसमा निकै महत्त्वपूर्ण विषय कुरा त अगाडि पनि आइसकेको छ, जस्तो मैले आज सम्भावना सम्भावना भएको कुरालाई अलिक बढी जोड पनि दिएको छु। आजको अवस्थालाई चाहिँ कसरी आकलन गर्नुहुन्छ? यहाँ चाहिँ यसकै विज्ञ र यसबाटै विद्यावारी समेत गर्नुभएको हुनाले
8: आज नेपालको अवस्था भन्नु भने विगत 5 वर्षभन्दा अगाडि मैले प्रभावकारी फार्म कहाँ छ भन्दाखेरि चाहिँ यहाँ छ भन्न सक्ने अवस्था थिएन, तर अहिले म दुई चारवटा फार्मको नाम लिन सक्छु जसले तिमीलाई चाहिँ त्यो लेभलमा इस्टाब्लिस गरेको छ, यहाँ छ है नेपालमा ग्रेप प्रेसर भनेर 500 रुपियाँ लगभग लगभग प्रभावकारी फार्महरू चाहिँ इस्टाब्लिस भइसकेको छ। 5 वर्ष अगाडि हेर्नुभयो भने एउटा डेटा छ हाम्रो फुड डायरेक्टर इन्डियाको 20 हेक्टरमा होला भनेको छ भन्ने पनि भन्न सकिएन कि 20 हेक्टरमा होला भन्ने प्रकारको डेटा थियो भने अहिले आएर अलिकति अवस्था फरक भएको छ। मलाई लाग्छ वाइन कल्चर हामी हाम्रो परिवेशमा पनि बढ्दै गयो, धेरै मान्छे विदेश गए आयो, घर घरमा वाइन खाने कल्चर अलिक विकास भएको छ, त्यसले गर्दा वाइनको लागि चाहिँ केही फार्महरू चाहिँ एकदम इस्टाब्लिस भएको छ। बिस्तारै नेपालको वाइन चाहिँ डोमेस्टिक प्रोडक्टबाट पनि केही न केही कति पूर्ति हुन्छ भन्ने मलाई विश्वास छ।
9: जस्तो अहिले हेर्न लायक फार्मको रूपमा यहाँले धादिङको उदाहरण लिनुभएको छ, अरू ठाउँहरूमा चाहिँ
8: अरू ठाउँमा ललितपुरको माथि पनि एउटा फार्म छ, यस्तै मुगुमा पनि तपाईँले युज हेर्नुभयो भने त्यहाँको कुनै गाउँपालिकाले धेरै मान्छेहरू इन्डिया जाने ग्रेपमै काम गर्न जाने इन्डिया गरेपछि त्यहाँबाट इम्पोर्ट गरेर ल्याएर यो गाउँपालिकामा यो हुन्छ यो गर्नुपर्छ भनेर पनि दुई चारवटा गाउँपालिकाले सुदूरपश्चिमका भन्ने मध्य पहाड अथवा एकदम उच्च पहाडहरूमा पनि यसका अलिकति प्रभावकारी फार्महरू म त्यहाँ पुगेको छैन तर सुरुवात गर्छु। मैले रुकुममा पनि एकजना किसानले चाहिँ विशेष रूपमा फार्म सुरु गर्नुभएको सुरुवात हुँदैछ वास्तवमा।
9: अब यसको सम्भाव्यतालाई अलिकति हामीले नजिकबाट पनि हेरौँ, जस्तो अहिले पछिल्लो समयमा यहाँहरू जस्ता युवा पुस्ताले अब विभिन्न अवेरनेसहरू गर्नुभयो भने जागरूक गर्नुभयो भने यसको खेती हुन सक्छ, अब हामीले यसबाट प्रचार प्रसारको लागि अथवा विभिन्न अभियानहरू चलाउनको लागि पनि सामेल गर्न यहाँहरूसँग सहकारी गर्न हामी तयार पनि छौँ। अलिकति यो खेती प्रविधिलाई अलिकति भोल्युममा बढाउनको लागि अब यहाँहरूको भूमिका कस्तो रहन्छ, हाम्रो भूमिका कस्तो रहन्छ, कसरी चाहिँ अब साँच्चीकै व्यवसाय रूपमा ठुलो भोल्युममा खेती गर्न सकिन्छ?
8: अब अलिक सफल भएका चाहिँ ग्रेपमा रिसेन्ट इयरमा एकदमै सफल योजना लिएर आएको भनेको चिली एउटा हो लास्टमा है। चिलीले ग्रेजुएट्सहरूलाई नै प्रशस्त लोन दिने, त्यहाँबाट इन्डिभिजुअल भएकोलाई लोन दिने, तिमीहरू काम गरेर 5 वर्षसम्म तिमीहरू तिर्नै पर्दैन, इस्टाब्लिस गरेर फार्म गरेर त्यसपछि एक्सपोर्ट गरौँ भने चाहिँ तपाईँले किनिदिने अथवा डोमेस्टिक प्रोडक्टलाई चाहिँ डोमेस्टिक मार्केटमा राख्ने, युवालाई व्यावसायिक मान्छेलाई चाहिँ आकर्षण गरेर इनिसियल लोन फेसिलिटी दियो भने चाहिँ यस्ता फार्महरू चाहिँ व्यवसाय गर्न सक्छन्, आर्थिक बाटोको भयो। अर्को त रिसर्च अनुसन्धान त निरन्तर हामी गर्नै पर्छ, निरन्तर गर्नै पर्छ। आज हामीले जुन फेस गरेका छौँ समस्या, भोलि त्यो समस्यालाई सम्बोधन गर्दै गर्दा अर्को आउन सक्छ नि त, यतिकोमा त हामी स्टप भएर भएन फेरि होइन, फेरि अर्को अर्कोमा जाने। तर यसको अघि तपाईँले भूमिकामा भन्नुभएको थियो नि, उत्पादन धेरै भयो भने चिन्तै लिन पर्दैन कि। हामीले विगत मैले 5 वर्ष 7 वर्षको डेटा हेऱ्यौँ भने 8 गुणा 10 गुणा बढाएको छ कि हाम्रो इम्पोर्ट। हाम्रो यति डलरको क्राइसिस छ कन्ट्रीमा, हामी सबै यो किन्नको लागि चाहिँ पैसा खर्च गरिरहेछौँ, यहाँको उत्पादन सम्भावना छ भने हामीले त्यो इन्भेस्टेसन किन नगर्ने त वास्तवमा। त्यो इन्भेस्टेसन गर्नलाई चाहिँ मैले अघि प्रविधि फ्रेन्डली हुनु पऱ्यो, इम्पोर्ट गर्नु पऱ्यो, जब लाग्नुहरू रिसर्चको कामहरू गर्नु पऱ्यो, समस्याहरू सम्बोधन गर्नु पऱ्यो, मान्छे विकर्षण नहोस् कि वास्तवमा। हिजो 40 वर्ष अगाडि सुरु गरेर छोडेमा हामीले 30 वर्ष छोड्यौँ, फेरि पनि सुरुवात गरेर फेरि छोड्ने तरिकाले हो भने कि यसलाई अलिक चारैतिरबाट कलेक्टिभ इफोर्ट्स लगायो भने चाहिँ हाम्रो देशको अलिकति यो इम्पोर्ट सब्सिट्युसन भन्दा चाहिँ जुन हामी धेरै आपूर्ति गरेका छौँ त्यो कुरालाई हामीले हाम्रो लागि उत्पादन गर्न सक्यौँ भने धेरै राम्रो।
9: जस्तो दर्शकले भने जस्तै अहिले हाम्रो खपत गर्ने बानी बढेकै अवस्था हो र अहिले सहर केन्द्रित बसाइ हुन त गाउँमा पनि अत्यधिक मात्रामा प्रयोग भइरहेको छ र कोसेलीको रूपमा पनि अङ्गुरको आवत जावत र यो खपत बढी भइरहेको छ, उपभोग भइरहेको छ, यसले गर्दा पनि सम्भावना अझै बढी देखिन्छ। हाम्रो नेपालमा विशेष गरी अलिक फ्रेसकै रूपमा प्रयोग भएको देखिन्छ बढी।
8: नेपालमा फ्रेस यो वाइन कल्चर त म 2-4 वर्ष मात्रै देख्छु मैले, योभन्दा पहिला हामी फ्रेस चाहिँ ग्रिप तपाईँ म एजुकेसनसँग जोड्छु वास्तवमा छ। तपाईँले जुन बजार सहरीकरण भन्नुभयो त्यो एउटा पार्ट त पक्कै हो, त्यो मैले सबैभन्दा ठुलो चाहिँ एजुकेसन देख्छु यो जुन डिमान्ड बढ्नु। मैले ग्रेप रातो पनि हुन्छ कालो पनि हुन्छ अनेक थरीको हुन्छ भन्ने थाहा पाउनलाई म युवा हुनु पऱ्यो बजारमा एक्सपोज भएर देश विदेश मात्रै यति थरी अङ्गुर हुन्छ थाहा भयो। तर अहिलेको बच्चा हामीले पढ्ने किताब पहिला अहिले बनिँदै हुन्छ पुरा कलरफुल फोटो बजारमा टिभीमा यस्तो अङ्गुर आएको उस्तो प्रचारहरू सबै नेटवर्किङ मार्केटमा ग्रेपको बोर्ड यस्तो देखेपछि आकर्षण हुन्छ उनीहरूलाई ए खान्छु म भन्ने हुन्छ। भनेपछि आकर्षण बढाएको चाहिँ एजुकेसन भयो, यसको बेनिफिट छ, हेल्थ बेनिफिट छ, फेरि सो मेनी बेनिफिट छ ग्रेप छ। त्यो भएपछि मान्छेलाई के लाग्छ भने यसले चाहिँ डिमान्ड बढाएको हुन्छ, यो डिमान्ड बढाउने एउटा फ्याक्टर छ एजुकेसन, त्यसपछि बजार भइहाल्यो, अर्को बजारमा उपलब्ध भएपछि तपाईँलाई जान लाग्छ, 12 महिना देखियो भने चाहिँ खाइन्छ, देखिएन भने चाहिँ धेरै किनिँदैन पनि होला, यी कारणहरू।
9: जस्तो उत्पादन जति भए पनि खेर जाँदैन, अहिले हामीले किसमिस पनि अत्यधिक मात्रामा यसको बाहिर प्रोडक्ट मध्येको एउटा अत्यधिक मात्रामा हामीले आयात गरेका छौँ, यो त करिब करिब 100% नै हामीले आयात गरेका छौँ, यो पनि एउटा सम्भावना देखियो।
8: किसमिसको लागि जात अघि जात र प्रजातिको पनि हामी थोरै कुरा उठायौँ, जातमा कुनै कुनै जात यस्ता छन् किसमिसलाई पनि हुने, टेबललाई पनि हुने, वाइनलाई पनि हुने केही जात छन्, नत्र वाइनको भेराइटी अलिक फरक प्रकृति हुन्छ, किनकि त्यो बास्ना आउनु पर्यो, त्यसको फ्लेभर आउनु पर्यो वाइनमा, किनकि त्यही भएर त्यस्तोको लागि चाहिँ बढी वाइन हुन्छ। फ्रेस खाँदाखेरि चाहिँ तपाईँलाई बिटरनेस न बोक्रा बोक्रा अलिक पातलो होस्, बोक्रा बाक्लो भयो मन पर्दैन नि त वास्तवमा, अनि बोक्रा पातलो भएको सजिलै खान सकिने गुलियो बढी चाहिँ बढी हामी मन पराउँछौँ नि फ्रेसमा। अलिअलि फरक छ जातहरू, कुनै कुनै जातहरू सबैमा हुन्छ, तर धेरै उत्पादन गर्नुभयो तपाईँलाई त्यो बन्च जुन झुप्पा हो त्यो आकर्षित भएन, हेर्दाखेरि बजारमा बराबर साइज पनि भएन, त्यस्ता किसिमका भयो भने तिनीहरूलाई चाहिँ सजिलै चाहिँ तपाईँले किसमिसको उत्पादन कन्भर्ट गर्न सक्नुहुन्छ। र त्यसको लागि अलिक मोर ड्रायर क्लाइमेट भयो भने नेचुरल ड्राइ पनि हुनसक्छ किसमिसको लागि। हामीले धेरै इम्पोर्ट गर्ने किसमिस त हाम्रो कल्चर नै हो, यो युरोपतिर त धेरै कल्चर छ यो किसमिसको, हाम्रोमा चाहिँ अब धेरै खान परिकारहरूमा पनि किसमिसहरू हाल्ने गर्छौँ, जस्तै इन्डियन कन्टिनेन्ट सब कन्टिनेन्ट भन्न सकिँदैन, युरोपमा चाहिँ अलिकति बढी छ, तर इन्डियाबाटै हामी बढी मात्रामा इम्पोर्ट गर्छौँ। यसको प्रोडक्ट खेर जाँदैन भन्ने कारणले पनि धेरै उत्पादन भयो, बजारमा गएन भने पनि सुगाएर भए पनि हामीले किसमिसको रूपमा हाम्रो कल्चर पनि भन्नु पऱ्यो
9: काट्न सक्यो। अब खेती प्रविधिको कुराकानी गरौँ, जस्तो केही जातको कुरा अलिक लगानी इन्भेस्ट बढी गर्नु पर्यो भनेर यहाँले भन्नुभएको छ, अरू के कुरा हुन्छ टेक्निकल रूपमा
8: खेती प्रविधिमा? यसको के हुन्छ भने अघि मैले भनेको व्यवसायिक सोच्ने नै गर्नुपर्छ यसमा। अर्को चाहिँ यो बोटलाई, यो बोटको मैले पहिले यसको खामा हाल्छु अथवा यसको चाहिँ मूल बनाउँछु, त्यसमा वर्षे पछि फल लाग्ने हाँगा बनाउँछु भनेर सोच्नु पऱ्यो। हाम्रो त कस्तो छ भने कसैको घरमा बोट हेर्नु भयो भने यो बोट भयो अब झन् ठुलो भयो झन् धेरै फल्छ, त्यो त्यस्तो बोटै होइन। यो जाति चाहिँ तपाईँको वर्षै पछि यसको आगा हाँगा काटेर फाल्ने नै हो, नयाँ मुना निकाल्ने नै हो यसको। अर्को कुनै यसको विकास 30 वर्ष भएको बोट पनि हिजो पनि त्यो जत्रो बोट छ त्यत्रै बोट हुन्छ, फल्ने हाँगाहरू मात्रै निकाल्ने हो। यसको ट्रेनिङ ट्रुनिङ भन्छौँ हामी अब टेक्निकल भाषामा चाहिँ काँठ छाँट भन्छौँ। यस काँठ छाँट चाहिँ अत्याधिक आवश्यक र धेरै नलेज चाहिने क्षेत्र हो काँठ छाँट हो यसको। अब रोप्दाखेरि चाहिँ एकैचोटि रोपेपछि धेरै वर्षलाई हुनु भएको हुनाले सुरुमा रोप्दा ठुला खाल्दा खन्ने खाल्दामा मल प्रशस्त हाल्ने त्यो गर्ने जस्तो प्रविधि पर्छ। र यसको हर्मोन्स भनौँ न अब चाहिँ फल ठुलो बनाउनलाई चाहिँ जुन मैले सिडलेस भने त्यसमा चाहिँ जिए लगाएको हर्मोन हाल्दाखेरि चाहिँ हामीले अहिले भर्खरै कृति प्रयोग गरेको रिसर्च पनि 25-30% एउटा हर्मोनबाट पनि इन्क्रिज गर्न सक्छौँ युज गरेपछि कि त्यो नलेज पनि त्यति नै आवश्यक हुन्छ। रोग किरा व्यवस्थापन त अर्को पाटो भयो भने हाम्रो यहाँ चाहिँ चरा लाग्ने हुन्छ, थोरै भएर त्यो बढी लागेको लाग्छ, धेरै भयो धेरै क्षेत्रमा भयो भने त्यो बाँडिन्छ, त्यसको व्यवस्थापन अरू विकल्पहरू आउँछ, त्यो पनि अर्को समस्या हो रोग किरा र चराहरू पनि समस्या हो।
9: अब सम्भावना त हामीले सम्भावनामा कुनै पनि कुरा रहेन, दुई मत छैन र हामीले समस्या चुनौतीको र सम्भावना कुरालाई अवस्थालाई हेर्दै गर्दा आज नेपालमा चाहिँ सम्भावना भएर पनि नमस्ताएको खेतीको रूपमा हामीले परिभाषित गर्दै गर्दा अब अलिकति हामी अन्त्यमती खण्डमा पनि आइसकेका छौँ, निष्कर्षमा पनि जान्छौँ। नेपालमा अब चाहिँ वास्तवमा अङ्गुर मिसन कार्यक्रम आवश्यक देखियो है?
8: पक्कै पनि यो कुरा गभर्मेन्ट अफ नेपाललाई पनि फिल भएको हुनुपर्छ। हाम्रो आयातित भोल्युम बढेपछि कि त हामीले उत्पादन गर्नु पर्यो कि हामी डलर खर्च किन्नु, अर्को त हामीसँग विकल्पै हुँदैन नि त यसमा। अब त्यो फिल भएको छ र अङ्गुर मिसन अङ्गुरकै लागि प्रमोसन गर्ने एक्टिभिटीहरू चाहिँ आवश्यक भएको छ, त्यता अगाडि बढ्नुपर्छ, त्यो एउटा लक्ष्य नै राख्नुपर्छ।
9: जस्तो प्रविधि अहिले केही फार्महरू यहाँले भन्नुभएको छ यसमा हाइटेक प्रयोग गरिएको छ कि अथवा त्यो खुल्ला रूपमा पनि भएको छ?
8: होइन, हाइटेक यसलाई कभरै गर्नुपर्छ त पर्मनेन्ट क्रपलाई बाँच्नुमा। क्रप कहिले काहीँ चराहरू लाग्यो भने जुन बालीको बोटहरू बोटमाथि पनि प्लास्टिकले कभर गरेर लगाउनु पनि गरिन्छ, फर्स्टबाट जोगाउनु गरिन्छ, तर त्यो ठुलो लामो हुने भित्र ट्र्याक्टरहरू पनि लानुपर्ने, फलहरू एकदम भोल्युममा हुने एकजुट टिप्दाखेरि चाहिँ त्यो भएको हुनाले चाहिँ हाइटेक घरभित्र हाइटेक हुनाले जुन तपाईँले पोली हाउसको अथवा चाहिँ प्रोटेक्टेड स्ट्रक्चर त्यो त्यति धेरै आवश्यक परिहाल्दैन। हाम्रो खुला एक बाली ऋणलाई हामी खुलामा मजाले सक्छौँ, तर प्रविधि चाहिँ हाइटेक यो मानेमा गर्नु पऱ्यो कि त्यसलाई ड्रिप गर्नु पऱ्यो, बोटबोटलाई पानी हाल्न सक्नुहुन्न, फल लागेपछि यति धेरै त्यत्रो फल दिन्छ एकैचोटि, कति पानी खान्छ कति मल खान्छ होला होइन, फर्टिगेसन गर्नु पऱ्यो ड्रिपबाट चाहिँ मल दिनु पऱ्यो व्यवसायमा गएपछि, अनि यसको हर्मोनहरू अहिले मैले भनेको हर्मोनहरू फ्रिक्वेन्टली स्प्रे गर्नु पर्ने भएको हुनाले भेजिटेबलहरू भुइँमा हुन्छन् सजिलो हुन्छ, यसमा अलिक बोट हुन्छ त्यस्तै प्रिकसन अप्नाएर त्यस्तै किसिमको स्प्रेहरू लगाएर गर्नु पऱ्यो, त्यो प्रविधि चाहिँ चाहिन्छ नि, तर स्ट्रक्चर नै चाहिन्छ घर नै चाहिन्छ भन्ने चाहिँ छैन। हाम्रो एक बालीलाई हामी खुला रूपमा सजिलो सक्छौँ।
9: अर्को चुनौती चाहिँ त्यो समयमा फल टिपाई जुन वर्षाको समयले हुँदा अलिकति गाह्रो हुने भयो, यसलाई जोगाउनको लागि अरू विकल्प के हुनसक्छ?
8: त्यो बेलामा हामीले प्लास्टिक गरेर पानीबाट भन्दा पनि मौसममा भएको पानीको कारणले चाहिँ वातावरणमा भएको सापेक्षिक आर्द्रता भन्छौँ नि रिलेटिभ ह्युमिडिटीले यसको चाहिँ छाता जस्तो बनाइदिन सक्छ, त्योभित्र भएको बन्चभित्र जम्मै ह्युमिड हावै नखिल्ने अनि त्यो बाफिलो भएपछि त्यो कुहिने हुने वास्तु होइन, त्यसपछि अब तपाईँले झन् प्लास्टिक उबाडाइदिनु भन्नु झन् बढी ह्युमिड हुनुभयो वास्तु होइन, तर त्यो भन्दा पनि छिटो फुटाउने मुना फुटाउने छिटो मनसुनभन्दा एक हप्ता 10 दिन अगाडि हाल्छ, त्यो पोसिबल भएको छ किनकि हामीले मुना फुटाउने अलिक एक्सपेरिमेन्ट गर्दाखेरि पनि बाह्र पन्ध्र दिन बिस बाइस दिन सजिलै अगाडि सिफ्ट भएको छ मुना फुटाइ भनेपछि बिस पच्चिस दिन अगाडि मुना फुटाइ भने त्यो उतापट्टि मनसुनसँग आउने भन्दा नि पन्ध्र बिस दिन अगाडि चाहिँ हार्भेस्ट गर्नुपर्छ र त्यो छिटो हुने जात र छिटो मुना फुटाउने प्रविधि यसको सबैभन्दा बेस्ट विकल्प अहिले अहिलेको नेपाली कङ्ग्रेसको लागि त्यो दुईवटा प्रविधिमा चाहिँ हामी हेर्न
9: हामी कुराकानीको अन्त्य भन्न भइसकेका छौँ. अब जस्तो अङ्कुरबाटै सफलता हासिल गरेर केही देशहरूको उदाहरण बताइदिनुहोस् न. चिली यहाँले अगाडि
8: यो रिसेन्टमा चिली र चाइनाको नयाँ भन्यो उसले पाँच वर्ष चाहिँ अध्ययन अनुसन्धान भन्यो अर्को पाँच वर्ष चाहिँ डिस्ट्रिब्युसन भन्यो तेस्रो पाँच वर्ष चाहिँ एक्सपोर्ट भन्यो जस्तो यिनीहरू लङ टर्म प्लानहरू भयो तिनवटा फेजको प्लानहरू भयो रिसेन्टमा चिलेर उस भन्यो. तर संसारमा सबैभन्दा धेरै चाहिँ युरोप नै हो. युरोपमध्ये पनि फ्रेन्च एकदमै धेरै उत्पादन गर्छ जस्तोमा तर अब अस्ट्रेलिया पनि राम्रो उत्पादन गर्नुपर्छ अमेरिका पनि राम्रो उत्पादन गर्नुपर्छ मेजर कन्ट्री लिनुभयो भने रिसेन्टमा चाहिँ चाइना इन्डिया छन् त चाइनाको चाहिँ उत्पादन पनि अहिले वर्ल्डमा टपभित्रै पर्छ कन्जम्सन पनि एकदमै बढेको छ र इन्डिया चाहिँ ट्रपिकल देश चाहिँ इन्डियाको पनि लिडिङ छ. ट्रपिकल भनेको चाहिँ गर्मी ठाउँमा हुने देशमा त इन्डिया पनि राम्रै पर्छ टप टेनभित्रै पर्छ तर ओभरअल देशमा त अब युरोपियन कन्ट्रीहरू पनि एकदमै लिडिङ छ जुन चिसो मौसम भन्ने देश छ यसको ओरिजिन हेर्नुभयो भने पनि एसिया र युरोपको जुन माइनर एसिया भन्छौँ हामी त्यो रिजन अजरबैजानहरूबाट भएको भन्ने सुनिन्छ त्यहाँबाट चाहिँ युरोपमा गएर विकास भयो त्यही भएर अहिले संसारमा खेती गरिने हामीले खाने प्रायः ग्रेपलाई चाहिँ कमन ग्रेप अथवा युरोपियन ग्रेप भन्छौँ त्यहीँबाट विकास भएको नाताले चाहिँ युरोपियन ग्रेप भन्छौँ तर युरोप चाहिँ मेजर सोर्स नै हो युरोपमा जर्मनीमा पनि छ सँग धेरै कन्ट्री युरोपमा त धेरै कन्ट्रीमा छ र अहिले चाहिँ गर्मीको ग्रेप भन्नुहुन्छ ब्राजिल पनि एउटा लिडिङ कन्ट्री किनकि ब्राजिलको ठुलो कन्ट्री छ ब्राजिल र त्यहाँ चाहिँ इक्वेटरको नजिक छ जति इक्वेटरको नजिक जानुभयो तपाईँ त्यति नै मौसममा फेरबदल पाउनुहुन्न मौसममा फेरबदल नपासी यसलाई सुत्नु पर्दैन यसलाई सुत्नु नपरेपछि धेरै काल लिन्छ.
9: अहिले जस्तो हामीले कुराकानी गर्दा नेपालका विभिन्न मौसममा चाहिँ एउटै खालको जात ठिक हुन्छ कि फरक फरक हुन्छ
8: हुँदैन हुँदैन. अब हामीसँग छिटो पाक्ने जातहरूमा अलिअलि फ्रेन्च इङ्ग्लिस भनेको छौँ हामी पर्लेट भन्दछौँ हिमरड भन्दछौँ यी चाहिँ छिटो पाक्ने जातहरू हुन् तर छिटो पाक्ने जात भएपछि हाम्रो राम्रो भयो नि त मौसमसँग. अब अलि जहाँ पानी अब मुस्ताङमा जानु भने छिटो पाक्ने जात चाहिन्छ भने चाहिँ पानी नै ढिलो पर्छ पानी नै पर्दैन एकदम कम पर्छ तर त्यहाँ ट्रान्सपोर्टेसनको समस्या हो नि त त्यहाँ एक्सपान्सन गर्नु जस्तै एप्पलको अहिले ठुल्ठुलो फार्महरू त्यहाँ स्टार्ट भएको छ त्यस्तै गरेर त्यहाँ चाहिँ हामीले वाइनको लागि अथवा तपाईँको किसमिसको लागि पनि धेरै उत्पादन गर्न सकिन्छ. त्यहाँ चाहिँ यो पानीको बोटल नेक प्रब्लम अलिक रेनफल स्याडो एरिया पर्दछ त्यहाँ चाहिँ फरक किसिमको जाँदा हुन सकिन्छ है र हामी जहाँ मनसुनले भेट्छ त्यहाँ चाहिँ हामीले छिटो पानी जाँदाहरूमा बढी फोकस गर्छ त्यसमा पनि म चाहिँ अहिले चाहिँ टेबल ग्रेप्समै बढी फोकस हुनुपर्छ वाइनमा भन्दा पनि किन टेबल ग्रेप्ससँग हेल्थ बेनिफिट बढी जोड दिएको हुन्छ धेरै हाम्रो इम्पोर्ट पनि छ वाइन पनि वाइन पहिला ग्रेपलाई सब्स्टिट गरौँ त्यसपछि वाइन पनि ल्याउनुलाई सब्स्टिट गरौँ होला त्यसमा पनि जानुपर्छ
9: अत्यधिक मात्रामा फ्रेसकै रूपमा प्रयोग बढी भइरहेको छ. यो चाहिँ जस्तो कति समय टिक्न सक्छ नि यो फ्रेस फल चाहिँ
8: हो. अब यो फ्रेस फल चाहिँ तपाईँले चार डिग्री भनौँ हाम्रो फ्रिजको टेम्परेचर भनौँ त्यसरी केही ग्यासहरू निस्किँदै रहेछ कुवाउनु होइन छिटो बिगार्ने ती ग्यासहरूलाई चाहिँ प्याकेजिङ गर्दाखेरि चाहिँ त्यस्तो लेयर त्यो ग्यास कन्ज्युम गर्ने ग्यासलाई चाहिँ प्रभावलाई कम गर्ने लेयर राखेर एक्सपोर्ट गरेको राम्रो तरिकाले एक्सपोर्ट भनौँ ट्रान्सपोर्ट गरेको छ भने सामान्य रुम टेम्परेचर पनि हप्तासम्म हामीले सुनि राख्न सक्छौँ केमिकल त बिग्रेला तर इडिबल हुन्छ राम्रो खाना एकदिन स्टोरेज गर्नु भने त तपाईँ एक महिनासम्म तपाईँ चार डिग्रीमा राख्नु भने महिना दिनसम्म पनि खासै यसको क्वालिटीमा त्यति धेरै फरक पर्दैन स्वादमा अलिअलि फरक त पर्छ तर त्यो एक्सेप्टेबल हुन्छ लास्टमा यसको मात्रामा अलि स्वादको हुने मात्रा भने यसको चाहिँ संसारमा जसले पनि ग्रेपको टेस्ट गर्दाखेरि गुलियो मात्रै भएर मिठो भयो मानिँदैन गुलियो 16 माथि भएकोलाई राम्रो मानिन्छ खानको लागि तर त्यो सँगसँगै त्यसमा एसिडको मात्रा अम्लीयपनको मात्राले चाहिँ टेस्ट यसको चाहिँ डिटरमाइन गरिँदाखेरि चाहिँ त्यो भेराइटी कस्तो मिठो भन्दाखेरि चाहिँ सुगर र एसिड दुइटैको ब्लेन्ड भन्छ सुगर मात्रै भएर मिठो भन्नु मानिँदैन 16 चाहिँ मिनिमम हुनुपर्छ भन्ने संसारको
9: निकै महत्त्वपूर्ण विषय हामीले थाहा नभएको कुरा टेक्निकल कुरा पनि प्रष्टसँग बताइदिनुभयो. हामी अन्तिम खण्डमा छौँ केही भन्न चाहनुहोस् सठिकमा.
8: मैले ग्रेपमा पिएचडी गरेर आएँ होइन त्यसपछि गएर ग्रेपको सब ट्रपिकल रिजनमै काम गरेँ र धेरै कन्ट्रीहरू घुमेँ पनि मैले बाँच्ने ग्रेपको ठाउँमा संसारभरिको मान्छेहरूसँग पनि इन्ट्राक्सन गरेँ नेपालमा केही गरौँ भनेर मैले वर्षै पछि 3-4 विद्यार्थीहरूलाई रिसर्च गराएको छु यसमा केही परियोजना सानसानो परियोजना पनि काम गर्दैछु र कमर्सियल फार्मरलाई चाहिँ जस्तै केमिकलकोदेखि त अरू कुराहरूमा उनीहरूलाई लिङ्केज गर्ने केमिकल इम्पोर्ट गर्न सहयोग गर्ने रिलेसनसिप बिल्डअप गर्ने त्यसै गरेर मैले कमर्सियल फार्मरसँग पनि धेरै राम्रो एट्याचमेन्ट भएको छ र भोलिका दिनमा पनि म निरन्तर रूपमा ग्रेपलाई चाहिँ नेपालमा राम्रो होस् भन्नको लागि चाहिँ आफ्नो तर्फबाट गर्न सकिने प्राविधिक
10: अरू नैतिक समर्थन इभन पोलिसी लेभलमा पनि के गर्न सकिन्छ र नयाँ मेन पावर विकास गर्नु त्यो फिल्डमा भएको हुनाले टिचिङमा भएको हुनाले नयाँ मेन पावर एउटा रिसर्च ग्रुप भनेर पनि ग्रेप लागि अगाडि बढाइरहेको छु. मैले गर्न सकिने यिनी हुन्. त्यो बाहेक पनि अरू जिम्मेवारीहरूबाट पनि मैले यसलाई चाहिँ पहल गर्नेछु भन्ने भन्छु.
9: हुन्छ डाक्टर साहब, निकै महत्त्वपूर्ण विषय र यो नफस्टाएको खेतीलाई पक्कै पनि फस्टाउनुको लागि यहाँको उल्लेखनीय भूमिका रहन्छ, सम्भावको रूपमा रहनेछ. यहाँलाई शुभकामना सहित हामी कृतज्ञ छौँ. यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु. नमस्कार.
10: यस समय अनि यो अवसरको लागि यहाँलाई आभार व्यक्त गर्छु.
9: हुन्छ, अहिले विदा गर्छौँ. हजुर, हामीले हाम्रा अतिथि अर्थात् डाक्टर किशोर दाहाललाई विदा गरिसकेका छौँ. उहाँ चाहिँ कृषि र पशु विज्ञान अध्ययन संस्थानका समेत सह प्राध्यापक हुनुहुन्थ्यो र नेपालमा उहाँले अहिले पछिल्लो समयमा अङ्गुर खेतीको अवेरनेसलाई समेत अभियन्ताको रूपमा पनि काम गर्नुभएको छ. सँगसँगै उहाँले अङ्गुरबाटै अस्ट्रेलियाबाट विद्यावारिधि समेत गर्नुभएको थियो र हामीले सम्भावना भएर पनि अङ्गुर नेपालमा किन फस्टाउन सकेन र यसमा समस्या चुनौतीहरू के कस्ता रहेका छन् र यसलाई सही समाधान चाहिँ कसरी गर्न सकिन्छ, टेक्निकल रूपमा कसरी सल्युसन खोज्न सकिन्छ भन्ने खालको महत्वपूर्ण सन्दर्भ जोडिएको आजको श्रृङ्खलामा. आजको समय यति नै. यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने हामीसम्म आउन सक्नुहुन्छ. यहाँका समस्याहरूलाई हामी सम्बन्धित विज्ञापन निकायबाट समाधान खोज्ने प्रयास गर्नेछौँ भने आजको श्रृङ्खलाबाट अस्थिर साथ परेको माग गर्ने
11: हजुरको रेडियो 102.1 मेगा.
12: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि.
14: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488.
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
14: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि. रामेछाप नगरपालिकाको अनुरोध.
15: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ. यो सेवा निशुल्क पाइन्छ.
14: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप.
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।

0: रामेसाबद्वारा जनहितमा जारी सन्देश।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलमजोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475-94-66, 9692-65-99-8।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
11: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेकजाक गराई समयमै रोगको उपचार गराउनुहोला।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 9954-043-230, 9767-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली।
5: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
13: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
13: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
13: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494
13: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
14: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
14: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
11: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
14: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
14: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
14: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
14: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
15: अहिले साँझको 6 बज्यो। हजुरको रेडियो।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामेको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको राष्ट्रपा सभापति लामिछानेको भनाई। सरकारको 100 दिनको समीक्षा गर्ने प्रमुख प्रतिपक्षी दल कंग्रेसको निर्णय। राप्रपाको केन्द्रीय महाधिवेशन मंगसिर 26-28 काठमाडौँमा गर्ने निर्णय। रामेछापमा लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धका घटनाहरू बढ़ेकोमा सरकारवालाहरूको चिन्ता। बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा 6 जनाको मृत्यु। सिन्धुपाल्चोकका मात्रै 2 जनाको ज्यान गयो। कतारले उपहार दिएको बोइङ विमान एयर फोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडन खेल्दै।
1: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
2: किनेर बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुट्टैन हुँदैन र
3: एकपटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904669692 99 65 99

नेताप्रति सधैं प्रतिबद्ध रहने बताउनु भएको हो। उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्नुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। सभापति लामी छाने विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र यसको मूल्य मान्यताबाट आफू तथा पार्टी कहिले विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबूत बनाउने बताउनु भएको छ। पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मानिस नपाएको स्मरण गर्दै उहाँले अहिले केन्द्रीय समितिमा सबैभन्दा बढ़ी आकांक्षी देखिएको बताउनु भएको छ। उहाँले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभएको छ। पार्टीमा विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ़ने सभापति लामिछानेको भनाइ छ। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको

सर्किट बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कंग्रेसले सरकारका कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दावी गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो केन्द्रीय महाधिवेशन मंगिर 26, 27, 28 गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ। बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य पदाधिकारी, केन्द्रीय सदस्य सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्। आवश्यकता अनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रीय कार्य सम्पादन समितिलाई दिएको अध्यक्ष लिङदेनले जानकारी दिनुभएको छ। बैठकले केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ। पारित कार्यतालिका अनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ शान्तसम्म सञ्चालन गरिने उहाँले बताउनु भएको छ। सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेद्वार बन्न पाउने अवस्था व्यवस्था गरिएको छ। भदौमा शान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङदेनले जानकारी दिनुभएको छ। असोज 15-24 गतेभित्र सातवटै प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ। कार्तिक 11-30 गतेसम्म प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट गर्नेछन्। छनौट भएका प्रतिनिधिहरूको विवरण मंगिर 7 गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ। साथै प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रविधिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकोले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढ़ी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। साथै परीक्षा दस्तुर वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभई गएको वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको र यस सम्बन्धमा सरकारले कुनै नयाँ निर्णय नगरेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। भवन निर्माण कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्यूनीकरण गर्न सरकारले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयको स्थानीय तह समन्वय शाखाले गत 2083 साल जेठ 4 गते सबै स्थानीय तहलाई पत्र पठाई शहरी विकास मन्त्रालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। शहरी विकास मन्त्रालयको गत 2083 वैशाख 23 गतेको पत्र तथा मन्त्री स्तरीय निर्णयका आधारमा यो परिपत्र जारी गरिएको बारे मन्त्रालयले असार 2 गते वेबसाइट मार्फत जानकारी गराएको छ। भवन एन 2055 दफा 3 बमोजिम गठित भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको 19 बैठकले भवन निर्माण क्षेत्रमा देखिएका विकृति सुधार गर्न विभिन्न निर्णय गरेको थियो। समितिको निष्कर्ष अनुसार कतिपय स्थानीय तहमा कार्यरत प्राविधिकहरूले आफै वा आफ्ना मातहतका इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत नक्सा तयार गर्ने गराउने, आफै साइट निरीक्षण गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र पनि

0: प्रमाणित गर्ने प्रविधि देखिएको छ। यसले गर्दा निर्माणको गुणस्तर कमजोर हुने र संरचनागत रूपमा जोखिमपूर्ण भवनहरू बन्ने सम्भावना बढेकाले एउटै व्यक्तिले नक्सा स्वीकृत गर्ने र सम्पन्न प्रमाणपत्र जारी गर्न नपाउने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ। ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत बालकुमारी फूलदेखि बल्कुसम्मको 7.9 किलोमिटर सड़कमा आधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर चिरबाबु महर्जनले जानकारी दिनुभएको छ। उहाँका अनुसार भित्री र बाहिरी सड़कको काम सकेर नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चक्रपथमा काम भइरहेको हो। 13 करोड़ रूपियाँ लागतको यस आयोजनामा महानगरले 10 करोड़ र प्राधिकरणले 3 करोड़ रूपियाँ लगानी गरेका छन्। दुर्घटना र अवांछित गतिविधि घटाउने उद्देश्यले विभिन्न उचाइका 790 पोल र विभिन्न क्षमताका झण्डै 2000 बत्ती जडान गरिनेछ। बालकुमारीदेखि साधुबाट सम्मको काम सकिसकेको छ। बाँकी काम अबको 3 महिनाभित्र सक्ने लक्ष्य छ। वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानूनी प्रक्रिया पूरा नगरी गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डाक्टर अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिनुभएको। उजुरीमा ती अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अप्नाइएको दावी गरिएको छ। उजुरीकर्ता डाक्टर झाका अनुसार अस्पताल प्रशासनले ज्यालादारी वा करार नियुक्ति सम्बन्धी कानूनी प्रावधानको दुरूपयोग गर्दै आएका छन्। नियमित संस्थाको काममा तत्काल असर पर्ने विशेष परिस्थितिमा बढ़ीमा 6 महिनाका लागि मात्र अस्थायी नियुक्ति गर्न सकिने व्यवस्था भए तापनि त्यसलाई नियमित पदपूर्तिको विकल्पका रूपमा प्रयोग गरी पटक पटक एउटै प्रकृतिका पदहरूमा राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा निश्चित व्यक्तिहरूलाई भर्ना गरिएको आरोप पत्रमा लगाइएको छ। यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रीहरूको सचिवालयलाई जानकारी गराउँदा समेत कुनै कार्यवाही नभएपछि संवैधानिक निकायको ढोका ढकाउनु परेको उजुरी पत्रमा उल्लेख छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगा।
0: मिश्रामवासी हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार। रामेछाप जिल्लामा लागू औषध दुरूपयोग एवं ओसार पसारका घटनाहरू बढ़दै गएको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। लागू औषधको चुनौती चुनौ सामाजिक समाधानको बाटो खोजौं भन्ने मूल नाराका साथ लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 2026 अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा मन्थलीमा भएको सो सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका अवसरमा सहभागी सरकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रमका अवसरमा बोल्ने अधिकांश वक्ताहरूले जिल्लामा बढ़दै गएको दुर्व्यसन का घटनाहरू घटाउनुपर्ने कुरालाई जोड़ दिएका थिए। सो अवसरमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन प्रसाद तिमी सुनाले आर्थिक वर्ष 2080/81 3 वटा, 2081/82 1 वटा र चालू आर्थिक वर्षमा 5 वटा दुर्व्यसनीका मुद्दा जिल्ला प्रहरी कार्यालयमा परेको बताउनुभयो। सप्ताहव्यापी रूपमा मनाइने उक्त दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बताउनु भएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा छुट्टा छुट्टै घटनामा परि एकै दिन 6 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र चितवनमा भएका छुट्टा छुट्टै घटनामा 6 जनाको मृत्यु भएको, विभिन्न घटनामा परि 10 जना घाइते भएका छन्। करेन्ट लागेर 2 जना, भीरबाट लडेर 2 जना र सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। छुट्टा छुट्टै घटनामा परि सिन्धुपाल्चोकमा मात्रै 2 जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 मा खेतमा बाँदर धपाउन राखिएको करेन्टको पास परि 66 वर्षीय भीमप्रसाद दुलालको मृत्यु भएको छ। उनको घरभन्दा 500 मिटर पर रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी सिन्धुपाल्चोको बलिफी गाउँपालिका 8 नयाँ पुलमा गत 1 वैशाखमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका BF02049772 नम्बरको मोटरसाइकलमा पछाडि सवार 14 वर्षीय जित बहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौँ स्थित केएमसी अस्पतालमा हिजो राति 10 बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका 12 महभीरमा आफ्नै काँक्रो बारीमा बाँदर धपाउन जडान गरिएको करेन्ट लागेर 68 वर्षीय कमला मुल्मीको मृत्यु भएको छ। शुक्रबार दिउँसो काँक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मी बारीमा मृत भेटिएको प्रहरीले जनाएको छ। यसै गरी नुवाकोट र रसुवामा भीरबाट लडेर 1-1 जनाको मृत्यु भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका 1 मा शुक्रबार खेतीपातीको कामका लागि गएका 38 वर्षीय जित बहादुर तामाङको भीरबाट करिब 50 मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्न जाँदा लडेर घाइते भएका रसुवाको नौकुण्ड गाउँपालिका 5 खालचेतका 70 वर्षीय बुदे गलान तामाङको पनि मृत्यु भएको छ। 3 असारमा भीरबाट करिब 100 मिटर तल खसेर घाइते भएका उनको काठमाडौँ स्थित ग्रीन सिटी अस्पतालमा शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका 4 देवलीमा शुक्रबार ट्राक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक 51 वर्षीय शान्त कुमार चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत गरेका थिए। दोलखा सहित बागमती प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टा छुट्टै घटनामा 10 जना घाइते भएको पनि प्रहरीले जनाएको छ। दोलखाको कालिन्सो गाउँपालिका 1 मा मोटरसाइकलमा मोबिल हाल्ने क्रममा चेनले हात काटेर 25 वर्षीय दिनेश बुढा घाइते भएका छन्। उनको दाहिने हातका 3 वटा औंला काटिएको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परि सिन्धुलीमा 1, नुवाकोटमा 5, चितवनमा 2 र मकवानपुरमा 1 जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ, अमेरिकी डलर 40 र दस्तखत गरेको तर रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको फाइनान्समा रहेको झण्डै 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका माथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको छ। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिकाका 55 वर्षीय विमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको। बसमा स्कूलका स्टाफ रहेका थिए। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाइएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयरफोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइङ 747 एटजेट विमान सार्वजन गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजन गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनका क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिनामा कतारी शाही परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनेसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यरातिसम्म इका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाओलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। भोलि बिहान पाउने 6 बजे समूह ईकै इक्वेडर र कुराकाओ खेल्दैछन्। यसै गरी भोलि बिहान पाउने 10 बजे ट्युनेसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नकआउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। यिनै खेल समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरै पटक। संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको राष्ट्रपा सभापति लामिछानेको भनाई। सरकारको 100 दिनको समीक्षा गर्ने प्रमुख प्रतिपक्षी दल कंग्रेसको निर्णय। राप्रपाको केन्द्रीय महाधिवेशन मंगिर 26, 27 र 28 काठमाडौँमा गर्ने निर्णय। रामेछापमा लागू औषध दुरूपयोग एवं ओसार पसार विरूद्धका घटनाहरू बढ़ेकोमा सरकारवालाहरूको चिन्ता। बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो 24 घण्टामा 6 जनाको मृत्यु। सिन्धुपाल्चोकका मात्रै 2 जनाको ज्यान गयो। कतारले उपहार दिएको बोइङ विमान एयरफोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै। हवस् त साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150मा
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
5: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
5: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
7: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
9: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
1: यहाँलाई हार्दिक धन्यवाद छ।
0: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
1: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन। परिस्थितिले जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
0: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
1: म कहिले पनि कुनै विषय म तयारी गर्दिनँ। म स्वतै जान्छु होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
0: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
1: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एक कल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएससी कसैलाई दिन मेरो फोन म आफै उठाउँछु, र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
0: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
1: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
0: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको केही विकास निर्माण फलाना झैझगडा यस्ता कुराहरू पनि आउने गर्छ?
1: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ, र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
0: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
1: आम लोकले, आम जनता
0: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
1: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
0: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
1: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
0: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
1: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
0: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेका छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
1: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। हामीले भनेको छौँ रेकर्डबाट हटाउनुपर्छ, हामीले भनिरहेको छौँ। यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको को निम्ति काम गर्न पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ
0: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले
1: अनि सदन शर्मा हो उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ त्यस कारण त हामी त्यो पर्खिरहेका छौँ
0: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन यो भन्न खोजेको दस गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर
1: त उहाँको कुरो हो उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन सब आम नेपाली जनतालाई थाहा छ नि त हामीले यति भन्यौँ अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठुलो कुरो भयो त भएन नि
0: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो तपाईँ त्यो बैठकमा जानुभयो कि भएन
1: होइन
0: जानुभएको छैन तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक
1: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र सारा कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या अब पार्टी सभापति भए पनि सभामुखले त भनेको त्यही राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन
0: तपाईँहरूको सङ्केत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा
1: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ
0: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो अनि आएर बोल्नुभयो प्रश्न उत्तर एकाएक हुन गयो होइन अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई
1: होइन त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त नियमावली बोलेको चिज कानमा भएको विधिमा भएको होइन
0: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
1: प्रश्नोत्तरको कार्यक्रम भयो नि त अब उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले चाहिँ प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि
0: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन त्यो संवाद चलिराख्छ भन्ने लाग्छ
1: त्यो संवाद चलाइराख्नुपर्छ नि
0: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ त्यो खालको ठिक हो
1: त्यो त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आज जवाब दिने चलन थियो
0: बनावटी हुने पनि डर हुन्थेन
1: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाको सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
0: मौखिक रूपमा कि लिखित रूपमा
1: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिक रूपमै छ
0: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि
1: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै होइन प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो
0: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव
1: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुँदैन नि त जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा अभ्यास अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ
0: अब बजेटको कुरा गरौँ बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् मानिस
1: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन
0: तपाईँ भन्नुहुन्छ
1: म भन्छु एकदम
0: त्यसो अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
1: यस्तो क्या फागुन 21 को निर्वाचनले राजसपालाई पाँच वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ती रूपमा पनि उमेरक्रमै क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग भयो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन
0: पुरानै जस्ताको त्यस्तै
1: बजेट नयाँ आएन तपाईँसँग त
0: भनेको छेउटुपो केही नयाँ भएन कि तपाईँ
1: जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनता घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जानु पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा केही सम्बोधन भयो अनि सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको समाधान कसरी गर्ने होइन यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कङ्क्रिट रूपमा आउनु पर्थ्यो त्यो कङ्क्रिट रूपमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजाएको छ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
0: राम्रो कुरा चाहिँ के छ बजेटमा
1: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरो नै अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ पहिलाकै कुराहरू छन्
0: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेछ
1: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसपट्टि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने रहने होइन अरू राष्ट्रिय गौरवको योजनाहरू अर्को चोटि गर्ने यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो क्या तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बङ्गलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
0: बङ्गलादेश
1: जान्छ क्या
0: धनकुटाबाट
1: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ ठुल्ठुलो
0: सिप भण्डार
1: बनाऊ
0: सिसान केन्द्रको लागि
1: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थापन गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने एभोकाडको राजधानी धनकुटा हो एभोकाडो चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ त्यसलाई पनि सिप भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
0: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
1: होइन केही परेको छ
0: परेको कुरा पनि भन्नु
1: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविडाङ लागि जाने त निरन्तर हो नि त अनि चतरादेखि अलङ्कुचुङ गल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जानेछ नि त त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
0: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्म यो जुन वन्यजन्तु र मानव बीचको द्वन्द्व विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ अनि कतिको बचाउन सकियो अथवा सकिएन
1: मैले

0: मैले सदनमा पनि भनिसकेँ, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसेर जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि, गुलेली लिएर हिँड्न पर्ने, अनि थाल छुटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छेहरू, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौं कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
0: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठूलो खोर बनाइदिने, होइन
1: बाँदरको खोर
0: बनाउने, होइन कानुन बनाएर होइन त्यहाँ राख्ने, त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
0: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को चाहिँ भ्याक्सिन मिलाइदिने, होइन
1: सुई लगाउने
0: त्यो पनि हुन्छ, अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को कुरो, अरू देशमा बिक्री बट्टा गर्ने चलन पछि त्यसको कानुन के छ, होइन त्यो पनि गर्न सकिन्छ। अर्को कुरो, अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोगोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
0: त्यो त नजाने प्रतिकार गर्नुपर्छ दरोडाले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
0: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
0: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
0: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या
1: धनकुटामा, कति वर्ष अगाडिको कुरा,
0: आजभन्दा 9-10 वर्ष अगाडिको, होइन
1: 17% गरिबी त्यतिखेर
0: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौँ, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौँ, अनि त्यहाँका जनप्रतिनिधि राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गरेर, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको छ?
0: अब लगातार रूपमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काँग्रेस माओवादीको सरकार हुन क्यारे, सरकारले पनि एक ढंगले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बन्यो।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै 5 वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त 5 वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो, नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस?
0: मलाई चाहिँ ठिकै लाग्छ, म चाहिँ कस्तो छ
1: तपाईं चाहिँ खुशी हुनुहुन्छ

0: नि सरकारमा बस्नु नपरेको
1: नि मलाई चाहिँ कस्तो लाग्छ भने नि अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि जनताले के भन तिमी प्रतिपक्षमा बस शासन गरेर नयाँ पार्टीले देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्न पनि केही जरुरी छैन जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढंगले मुलुकमा सुशासन विकास निर्माण आर्थिक समृद्धि होइन विदेशसँग कूटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ
0: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग
1: हामीले यति मात्रै भनेको पिच बाटो छ तपाईँहरू पिच बाटोमा गाडी कुदाउनुहोस् कालनाकुली नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ
0: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
1: होइन हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा होइन अहिले चाहिँ हामीले नियम मिस्नु हुँदैन नियमलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो तपाईँले सरकारलाई ठिक ट्याक बनाउनुपर्छ उहाँले भन्नुभएको छ
0: तपाईँले कता कता होइन अब त राष्ट्रपतिले साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिरहेका थियो
1: मैले त त्यस्तो छैन म त एमाले पार्टीको मान्छे होइन त्यस्तो किन हो र जनताले चुनाएको त सूर्य सिन्हा भोटाला मैले त भनेको छैन कसैले भनेको हल्ला होला त्यस्तो होइन होला
0: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक
1: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन
0: त्यही सुरुमा सांसदहरूलाई भेट्न खोज्दाखेरि
1: अनि अस्ति सदनमा सदनमा त आएको बेला त भेट हुन्छ
0: प्रधानमन्त्रीसँग पनि हुन्छ
1: हुन्छ
0: त्यतिखेर चाहिँ के भन्नुहुन्छ यसरी तपाईँले नबोल दाबी हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू
1: होइन त लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि यसलाई कुन ठुलो कुरो मान्नु पर्यो उहाँ रमाइलो मान्छे हो होइन ठिकै छ व्यवहार राम्रै गर्नु
0: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे
1: अब यसको बारे मेरो ढिकी धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ त्यसले गर्दा जुन ढङ्गले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
0: सभापतिको रूपमा भनेको उहाँहरूको
1: सभापति नै महत्वपूर्ण भूमिका हो नि त मूल नेतृत्व हो नि त
0: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
1: छैन
0: छैन
1: छैन कमजोरी
0: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ
1: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनुभयो साथीहरूले होइन छ नि हामीले त
0: तपाईँ चाहिँ पूर्वाधार विकास समिति
1: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभयो कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारेमा मैले पहिल्यै उहाँहरूलाई भनेको नि त सल्लाह सुझाव दिएको मिटिङमै
0: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई सक्छ
1: अहिले परिस्थिति तयार भएपछि त म गर्छु मेरो भूमिका महत्वपूर्ण हुन्छ
0: अहिले परिस्थिति तयार भइसकेको छैन
1: अनि यो हामी बजेटमा छल्काउँछौँ नि त
0: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने भयो
1: पाइन्छ
0: अनि समितिलाई विगतको कस्तो भयो भने झनै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई
1: यो दोबाटोमा छ
0: भन्नाले
1: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने दोबाटोमा उभिएको छ अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ तेर्सो गर्छ यात्रा
0: त्यसलाई के कुराले निर्धारण गर्ने हो
1: गर्छ त्यो उन्द्रोमा भर पर्ने चिज हो नि त अब राम्रै ढङ्गले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन यो उकालै जान सक्छ चढ्न सक्दैन अब ओह्रालो उहाँले कमजोरी गर्नु ओह्रालो पनि लाग्न सक्छ
0: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन
1: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने कोहीसँग झुक्नु पर्ने, कोहीसँग सिर्निरहनु पर्ने कुनै जरी छैन।
0: तर समितिमा त फेरि अल्पमत्र बहुमतको कुरा हुँदा त फेरि विपक्षीको पुग्दैन।
1: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने हो होइन, हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउनु दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो, यसबारेमा तपाईँको विचार के हो?
1: यो त स्पष्ट छ त, पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या, संघको जुन छ नि त इन्डियामा संघको हेर्नु त कति प्रभावकारी छ, एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकाएको छ होइन, अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता काहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
0: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ।
1: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
0: कतिजना त्यो चाहियो सांसदलाई?
1: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ भन्नु लाग्छ,
0: एकजना
1: दिनुभयो। उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो होइन, चान्सुनी कुरा होइन नि होइन, जनताले चिन्नु त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ।
0: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
1: बढाउनुपर्छ भन्ने छ।
0: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
1: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नि उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभएको अन्त कसरी हो?
0: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि,
1: विज्ञ केलाई भन्ने,
0: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
1: होइन, जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेटले गोला आफ्नो ठाउँमा होला होइन, यो विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या।
0: तर फेरि यहाँ स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
1: होइन दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भन्ने छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडिया जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भने छ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
0: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
1: होइन, त सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
0: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ?
1: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस,
1: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनुभयो।
0: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झन्कार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 3 वडा कार्यालयले चालू आर्थिक वर्षको हालसम्म गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: म गोलन्जर आदरपुर बेसिक हस्पिटलको मेडिकल सुप्रिन्टेन्डेन्टको तर्फबाट चाहिँ धन्यवाद क्वेसनहरूको लागि। अनि यहाँ मैले जति क्वेसन एक्सपेक्ट गरेको थिएँ त्योभन्दा चाहिँ कमै नै आएको छ। अब मन्त्री परिषदलाई पनि हामी 3 महिनाको अवसर दिन्छौँ, गोल्डन पिरियड भनेर भन्छौँ। अहिले मैले पाएको त 30 दिन पनि भएको छैन मेडिकल सुप्रिन्टेन्डेन्टलाई, त्यही भएर चाहिँ मैले आफ्नो सके जतिको एन्सर चाहिँ दिन्छु। सबसे पहिला चाहिँ हाम्रो एक्सरे मेसिनको कुरा आयो। एक्सरे मेसिनको चाहिँ हाम्रो यो ह्युमिडिटीको कारणले चाहिँ एक्सरे प्यानल बिग्रेको थियो है। त्यो प्यानललाई चाहिँ हामीले बाहिरै पठाएर त्यसको रिप्लेसमेन्टमा ल्याइसकेको छौँ। अब चाहिँ त्यो एक्सरेको वाला प्रब्लम चाहिँ छैन। अर्को कुरा, फ्री मेडिसिन पाइँदैन भनेर भन्नुभयो। फ्री मेडिसिन पाइँदैन भनेर चाहिँ कसैले पनि मैले अहिलेसम्म गुनासो गरेको पाएको छैन। बरु हामीले लेखेको फ्री मेडिसिन बाहेक थप मेडिसिनहरू जुन डक्टरले लेख्नुहुन्छ त्यो चाहिँ हाम्रो फार्मेसीमा एभाइलेबल छैन। कस्तो हुन्छ भन्दाखेरि, अब हामीले लेख्ने मेडिसिन कुनै महँगो पनि हुन्छ, अनि यहाँको अब हाम्रो यहाँको तपाईँहरूको गाउँ समाजको मान्छेहरूले त्यति धेरै पैसा पे गर्न सक्नुहुन्छ सक्नु हुँदैन, होइन? त्यो लेख्दाखेरि पनि कति धेरै हामीले आफै पनि यहाँ राख्न पाइरहेको छैनौँ, किनकि यो भर्खर सञ्चालन भएको छ, हामी आएको पनि थोरै भएको छ। कुन कुन मेडिसिन चाहिने, कसरी चाहिने, के कति एमाउन्टमा चाहिने भन्ने कुरा चाहिँ हाम्रो अहिले वर्किङ आवरमै छ। यो कुराहरू केही दिनमा यो सबै कुराहरू भएर फेरि हामी नयाँ टेन्डर गरेर हाम्रो जुन चाहिँ पैसाले किन्नुपर्ने औषधि हो, फ्री मेडिसिनको चाहिँ कहिले पनि अभाव भएको छैन है। त्यसपछि ओआरएसको त्यो तपाईँले भन्नुभयो जीवनजलको कुरा होइन, जस्तै पेसेन्टहरू आउनुहुन्छ, हामीले ओआरएस कसैलाई पनि 4-5 भन्दा कम दिएकै छैन, तर निडेड पेसेन्टलाई दिने हो। कुनै पनि कुरा हस्पिटलमा फ्री पाउँछ भनेर दिइहाल्ने होइन। तपाईँहरूको कस्तो हुन्छ भनेदेखि, सबै ग्यास्ट्रिकको पेसेन्ट आउनुहुन्छ, मलाई फेन्टोप्राजोल मात्र लेख्नुहुन्छ, उहाँले टिकट समेत काट्नुहुन्न, अनि आएर फेरि हामीलाई धम्की दिनुहुन्छ। म यही गाउँपालिकाको यति समेत भएको छ कि तपाईँहरूको गाउँपालिका कोही मान्छे रक्सी खाएर आएर ओपिडीमा होइन, तपाईँले मलाई के अरे फेन्टोप्राजोल लेखिदिनु पर्यो भनेर अर्डर दिनुहुन्छ, अनि ओपिडी कार्ड लिएर आउनु, इक्जामिनेसन गर्नुपर्छ, हामीले यतिकै मेडिसिन दिन पाइँदैन भनेर भनेपछि तपाईँले मलाई सिकाउने हो भन्ने खालको क्वेसन समेत हुन्छ यहाँ। अब मेडिको लिगल केस, मेडिको लिगल ट्रेनिङ गरेर आइसकेपछि हामीले कुनै पनि कुराको प्रिस्क्रिप्सन लेख्दाखेरि चाहिँ हामीले चेक जाँच गरेको छ कि छैन, औषधि त दियौँ, त्यो हरेक औषधिको त साइड इफेक्ट हुन्छ होला नि होइन। त्यही अनुसार हामीले विथाउट ओपिडी टिकट, विथाउट इक्जामिनेसन कुनै पनि औषधि प्रिस्क्राइब गर्न मिल्दैन होइन। त्यही भएर चाहिँ अनि ओआरएसको कुरा चाहिँ हामीले जसलाई जति चाहिन्छ, अनि त्यो अनुसार चाहिँ हामीले कसैलाई पनि एउटा दुईवटा दिएको छैनौँ, 4-5 भन्दा बेसी नै दिएको छौँ। तर जसलाई चाहिँदै चाहिँदैन हामीले ओआरएस दिने कुरा पनि भएन है। त्यो कुरा अर्को भने एम्बुलेन्सको चाहिँ कम्प्लेन आइरहेको थियो अस्तिदेखि नै, अनि मैले पनि एम्बुलेन्स ड्राइभरसँग अस्ति नै हाम्रो बैठकमा चाहिँ कुरा भएको छ। उहाँले चाहिँ हुन्छ सर, अबदेखि चाहिँ अलिकति रेस्पोन्सिबल भएर चाहिँ यो कुरामा लाग्नुपर्छ भनेर उहाँले आफै कमिटमेन्ट दिइसक्नु भएको छ। अनि त्यसपछि आयो यूएससी मेसिनको कुरा चाहिँ, अनि अर्को आयो हाम्रो रिपोर्ट र इन्भेस्टिगेसन बिना चाहिँ हामी औषधि लेखिरहेको छौँ होइन। उहाँलाई म के कुरा क्लियर गरिदिन चाहन्छु भन्दाखेरि, क्लिनिकल प्र्याक्टिस भनेको चाहिँ सधैँ रिपोर्ट र इन्भेस्टिगेसनमा मात्र चल्दैन है। भाइरल डिजिजमा के इन्भेस्टिगेसन गर्नुहुन्छ तपाईँ, के फाइन्डिङ पाउनुहुन्छ, के पठाउने, पैसै हुँदैन, 10 रुपियाँ ओपिडी टिकट काट्ने पैसा हुँदैन, उसलाई हामीले इन्भेस्टिगेसन पठाइदिने 2-3 सयको होइन। कुनै कुराहरू त सिम्टोमेटिक ट्रिटमेन्टको कुराहरू पनि हुन्छ, उहाँले समस्या लिएर आउनुहुन्छ, हामी उहाँको समस्याको आधारमा उपचार गर्ने हो होइन। सबै कुरा ल्याब रिपोर्ट इन्भेस्टिगेसन मात्र गर्ने भए त डक्टरको आफ्नो एक्सपिरियन्सको के काम होइन। त्यही भएर चाहिँ हामीले जलाई चाहिँ एकदम चाहिने नै छ। कसैले डक्टर साहब म यो इन्भेस्टिगेसन गर्न चाहन्छु भने चाहिँ हामी कसैलाई पनि रोकेको छैन मलसम्म है। तर नचाहिने इन्भेस्टिगेसन होइन, फ्रीमा छ भन्दैमा गर्दै हाल्ने इन्भेस्टिगेसन त्यो चाहिँ हुँदैन है त्यही भएर त्यो तपाईँले अब कुन एउटा वाक्य युज गर्नुभएको थियो मलाई ठ्याक्कै आएन है त्यस्तो चाहिँ हुँदैन है हस्पिटलमा फार्मेसीको ढोका चाहिँ जहिले पनि बिरामी इमर्जेन्सीमा आइसकेपछि त्यसपछि हामीले फार्मेसीमा मान्छे पठाउने हो है हाम्रोमा सुरुमा चाहिँ फार्मासिस्ट नै हुनुहुन्थेन हामी अरू नै हाम्रो स्वास्थ्य कर्मीबाट चलाइरहेको थियौँ अहिले चाहिँ हाम्रो छुट्टै फार्मेसी आइसक्नु भएको छ
3: अब
2: फार्मेसीमा यस्तो हुन्छ बाहिर ओपन हुन्छ कसैले आएर केही कुरा लगिदिन सक्छ अरू कुराहरू हाम हुन सक्छ हाम्रो इयरको ढोका र मेन गेट कहिले पनि बन्द हुँदैन होइन तपाईँ अरू आउनुहुन्छ इयरमा आउनुहुन्छ हामीले आफै नै हाम्रो स्वास्थ्य कर्मी चाहिँ फार्मेसीमा पठाउँछौँ है यति कुराहरू क्लियर गर्दै म यो फ्लोरबाट चाहिँ बिदा चाहन्छु हस् धन्यवाद
4: यो सार्वजनिक सुनवाईको समय छ नि सबभन्दा सुरुमा यो यहीँनिर चुक्यौँ क्या 10 बजी बोलायौँ म 9:30 यस्तो फिटिफिटी परेको थिएँ अब कार्यक्रम छुट्यो होला अब म सार्वजनिक सुनवाईमा जान भनेर दौरा सुरुवाल लाएर हिँडिसकेँ बाटैबाट चाहिँ यहाँ सार्वजनिक सुनवाई सकिएपछि घरमा पनि गएर के जवाफ दिने भनेर जस्तो भोग्यो अघि एकछिन एक मुठो घाँस काटेर गएर भइहाल्थ्यो किन बाटो गरेर त्यहाँ चाहिँ टाइम वेस्ट गर्नु पऱ्यो भनेर श्रीमतीले भएन भने के भन्ने भन्ने जस्तो अवस्था गरी आफेँ तर यहाँ चाहिँ ढिलो गरेर 12:30 सुरु भयो यो टाइम लिमिटेसन कुरा चाहिँ सहभागी मैले चाहिँ यो आयोजकलाई मात्रै भने होइन सहभागीले पनि एकदम 15-20 मिनट ढिलो गर्न सकिन्छ यो चाहिँ 2-3 घन्टा ढिलो गर्ने अनि अर्को चाहिँ तपाईँको योजनाको प्राथमिक हामी योजना बनाइरहेको छौँ विकास गरिरहेको छौँ भनेका छौँ होइन हाम्रा स्लोगनहरू छन् के छन् यो राख्नुपर्छ एवं रीतिले हामीले राखिरहेछौँ के राखेर के गरेछौँ भनेर हामी विकासको कुन चरणमा छौँ भन्ने चाहिँ हामीले अध्ययन गरेका छैनौँ जस्तो लागिरहेछ पहिला के बनाउँछौँ मानव विकासका लागि के चाहिन्छ सभ्यताका आधारहरू के हुन् र पहिला कुन सेक्टरमा मान्छेलाई बलियो बनाइयो र कुन सेक्टरको विकास गरियो भने चाहिँ विकास हुन्छ भनेर यो कुरा चाहिँ एकदम याद गर्नुहोला यो कुरा चाहिँ जोसुकै आए पनि यति गर्न सकिएन र आफूलाई मन लागेको ठाउँ खर्च गर्न थालियो भने पैसा जति आए पनि पुग्दैन रहेछ होइन पैसा आवश्यकता अहिले मलाई छ 50 लाख जति आवश्यकता मेरो व्यक्ति आफ्नै घर चलाउन भने यो तपाईँको सिङ्गै गाउँपालिकाभरि कतिवटा घर होला कतिजना मान्छे बस्दा होलान् मान्छे त्यसैका फरक फरक आवश्यकता होलान् होइन त्यो गर्नुभयो भने तपाईँहरू जे विवाद आएर छ त्योबाट अलिकति मुक्त चाहिँ हुनुहुन्छ यो क्षेत्रमा लगानी गर्ने हो हामीले सबभन्दा पहिला मजबुत बनाउने क्षेत्र यो हो भन्ने अर्को चाहिँ तपाईँको अब यो मोबाइलमा टिपाएको थिएँ विषय अलिक छुट्ला भनेर अर्को चाहिँ मैले राखेको एउटा सानो स्टोरी सुनेको थिएँ मैले सार्वजनिक ठाउँमा एकजना शिक्षक आउनु भएको थियो यो कुरा त आइ पनि सकेको छ अभिषेकज्यूबाटै विद्यालय अध्यक्षबाट 6 कक्षामा कि 7 कक्षामा समथिङ पढ्ने विद्यार्थीले चाहिँ आफ्नो नाम लेख्न जान्दैन नेपाली वर्णमाला लिपिमा भन्ने कुरा थियो अब हामी 7 कक्षामा फरक विषय पढाउनु हुँदो रहेछ मैले उहाँलाई रिक्वेस्ट पनि गरेँ त्यहीँ उहाँले ठ्याक्कै सार्वजनिक ठाउँमा त्यो कुरा उठाउनु भएको भएर तपाईँको पनि त दायित्व होला सर एकजना व्यक्तिको पहिचान त नाम हो होइन नाम लेख्न जान्दैन भने गणित पढ्छ कि विज्ञान पढ्छ कि अब कुन विषय पढ्छ अथवा कुन विषय पढाइन्छ भन्ने कुरा त केही असर राख्दैन होला नि त म यहाँ ढोकाभित्र पस्दै गर्दा रमेश घिमिरे भएर पसेँ मैले पहिले त नाम भन्नु पऱ्यो नाम लेख्न जान्नु पऱ्यो कम्तीमा हामीले पठन पाठन गरेर शिक्षामा नाम लेख्ने चाहिँ अर्कोचोटिदेखि नाम लेख्न सक्ने नेक्स्ट अर्को इयरदेखि चाहिँ नाम लेख्न सक्ने भनौँ मेरो रिक्वेस्ट है अर्को त्यसपछि अब सरसफाइको कुरा सरसफाइको कुरामा म यो गोलन्जोर गाउँपालिकाको केन्द्र अनि तपाईँ हामीले निर्वाचित हुँदाखेरि भोट गनेको त्यो ठाउँ जहाँ त्यो भोट गर्दाखेरि त त्यो शैक्षिक संस्थाभित्रको शौचालय युज गर्नु पर्ला तपाईँ त्यहीँ बस्नु पर्ला त्यो शैक्षिक संस्थाको शौचालयको पनि हालत खराब छ

ए फोहोरलाई वर्गीकरण गरेर आम्दानीको स्रोतमा कसरी लिएर जान सकिन्छ त्यो तपाईँ ध्यान दिनु पर्ला होइन, त्यो आम्दानीको स्रोत पनि भयो र म्यानेजमेन्ट पनि भयो कि यदि हो फोहोरलाई उठाएर चाहिँ लगेर एउटा डाँडामा अथवा एउटा कोसामा फालेर समाधान चाहिँ हुँदैन, फोहोर फाल्नु समाधान होइन तर त्यो फोहोरलाई उचित व्यवस्थापन गर्नु चाहिँ समाधान हो, त्यहाँतिर पनि सोच्नु पर्यो। अनि नाली चाहिँ मलाई चाहिँ गराउँछ प्लिज, त्यहाँ सरोज पोखरेलको पसल त्यो मासु पसल आसपासतिर हिँड्छु म अलिक बढी पैदल हिँड्ने भावर होला, मलाई चाहिँ गराउँछ त्यो हाम्रो भीमलाल दाइले अहिले बनाइरहेको घर त्यो सयात्री होटल आसपास त्यो पानी जमेर चाहिँ बसिरहेको त्यो फोहोर, अब हुन त हामीले अस्पताल बनाइसकेका छौँ अब सरसफाई किन गर्नु पर्यो उपचार गरिहाल्छौँ त्यो पनि होला होइन, होइन भने चाहिँ यदि बिरामी नै नहुने गरी चाहिँ हामी काम गर्ने हो भने प्लिज त्यतातिर चाहिँ कमन कुरा हो है, यो ठुलो मान्छेले सानो कुरा किन बोल्यो भनेर भन्नु होला, यस्तै हो हामी किसानका समस्या भनेर त्यही बाँदरको छ झारको छ औषधिको छ बिउको छ सरसफाइको छ खानेपानीको छ के कुरा गर्ने छ, विकास भने के हो त, विकास भने अटालिका ठुला दस्ताले बिल्डिङ मात्रै विकास हो कि डाक्टर इन्जिनियर पढ्नु मात्रै विकास हो कि, डाक्टर इन्जिनियर पढ्न सक्नुहुन्छ डाक्टर इन्जिनियर पढ्नुहुन्छ उहाँले आफू त्यसलाई त्यो तहको अपग्रेडेड गर्नुहुन्छ त्यो विकास होला, तर सामान्यतया हलो जोत्नेको विकास त चाहिँ आनन्दसँग हलो जोत्ने उचित ज्याला पाउने कुराहरू होला, अब यही हो सानसाना समाजका सानसाना समस्याहरू तपाईँले ओडागत कुरा गर्नु भएको छ त्यही भएर भन्नुभएको है। अब अर्को सहकारीको कुरा छ, एउटा जुनार सहकारी छ हाम्रो हामी कहाँ एउटा भुवनेश्वरी कृषि सहकारी छ र एउटा दियालो सहकारी भन्ने छ, जुनार सहकारी बाहेक दुईवटा सहकारी लगभग मृत अवस्थामा छन्, अब एउटा अर्धचेत मात्रै हो कि भन्छु एउटा चाहिँ मृत नै हो लगभग, एउटा भुवनेश्वर कृषि सहकारीमा मेरो परिवार सदस्य हुनुहुन्छ र दियालोमा म आफै सदस्य छु, हामीले मल बाँड्ने बेलामा म जहिले आउँछु एउटा किसानको हिसाबले नै आउँछु, अर्को चाहिँ त्यो एरियाको मल चाहिँ तैँले समानुपातिक वितरण गरिदिए भनेर वडा सचिवले लगाउनु भएको भएर म सधैँ आउँछु र सकेसम्म सबैलाई उचित व्यवस्था हुँदै बाँड्छु भनेर लागेको छु, कसैले अलिकति लामो हात गरेर अलिकति बढी पनि लग्यो होला त्यो फरक कुरा हो, होइन भने आफूले पाएको सामानको उचित व्यवस्थापन गरेको छु भन्ने सोचेरै गरिरहेको छु, म त्यत्रो दायित्व लिनु पर्थ्यो मैले भन्ने त लाग्दैन मलाई, किन समाजले चाहिँ अलिकति न्याय पाउँछ अथवा चाहिँ चारजना मान्छेले चाहिँ सहजीकरण पाउँछन् भने समाजले सहजीकरण पाउँछ भने मैले एकछिन समय दिएर के हुन्छ भनेर लागिरहेको छु, वडा चाहिँ त्यहाँ जानुहुन्छ वडा चाहिँ आफै कपी कलम लिएर फेस गर्नुहुन्छ, सहकारीहरू दर्ता लाग्छन् सहकारीहरूले रिन्यूसम्म गर्दैन, रिन्यू त गर्दैन गर्दैनन्, रिन्यू गर्दैन भने उनीहरूले हाम्रो त्यो सदस्य शुल्क बापतको पैसा फिर्ता लिउन् उहाँहरूलाई म बाँधेर जेल पठाउनुपर्छ भोलि चाहिँ उहाँहरू कहाँ कहाँ पदमा हुनुहुन्छ त्यहाँबाट निक्लिनुपर्छ भनेर भन्दिनँ, तर उहाँहरूले चलाउन नसक्ने हो भने अरूको लिएको सम्पत्ति त फिर्ता गरिदिनु पर्यो नि त, त्यसपछि अरूलाई सञ्चालन सहकारी सञ्चालन गर्ने बाटो खुल्ला नि, समाजमा भएको जति सबै सदस्यलाई एउटा सहकारीतिर इङ्गित गरिदिएको छ, एकजना मान्छे कतिवटा सहकारीमा बस्ने कतिसम्म लगानी गर्न सक्छ किसान, एउटा त्यो भयो होइन। अर्को त्यसपछि तपाईँको पालिकाको लाइफ लाइनको रूपमा अब यो अलिक ठुलो कुरा छ, यो कसैको ध्यान नपुगेको जस्तो देखिन्छ, वास्तवमा सडक विभागले त वास्तै गर्दैन रहेछ, हामी कहाँ तपाईँको यो गत वर्ष यो वर्ष नै होइन अघिल्लो वर्ष बाढी आएदेखिको सडकका पहिरोहरू पन्सिया छैनन् नालीहरू सफा भएको छैनन् त्यो कुराले स्थानीय किसानहरू अथवा सडकमा हिँड्ने सडक पेटीमा हिँड्ने मान्छेहरूलाई चाहिँ साह्रो समस्या छ, डङ्गा आएर चाहिँ गाडीको टायरले एउटा ढुङ्गा उचिटिएर लाग्यो भने म त सफल फड्काउँदै गल्टरसम्म हिँडेर आउने मान्छे होइन, कुनै दिन म मरौँला मेरो परिवारको सदस्य मरौँला होइन, हाम्रो परिवारको सदस्य नमर्दासम्म हामीले चाहिँ कसैलाई भन्न नपर्ने भए ठिकै छ होइन, अब होइन भने त त्यसलाई त पर प्रयत्न त स्थानीय तहले नै गर्न सक्छ नि त, स्थानीय तहले मेरो ठाउँमा भएको समस्या यो हो भनेर सम्बन्धित निकाय सडक विभागलाई सुनाउन सक्ला अथवा प्रोजेक्टलाई सुनाउन सक्ला त्यसको लागि पनि पर प्रयत्न गरिदिनु होला भन्ने मेरो आग्रह हो होइन। त्यसपछि पूर्वाधार निर्माणमा भएको लापरवाही र रोक्न नसकेको कुरा, पूर्वाधार निर्माण बागलुङ प्रदेश सरकारबाट र गोलन्दर गाउँपालिका कहाँ कहाँबाट गरिएको थियो आँखैको अगाडि गोलन्दर गाउँपालिकाको यो गोलन्दर गाउँपालिका वडा नम्बर 3 को कार्यालय जाने बाटो अनि त्यसपछि आएर चाहिँ स्वास्थ्य संस्था गोलन्दर आधुनिक अस्पताल जाने बाटो त्यो हेर्दैमा पनि त उठ जस्तो छ के बनाएको थियो, वास्तवमा चाहिँ हामी ठेकदार मैत्री मात्रै हौ, कमसेकम त्यसको इलाइनमेन्ट त्यसको भौतिक कुरा भोलि तपाईँलाई अहिले त्यो नाली खसालिएको ठाउँबाट चाहिँ पानी बग्न थालेपछि त्यो ढलनको अवस्था के हुन्छ त्यो विचार गर्नु भएको छ कहिले, त्यहाँ त प्राविधिकको लाइन त त्यहीँ मोटरसाइकल रोकेर हिँड्छ या कमसेकम त्यसलाई अलिकति चाहिँ हेर्नु पर्दैन भने मैले लागेको चाहिँ के हो भनेर भन्नु गोलन्दर गाउँपालिकाभित्र केन्द्रीय सरकारले सङ्घीय सरकारले गर्छ कि प्रदेश सरकारले गर्छ तपाईँले गर्नुहुन्छ है।

0: आफैले गर्छ त्यो संरचनाले भोलि निम्ताउने दुर्घटनाको भागीदार तपाईँ हामी पनि हो क्या कोही लड्ला कोही मर्ला कहीँ एक्सिडेन्ट होला त्यो कुरा त तपाईँ हामीलाई पनि त चोट पुऱ्याउँछ नि त त्यो कुराहरूतिर ध्यान दिनु होला अब अर्को लास्टको चाहिँ के छ सिँचाइ व्यवस्थापन र अनुदान अघि हेरेर भाइले कुरा उठाउनु भयो सिँचाइका थुप्रै कुराहरू छन् बरु के गर्ने हो हामीले रेकर्ड गरौँ अभिलेखीकरण गरौँ बुढाले गर्ने हो या गाउँपालिकाले गर्ने हो कसै कसैले अहिलेसम्म एक रुपियाँ नपाएका पनि छन् कि तिमीहरूको नि सिँचाइ कुरो हो नि तिमीहरू पनि त आफै भात खालान् मानिस उनीहरूले उत्पादनमा त केही न केही त योगदान गरेर तिनीहरूलाई कसरी चाहिँ अभिलेखीकरण गरेर कम्तीमा एउटा कार्यकाल एकजना अध्यक्ष उपाध्यक्षको कार्यकालमा फेरि दोहोऱ्याएर निर्वाचित भइएला नभइएला अब हुनु शुभकामना साथीहरूलाई तर भइएन नभइएला एकपल्टमा चाहिँ एउटा 50,000 भए पनि दिएर त्यसको स्थिति गरौँ न हो किन आफै तिमीले चाहिँ कसैप्रति अन्याय गर्नुपर्ने हुने छ र भन्नुहोस् आखिर किसान त किसानै हो त 4 घर होला 10 घर होला 50 घर होला 1800 रुपियाँ जग्गा होला या 200 रुपियाँ जग्गा होला सम्बोधन चाहिँ गरियोस् भन्दै मेरा कुराहरू यहीँ राखेँ नाम चाहिँ मैले भनिनँ अघि नै उहाँले चाहिँ भनिसक्नु भएको भएर धेरै के नाम उच्चारण गर्दाखेरि किन लामो हस् धन्यवाद है त
1: र केही केही विषय मैले नेतृत्व गरेको उपसमिति मसँग सम्बन्धित उपाध्यक्षसँग सम्बन्धित विषय पनि उठेको हुनाले मैले केही विषय तपाईँहरूको बिचमा राख्न चाहन्छु अब पहिलो त म अलिकति एउटा मलाई अरुणा लामाको गीत हो के अरे फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार भन्ने एउटा गीत छ मैले यो सबभन्दा सुरुमा किन राखेको भने हामी जनप्रतिनिधि भएको 4 वर्षको जनप्रतिनिधि हुनुभन्दा अगाडि पनि हामी राजनीतिक सामाजिक क्षेत्रमै क्रियाशील पदाधिकारी हौ यसको मतलब मैले के भन्न खोजेको भने हाम्रो चाहिँ मेरो पनि फेरि तपाईँहरूको भयो भने मेरो पनि अर्कोको पनि ट्रेन चाहिँ के भयो भन्छ भने केही अपवाद छोडेर आलोचना गर्दा आलोचना नै आलोचना गर्ने होइन प्रशंसा गर्दा प्रशंसै प्रशंसा गर्ने तर यसलाई चाहिँ अलिकति मिलाएर आलोचना र प्रशंसा दुइटैलाई राम्रोलाई राम्रो पनि भनिदिने होइन र नराम्रोलाई चाहिँ नराम्रै भन्ने गर्न पाउँदा चाहिँ अझ सुनमाथि सुगन्ध हुन्छ जस्तो मेरो आफ्नो धारणा हो होइन यसको मतलब तपाईँहरूले आलोचना गरेको प्रशंसा अथवा हामी प्रशंसाका भोको थियौँ भन्न खोजेको चाहिँ होइन होइन हर चिजको कारण हुन्छ कार्य हुन्छ त्यसबाट आउने परिणाम हुन्छ यो चाहिँ सामान्य विकासको नियम पनि हो यो विषय चाहिँ मैले सुरुमा राख्न चाहेँ र अब यहाँ खास गरी मेरो अनुगमनसँग जोडिएको विषय मबाट म सुरु गर्छु यो अनुगमन चाहिँ कस्तो भने अनुगमन भेग विषय हो र बुझाइ चाहिँ कस्तो छ आममा मेरो पनि अर्को पनि भने गाउँपालिकाको अनुगमन समितिको संयोजक उपाध्यक्ष हुन्छ होइन यो अनुगमन किन गरिरहेको छैन हर चिजमा तर मैले तपाईँहरूसँग के निवेदन गरौँ भने स्थानीय सरकार सञ्चालन 2074 हामीलाई निश्चित क्षेत्राधिकार दिएको छ हर विधिको शासन अथवा लोकतन्त्र भनेर त के हो भने उसलाई दिएको अधिकार क्षेत्रभन्दा भित्र बसेर गरौँ भने चाहिँ ठिक छ बाहिर गयो भने त त्यो पनि त सुशासन भएन फेरि सुशासनको माग त्यो होइन जस्तै अघि यहाँ हाम्रो सुझावको क्रममा हाम्रो रमेशजीले राख्नुभयो अत्यन्त महत्त्वपूर्ण कुरा मैले सुरुमा 2-4 आयोजनाहरू हाम्रो पालिकाभित्र भएको हामीले अनुगमन गर्न पाउने भनेर सङ्घीय प्रदेशका बजेटका आयोजनाहरू भत्काएको थिएँ मैले भिडिहालेको थिएँ फुर्कोटमा मैले सहरी विकासको लगभग 50 मिटर लागो वालै भत्का तर भयो के भने क्षेत्राधिकारको प्रश्न उठ्यो बहस भयो है मैले शिविर साहबलाई पनि भने यस्तो यस्तो छ होइन सम्बन्धित आयोजना प्रमुखलाई पनि भने तर त्यसको उपलब्धि के भयो त भन्दा उपलब्धि के पनि भयो त्यसरी मैले तपाईँलाई के अनुरोध गर्छु भने हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले दिएको अनुगमनको कार्यक्षेत्रभन्दा बाहिर चाहिँ हाम्रो गाउँपालिकाको अनुगमन समिति जान सक्थे हो अघि रमेशजीले भन्नुभयो यस्तै एउटा नागरिकको हैसियतले होइन त्यो जाने बाटोको ड्रइङ पुग्यो मैले त्यो चाहिँ हाम्रो पूर्वाधार विकासको हातलाई सँगैतिर फोन गरेर तपाईँले त्यो कसरी ड्रइङ गर्नुहुन्छ तपाईँ ड्रइङ नै बिग्रिया छ तपाईँले आफै आएर हेर्नु पर्यो भने होइन त्यो सुधार हुन्छ हुन्छ भन्नुभयो अब बन्न त अलिकति असजिलो नै देखिया छ त्यो बाटो हेर्दा है र त्यहीँ तपाईँलाई हाम्रो अहिले कुनुलेबाट माथि काम भइरहेछ बाटो त्यहाँ अस्ति हामी साथी सुन्यौँ कम्प्लेन व्यापक अब जाली छ जम्मा 1200 मिटर ढलान 5 करोड सबै पहरो छ भित्तामा अब जाली हालिदिएछ मैले गर्दा 100 मिटर जति यो जाली किन हालेको पहरा भित्तामा बरु छेउतिर लाउनुहोस् अलिकति माथिको क्षेत्रफल बढाउनुहोस् 1200 मिटरको ठाउँमा त 2000 मिटर गर्दा हुन्छ नि इन जेनरल हाम्रो आँखाले देख्ने पनि अब प्राविधिक भ्यू भनेपछि होला प्राविधिक भ्यू होइन त्यसमा पनि केही भन्नु नमिल्ने तर देख्दा कस्तो देखिन्छ भन्नुहुन्छ नि टेक्निकलको अब हामीले धेरै ज्ञान पनि नहुने है तर हाम्रो नाङ्गो आले देख्दा चाहिँ यो नहुनु पर्ने भने जस्तो पनि भएन र यसमा मैले तपाईँहरूलाई भन्न खोजेको मेरो क्षेत्राधिकार गाउँपालिका अनुगमन समितिको संयोजक भविष्यले म के भन्न चाहन्छु भनेदेखि क्षेत्राधिकारभन्दा बाहिर गर त हामीले गर्न सक्दैन क्षेत्राधिकारभित्रको चाहिँ हामीले गरेको छौँ जस्तो लाग्छ जस्तै म एउटा कुरो के यहाँ हाम्रो उसले पनि उठाउनु भयो गौरव भाइले म एउटा कुरो चाहिँ तपाईँलाई प्रश्न भन्न चाहन्छु अनुगमन कतिपय क्षेत्रहरू चाहिँ के छ भन्नुहुन्छ नि हामीले चाहँदा चाहँदै पनि गर्न सकिन्छ नसकिँदो रहेछ हाम्रो विद्यमान एन कानुनहरू के छ जस्तै अहिले बजार अनुगमनको कुरा जुन उठिरहेको छ म दावाको साथ भन्छु बजार अनुगमन अहिले विद्यमान कानुन अनुसार गर्ने हो भने यहाँ हाम्रो अशी साहब पनि हुनुहुन्छ गोलटारमा खुलेका सबै पसलहरू बन्द हुन्छन् अब गर्ने कि नगर्ने कसरी भन्नु होला नि त अब सरकारी मापदण्डका सबै डकुमेन्टहरू कुनै पसलको पुग्दैन यो बजार बन्द गर्ने नहोला यहाँका मेडिकल सबै बन्द हुन्छन् यहाँका तरकारी पसल बन्द हुन्छ यहाँका खाद्यान्न पसल बन्द हुन्छन् यहाँका होटलहरू सबै बन्द हुन्छ जे मापदण्ड लाइसेन्स बनाएको हुन्छ त्यो मापदण्ड कुनै कुनै पुग्दैन अब गरौँ टाइपले सुरु गरौँ त लु आजबाट सुरु गरौँ वडाजी हुनुहुन्छ जनप्रतिनिधि हुनुहुन्छ अधिसापी हुनुहुन्छ डोक्सापी हुनुहुन्छ अरू प्राविधिक ढाकौँ आजबाट सुरु गरौँ तर एउटा सङ्कल्प चाहिँ के गर्नु पर्यो भने मापदण्ड अनुसार छैन भने गर्ने ल भन्दछ भन्ने त हुनु पऱ्यो नि मैले अस्ति एक नम्बरमा भने लु गरौँ त सुरु गरौँ होइन त्यहाँ जुडिँदैन दुइटा पसल छन् सुनदेखि नुनसम्म सबै पाइन्छ रक्सीदेखि जाँडदेखि सबै पाइन्छ अब अनुगमन साँच्चै सुरु गर्ने भने त सबै हिसाबले सुरु गर्नु पऱ्यो नि त बन्द भयो भने ठिकै छ यो स्थानीय सरकारलाई धन्यवाद छ भन्ने भने हामी सुरु गर्छौँ त्यो म्यान्डेट चाहिँ तपाईँहरूले दिनु पर्यो त्यो म्यान्डेट दिँदा नसकिने भन्ने छैन अब एकचोटि फुर्कोटमा छ हजुर ठिक छ मैले त्यो गरौँ भन्दा वडाजी हुनुहुन्छ तपाईँहरू यहीँ हुनुहुन्छ र सबै अनुगमन चाहिँ बजारको अनुगमन जे जे स्ट्यान्डर्ड मापदण्ड हो नेपाल सरकारको नियम कानुन त्यो अनुसार बाहेक सबै बन्द गरिदियो भन्दाखेरि केही फरक छैन सकिन्छ भन्नु खोजेको होइन यो सँगै हामीले अस्ति चाहिँ नै खुर्कोटमा एउटा अनुगमन है संयुक्त अनुगमन गरेको खुर्कोट बजारमा अनुगमनको स्थिति हेर्दा अब त्यहाँ सायद सुरेश साहब आउनुभएको थियो खाद्यान्नको आउनुभएको थियो अरू आउनुभएको थियो त्यहाँ बजार छलफल गरियो होइन यो त अब मापदण्ड अनुसार भन्छ सबै होटेल पनि बन्द हुन्छ है ल छ जति अनुमति ल्यायो त्योभन्दा धेरै छ अब त्यो बन्द गर्नु पऱ्यो होइन खाद्यान्न पसल छ अनुमति रक्सी पनि बेच्छ अथवा रक्सीको अनुमति छ खाद्यान्न बेच्छ खाद्यान्नको अनुमति छ तरकारी बेच्छ मैले भन्न खोजेको अनि के गर्नु त भने अब सामान्य डेट एक्सपायर चाहिँ हेरौँ है अब अरू सबै हेर त छाप्दै भनेर फर्क्यौँ मैले यथार्थ कुरो गरेको त है तर विधि नियम अनुसार गरौँ भन्दा नहुने चाहिँ होइन गर्नुपर्छ उहाँले भन्नुहुन्छ है अब अघि यहाँ कुरो हो यो गरौँ है गरौँ भने हामी पहिलादेखि हो जस्तै सुले भन्ज्याङको सार्वजनिक जमिन र खुर्कुटको सार्वजनिक बारम्बार कुरो उठाएको छ होइन यो त सार्वजनिक जमिनै हो नि त र अब स्थानीय सरकारले किन गर्यो अदालतले आदेश दिएछ अदालतले आदेश दिएपछि त स्वाभाविक रूपले त्यसमा प्रशासन जोडिन्छ जग्गा प्राप्ति ऐनको अथवा जग्गा सम्बन्धी सम्पूर्ण भोगाधिकारको अधिकार भने सिडिओसँग छ कि अब ला हामीलाई त के भन्दैछ स्थानीय सरकार सञ्चालनले भने सार्वजनिक जनाको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य हुनेछ यही हो भने कानुनले बोले त यही हो हामी सार्वजनिक जनाको संरक्षण नै होस् भन्ने चाहन्छौँ तर अतिक्रमण गरेर पैसा छ त्यसलाई उठाउनु पर्यो भन्दा त हाम्रो क्षेत्राधिकारसँग सम्बन्धित विषय होइन त्यो त सिडिओले नेपाल सरकारले होइन जग्गा प्राप्ति ऐनले नै के भन्छ भने जग्गा सम्बन्धी सार्वजनिक जग्गा सम्बन्धी अहिले क्याबिनेट पनि गर्नु पर्दैन जस्तै कुनै संस्थालाई भोगाधिकार दिनु पर्यो भने सिडिओको अध्यक्षतामा जग्गा प्राप्ति सम्बन्धी अधिकार छ उसले निर्णय गरेपछि कुनै स्कुललाई दिनु पर्यो क्याम्पसलाई दिनु पर्यो अथवा सार्वजनिक अस्पताललाई दिनु पर्यो भने है र त्यही पनि यो जस्तै सुनि भनेको विषय र फुलकुटो विषय जुन उठिरहेछ यो हामीले पनि तपाईँले जस्तै भन्ने कुरा के भने यो सार्वजनिक जमिन सार्वजनिक पनि हुनुपर्छ होइन हामीले त्यसलाई संरक्षण गर्ने स्थानीय सरकारको पनि दायित्व हो तर सबैले के बुझिदिनु पर्यो भने सबै दायित्व हाम्रो होइन हामीभन्दा माथि र सिडिएकै अध्यक्षतामा होइन सार्वजनिक जग्गा संरक्षण सम्बन्धी समिति छ त्यो समितिको निर्णयको आधारमा हुन्छ त्यसो हुँदा यो पहल के भने सङ्घीय सरकारले पनि गर्नुपर्छ सिडिएल गर्छ हामीले बारम्बार सिडिएललाई बनाएको छ मैले अस्ति पनि अदालतले आदेश दिएछ त्यो सार्वजनिक जमिन हटा भने हो त्यो अदालतको आदेश त आदेश हो नि त अब अदालतको आदेश कार्यान्वयन गर्न त हामीसँग प्रहरी परिचालन गर्ने होइन अथवा भने त्यो अधिकार त छैन हामी भलै समन्वय गरेर है हाम्रा भएका चाहिँ चिजहरूलाई चाहिँ प्रयोग गरेर त्यहाँ जाने अब भएको नगर प्रहरी होला अरू होला त्यसलाई समन्वय गर्न सकिने तर यसको मुख्य अधिकार चाहिँ सिडिएसन छ त्यसैले मैले यो विषय चाहिँ किन राखेको भने अब कयौँ चाहिँ विषयहरूमा चाहिँ अनुगमन समितिले गरेन किन गरेन भन्ने प्रश्न उठ्छ कि तर हाम्रो क्षेत्राधिकारको त हामी स्वाभाविक गरिहाल्छौँ तर क्षेत्राधिकार नभएको विषय त हामीले गर्न सक्ने विषय पनि हुँदो रहेछ र अब अर्को यो मल खादको विषय जुन हाम्रो गौरवजीले राख्नुभयो यो मल खाद वितरण समितिमा चाहिँ उपाध्यक्ष समिति एउटा समिति छ होइन हामीले चाहिँ के गर्ने गरेको हो भने यसमाथि गुनासो पनि आयो गुनासो त कम आएर आएको म दावा साथ भन्न सक्छु तर आएको मलमा चाहिँ हामीले कुनै पक्षपात गरेर कुनै वडालाई वडा स्तरमा बाँड्नु भएन है वडाका सूचीकृत सहकारी छ सूचीकृत सहकारी भन्दा चाहिँ नि बेच्न नपाउने विद्यमान कानुन छ है सूचीकृत सहकारीलाई आएको मल सातै वडामा समानुपातिक वितरण होइन खेती जमिन हेरेर होइन बाली नालीको स्थिति हेरेर हामी सातवटा वडालाई दिने र त्यहाँ वडाको समन्वयमा सहकारीहरूले वितरण गर्ने
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर 0484000026 इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ
2: हवस् त अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ सेटिङजेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु नमस्कार
4: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम सतर्क रहन आग्रह
6: नजिकको सुरक्षित स्थान त्यसलाई हामी सुरक्षित आश्रयस्थल पनि भन्ने गर्दछौ र सुरक्षित बाटो त्यो उचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ
5: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने
7: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वस्थ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
5: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग,
8: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाता नै किन्नमा खर्च गरिदियो।
5: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाई क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साही बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
10: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको CIN सँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
11: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरूले के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई क्रम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेताहरूलाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तर्फको लागि त्यो आचार संहिता आएको भनेको नि। समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
10: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
7: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
10: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15 24 गतेसम्म सातै प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
12: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा मंगिरको 7 गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौं।
10: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 को उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको वहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको वहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
6: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
10: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग, मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
13: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
10: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर संचालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनए एनसीसी कम्बोडियाको नोमपेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म संचालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। ताजा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा, फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भिड्दैछन्। राति पौने 2 बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने 6 बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
5: सुशीला श्रेष्ठ। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या।
8: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
5: विभिन्न बहानामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई। रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

0: नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन, पत्राचार, मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
1: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौ भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
2: हामीले घरभेट कार्यक्रम गर्यौं, चिठी पत्र गर्यौं, फोन मार्फत खबर गर्यौं, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
1: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट,
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो, त्यसमा चाहिँ त्यो विशेष गरी यो कोविड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न, डुबेका छन्। अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्ने पनि के गर्ने हुन्छ, कानुन पनि त्यस्तो छैन।
1: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही,
4: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असिनीका लागि कानुनी कडाई गरिदिएको छैन, त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असिनी हुन्छ अनि हामीले बचतकर्ताको बचत गर्न सक्छौ।
1: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री,
5: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। राजुराको लगभग लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन्, यसको लागि प्रष्ट कानून बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठूलो समस्या छैन।
1: खराब ऋण नियन्त्रण, ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था हुन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, सीआईएन, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत संगीत र भाकामा आइरहेको विचलन,
6: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्, अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
0: श्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन

0: यही थियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवारीय विशेष। हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायांकन भइरहेका हुन्छन्। तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाश चन्दले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
3: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो।
4: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
3: पछिल्लो संस्कृति, पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक बन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै उ गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
4: विकृति चाहिँ केतिर, भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
3: आजभोलिका गीतहरू चाहिँ के पाउनुहुन्छ भन्नुभयो नि हजुरले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
4: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्वस भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
3: सर, खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन् र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छन् जस्तो लाग्छ मलाई।
4: केही पशु त छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
3: त्यो त धेरै पशु त हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुलले जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो? ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो ती टुटी फुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो
4: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर बाद एक प्रकारको होला तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
3: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
2: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
2: बुझे
1: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
7: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
7: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255 048-45-100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
11: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
11: त्यसो भए ध्यान दिएर सुन्ने
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा सुन्नु भए त
10: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: त्यसरी फलिरहेछ तर देशमा छैन छैन नगरपालिकाले के गर्ने चिरसिले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा सुधार ल्याउनु पर्दैन देख्नु किसान ओभर नलाग्नु देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आज हामीले पछिल्लो समयमा पर्ने वर्षा बढ्दै गरेको तर नेपालमा सम्भावना अझै बढेको बाली अर्थात हामीले अघि दलहन बालीलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं दलेको रूपमा होस् या दालकै रूपमा किन नहोस् नेपालमा दलहन बालीको आयातित दर बढेको अवस्था छ र नेपालीहरूमा उपयोग र उपभोग गर्ने क्रम पनि अझै बढेको अवस्था पनि छ र हामीले दलहन बालीको आत्मनिर्भरता र यसलाई सम्भाव्यताको हिसाबले आकलन गर्दै गर्दा चाहिँ नेपालमा दलहन बालीको सम्भाव्यता के कस्तो छ र हामीले यसलाई अझै थप व्यवस्थित र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने विषयलाई नजिकबाट खेलाउने प्रयास स्वरूप हामीले यसैका विज्ञ हुनुहुन्छ छवि पौडेल वरिष्ठ कृषि विज्ञ पनि हुनुहुन्छ र उहाँ दलहन बाली विज्ञ पनि हुनुहुन्छ लामो समय कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका विभिन्न निकायहरूमा रहेर काम पनि गर्नुभयो र अहिले अवकाश प्राप्त पछाडिको समयमा पनि धेरै व्यक्तिहरूलाई जानकारी दिँदै हुनुहुन्छ र एउटा क्याम्पस पढाउँदै पनि हुनुहुन्छ। ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसका समेत प्रिन्सिपल हुनुहुन्छ छवि पौडेल। हामी उहाँसँग यिनै विषयहरूमा रहेर छलफल गर्ने प्रयासहरू पनि हामी ढिलो नगरी उहाँलाई स्वागत गर्दछौँ। छवि सर नमस्कार, यहाँलाई स्वागत।
8: यहाँलाई नमस्कार
7: सर, आराम हुनुहुन्छ?
8: एकदमै।
7: के केमा व्यस्त हुनुहुन्छ अहिले चाहिँ?
8: मेरो चाहिँ अहिलेको व्यस्तता भनेको यो कृषिकै क्षेत्रमा हो र खास गरिकन अध्ययन अनुसन्धान र पठन पाठनमै म व्यस्त छु र कलेजमा मैले म चाहिँ शैक्षिक व्यवस्थापन पनि गर्छु प्राचार्यको रूपमा र त्यो बाहेक मैले आफै जस्तो यो एग्रोनोमी र चाहिँ एग्रो इकोलोजीको क्लासहरू पनि लिने गर्छु र मेरो चाहिँ समय विद्यार्थीसित पनि बित्छ। त्यस्तै गरेर यो म चाहिँ मेरो कलेज सुर्खेतमा छ, सुर्खेतबाट त्यहाँका कृषक समूहहरू राष्ट्रिय कृषक समूह सञ्जालसित पनि म आबद्ध छु। त्यो कृषक समूहहरूकोमा पनि पटक पटक गएर मैले त्यो क्षेत्रको अर्ग्यानिक कृषि पशु बालीहरू साधारणतया कृषिको प्रवर्धनका दिगो कृषिको विकासको लागि मैले चाहिँ त्यहाँ क्लासहरू लिने मेरो चाहिँ सूचनामूलक परिणतिहरू हस्तान्तरण गर्ने युवाहरू अरू अरू युवा सञ्जालहरू पनि छन् तिनीहरूलाई पनि मैले सूचनाहरू कृषिका सूचनाहरू दिने र कर्णाली प्रदेशको सरकारले पनि त्यहाँ मलाई बोलाउने गर्नुहुन्छ उहाँहरूको माध्यमबाट पनि मेरो ज्ञान सिपहरू मैले हस्तान्तरण गर्ने कामहरू गरिरहेको अवस्था छ।
7: लामो समय नार्कमा काम गर्नुभयो है यहाँले, है कति वर्ष गर्नुभयो?
8: र मैले चाहिँ सुरुमा मैले नार्कमै काम गरेँ, मैले चाहिँ 19 वर्ष नार्कोमा काम गरेँ। त्यसपछि मैले नार्को हुँदै चाहिँ यो आइएनजिओ हेल्भेटास नेपाल युएनजिपीका विभिन्न प्रोग्रामहरूमा काम गरेँ र मैले विभिन्न ठाउँको ठाउँमा काम गर्ने मौका पाएँ र खास गरिकन नार्कोमा बस्दाखेरि मैले जुम्लामा लामो समयसम्म को त्यहाँको चाहिँ यो चाहिँ हिमालयन पर्वतीय कृषि हिमालय कृषि भनौँ पहाडी कृषि त्यसको अलिक गहिरो रूपमा चाहिँ मैले सिक्ने मौका पाएँ र त्यो बाहेक मैले यो पशु भ्यालीको त्योभन्दा अगाडि नार्कोबाट मैले इक्रिसाट भन्ने एउटा संस्था छ भारतको दक्षिण भारतमा त्यसमा पनि मैले अनुसन्धान गर्ने मौका पाएँ र यस किसिमले मैले विभिन्न ठाउँमा कामहरू गर्दै आइरहेको अवस्था छ।
7: यहाँले एउटा अभियान पनि भयो, व्यवसाय कृषिको अभियानमा रहनुभयो, सरकारी अहोदामा रहेर काम पनि गर्नुभयो र अवकाश प्राप्त पछाडिको समयमा पनि कसरी सदुपयोग गर्न सकिन्छ जस्तो यहाँले पढाउने काम पनि गर्नुभएको छ, धेरै विद्यार्थीहरूले पढाउनु भएको छ, सँगसँगै अन्य कृषक समूहहरूलाई र जुन यहाँले भन्नुभयो कर्णाली प्रदेश सरकारको विभिन्न कार्यक्रमहरूमा पनि यहाँले परामर्श दिने सुझाव सल्लाह दिने काम पनि गर्नुभएको छ, यो आफैमा ओसपूर्ण काम पनि गरिराख्नु भएको छ, यो यसका अलावा अहिलेको नेपालको समग्र कृषिलाई यहाँले कसरी हेर्नुहुन्छ र हामीले अलि पछाडि चाहिँ दलहन बालीको चर्चा पनि गरौँला, अहिलेको आजको कृषिलाई यहाँले कसरी आकलन गर्नुहुन्छ?
8: हस् धन्यवाद, यो साह्रै समसामयिक प्रश्नहरू गर्नुभयो र मैले यो नेपालको यो कृषिको समष्टिगत अवस्थालाई हेर्दा तिनवटा कुराबाट हेर्ने मैले छोटाएर हेर्ने विचार गरेँ। एउटा प्रथम कुरो हाम्रो नीतिगत कुराहरू हो, पोलिसी हाम्रो नीतिगत सुधारका कुराहरू र नीति कस्तो किसिमको नीति छ, कृषिको नीतिले हाम्रो चाहिँ सम्पूर्ण कृषि गर्ने प्रक्रियालाई त्यसले गाइड गरेको हुन्छ, त्यो अनुसार हाम्रो विगतमा हामीले चाहिँ अहिले प्लान योजनाको रूपमा हामीले कति 80-90 वर्ष बिताइसक्यौँ तर पनि हामीलाई दुःखको कुरो खास गरिकन हामीले ठुलो उपलब्धि हासिल गर्न सकेको कृषिमा अवस्था छैन र हामीले यो कृषिको जस्तो यो अवस्थामा हामीले जस्तो मेसिनीकरण आधुनिकरण है के अरे हामीले चाहिँ मेसिनीकरणका कुराहरू गरिन्, कृषि आधुनिकीकरणका कुराहरू गरिन् है र चाहिँ हामीले चाहिँ व्यापारिक कृषिमा लैजाने व्यवसायीकरण ठुलो रूपमा कुराहरू गरिन् तर त्यसले खासै किसानहरूलाई छोएको अवस्थाहरू आएन किनभने खास गरिकन धरातलीय अवस्थामा हाम्रो नीतिहरू पुग्न सकेन, हाम्रा नीतिहरू नराम्रा भएका पनि होइनन् हुन त तर पनि कस्तो भने व्यावहारिक भइदिएन, हाम्रा धेरै नीतिहरू छन्, हामीले धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट तयार भएका विभिन्न किसिमका फोरमहरूमा हाम्रो भाग लिनुहुन्छ त्यहाँबाट निर्देशितको रूपमा पनि हाम्रो पोलिसीहरू बनेका छन् तर यी धेरै पोलिसीहरू हामीले कता कता बाह्यबाट सञ्चालित टाइपको र बाह्य दिमाग बुद्धि सिकेर आएको त्यही अनुसार चलेको कृषिको नीतिहरू भएको हुनाले जस्तो हाम्रो साना किसानहरू हाम्रो चाहिँ छरिएर रहेका हाम्रो देशमा त करिब करिब 90% पनि हो तर अहिलेको अवस्था हेऱ्यौँ भने 80% जति हाम्रो चाहिँ पारिवारिक खेती प्रणाली जो भन्छौँ हामीले जो दर्ता भएको हुँदैन है कुनै पनि संस्थामा त्यो दर्ता भएको हुँदैन तर ती किसानहरूको पूर्जा हुन्छ धेरै सबै जस्तो किसानहरूको पूर्जा त हुन्छ नि लाज पूर्जा हुन्छ त्यसमा खेती गर्ने किसानहरूको बाहुल्यता छ त्यसलाई हाम्रो पोलिसीले त्यति छुन सकेन जस्तो अहिलेको भन्नेको कुरा आएर रासायनिक मलको अनुदान छ त्यो मैले नराम्रो भनेको होइन ठुलो मात्रामा अनुदान छ रासायनिक मलको तर अधिकांश पारिवारिक कृषिले त्यो रासायनिक मलभन्दा उनीहरूले पात पतिङ्गर बटुल्ने गोबर मल बनाउने र उर्वरा शक्ति कायम गर्ने गर्छन् तर त्यसमा उनीहरूले अनुदान पाएका छैनन् र यस्तो कुराहरू यो नीतिगत कुरो यो एउटा पाता भयो र नीतिगत कुराले चाहिँ हाम्रो किसानको सबै अवस्था छुन नसकेको अवस्था यो एउटा मैले एउटा रूपमा नीतिगत कुरोमा लगेँ अर्को कुरोमा कृषि प्रसारको कुरो अलिकति यहाँ अङ्ग्याउन चाहन्छु पहिला कृषि विकास कार्यालयहरू थिए र तिनका चाहिँ गाउँ गाउँमा चाहिँ कृषि उपकेन्द्रहरू सेवा केन्द्रहरू थिए भलै क्वालिटी नै कमै भए पनि तिनीहरूको नेपाल कृषि अनुसन्धान प्रतिष्ठितसँग राम्रै जोडिएको अवस्था थियो लिङ्केजहरू राम्रै थियो र त्यहाँबाट सुविधाहरू आइरहेका थियो कृषि अनुसन्धान केन्द्रका प्रविधि र बिउ बिजनहरू केही राम आउन लागेकै अवस्था थियो तर अहिलेको नयाँ संरचना अनुसार तिनीहरू सबै कृषि विकास कार्यालयहरू अलि बिग्रेर गयो र अहिले चाहिँ राम्रो कुरो त हो पालिका स्तरमा कृषि शाखाहरू खोलिएका छन् र कतिपय ज्ञान केन्द्रहरू पनि छन् कतिपय ठाउँमा कृषि विकास कार्यालय भनेर रिभाइभ पनि गरेको अवस्था छ तर यिनीहरू सबैमा के छ भन्दाखेरि गुणस्तरीय जनशक्तिहरू छैन बिचरा उनीहरूलाई लिङ्केजको अवस्था छैन उनीहरूको अब उनीहरूले ज्ञान सिपहरू उनीहरूको बढाउने अवस्था छैन र के भइरहेको छ अनुसन्धानमूलक कुरोहरू पनि छैन त्यही भएर उनीहरूको क्यापासिटी बिल्डअप कमजोरी भयो
7: भनेको जस्तो पहिला कृषि सेवा केन्द्रहरूले जस्तो अहिले पालिका स्तरमा र ज्ञान केन्द्रहरूले काम गर्न सकेनन् भन्न खोज्नु भयो
8: एकदमै हो
7: सकिराखेका पनि छैनन्
8: छैनन् त्यो अवस्थामा के छ भने उनीहरूको ज्ञान सिप बढाउने अवस्था पनि छैन उनीहरूको क्यापासिटी विक छ भएको मेन पावर पनि कम छन् भएको मेन पावर पनि क्यापासिटी छैन किनभने उनीहरूलाई तालिम छैन नार्कसितको अनुसन्धानसितको सोझो लिङ्गेज छैन त्यो नभएको कारणले उनीहरूले गुणस्तरीय सेवा प्रसार सेवा किसानहरूमा ल्याउन नसकेको अवस्था छ तर यसलाई चाहिँ क्यापासिटी बिल्डअप गरेर सुधार गरेर लैजान सकिन्छ मैले यसपछि चाहिँ स्ट्रक्चरै खराब भनेको होइन तर त्यहाँ चाहिँ गुणस्तरको खराब भयो र किनभने हरेक पालिका लेभलमा कृषि शाखा भए पनि त्यहाँ केही प्राविधिक भए पनि उहाँहरूको क्यापासिटी उहाँहरूले कतिको सेवा दिन सक्नुहुन्छ त भन्ने कुरा एउटा कुरो आयो अर्को कुरो हाम्रो परम्परागतमै कृषि प्रणाली के भयो त भन्दाखेरि मल र बिउ रासायनिक मलको प्रचार गर्ने बिउको प्रचार गर्ने त्यसैको योजना बनाउने त्यसैमा सीमित रह्यो हाम्रो चाहिँ कृषिको के हो त हाम्रो चाहिँ खास गरी कृषि कसरी दरो हुन्छ हामीले स्थानीय स्रोत र साधनको परिचालन गरेर पनि कृषिलाई कसरी बढावा दिन सक्छौँ हामीले बाहिरका बिउ मात्रै ल्याउने होइन हामीले गाउँ स्तरमै बिउहरूको गुणस्तर कसरी सुधार गर्न सक्छौँ हाम्रो परम्परागत प्रविधिबाट पनि हामीले कतिपय अवस्थामा गुणस्तर सुधार गरेर खेतीपातीको उत्पादकत्व बढाउन सकिन्छ त्यो सम्बन्धीमा हामीले अलिकता हाम्रो चाहिँ यो कृषि प्रसारलाई हामीले अलि क्रियाशील बनाउन नसकेको अवस्था हो अर्को तेस्रो अवस्था भनेको कृषि अनुसन्धानको भन्छु कृषि अनुसन्धान नेपालमा कृषि अनुसन्धानले केही गर्न खोजे पनि यसको पनि क्यापासिटी कम भयो सबै ठाउँमा कृषिको पुगेन
7: पर्याप्त बजेट पनि पुगेन
8: बजेट भन्दा पनि हो र अरू पनि र किनभने हाम्रो जस्तो एकदम हाम्रो इकोलोजिकल विविधता भएको देश एउटै किसानको चाहिँ एक ठाउँमा हावापानी अर्कै छ तल्लो गराएको हावापानी अर्कै छ यो विविध हावापानी भएको देश भएको हुनाले सबै ठाउँमा उपयुक्त प्रविधि एकै किसिमको प्रविधिले काम गर्दैन ठाउँ ठाउँको प्रविधि विकास गर्नको लागि बाह्य अनुसन्धान दरो रूपमा जानु पर्यो र कृषि अनुसन्धान परिषदमा पनि राजनीतिकरण गरियो धेरै है त्यसको हस्तक्षेपहरू भयो त्यहाँका विज्ञहरू चाहिँ अलिक क्रियाशील रहेनन् उनीहरूको मनोबल घट्यो र अर्को कुरो उसले बाह्य सेवाहरू देशभरि पुग्न सकेनन् बाह्य अनुसन्धान सेवाहरूको स्थलमा प्रविधि विकास के अरे अनुसन्धानभित्र गरेको प्रविधिलाई भेरिफिकेसन गर्ने स्थल बाह्य अनुसन्धान स्थल हो त्यो जो हावापानी अनुसार भएको हुन्छ त्यसमा पनि पर्याप्त मात्रामा प्रविधिहरू भेरिफिकेसन गर्न सकिएन र सुहाउँदो प्रविधिहरू दिन सकिएन यस किसिमले गर्दाखेरि कृषि र अर्को कृषि नार्कको बोलबाला अलि कम भयो बजेटमा पनि नीति निर्माणमा पनि कृषि मन्त्रीहरूले निर्णय गर्ने भयो कृषि मन्त्रालयले गर्ने भयो नीति निर्माणमा नार्कलाई ल्याइएन अगाडि बढाइएन नीति निर्णय तय गर्नेमा चाहिँ अरू विभागले मन्त्रालयले गरेको निर्णय अन्तर्गत रहेर गर्दा त्यहाँको मान्छेहरूको के हो सम्भाव्यता कसरी रिसर्च राम्ररी बढ्छ भन्ने कुराहरूको अलिक कम भयो अर्को पक्ष यसै अनुसन्धानसित जोडिएको के हो भने शिक्षासित पनि हामीले चाहिँ कृषि अनुसन्धानलाई त्यति जोड्न सकेनौँ पर्फेक्ट कन्डिसनमा के हुनुपर्छ त भन्दाखेरि कृषि शिक्षा कृषि अनुसन्धान र कृषि प्रसार तिनलाई तिनवटालाई जोडेर राम्रो जस्तो अनुसन्धान गर्ने विद्यार्थीहरू नार्कोमा काम गर्ने उनीहरूले नार्कोमा काम गरिसकेपछि अनुसन्धान सिक्छन् त्यस्तै गरेर त्यही विद्यार्थी गएर प्रसारमा संलग्न हुने त्यसलाई प्रसारमा संलग्न हुँदा पढ्दाखेरिदेखि नै उसले प्रविधि किसानलाई हस्तान्तरण गर्ने कुरोहरू बुझेको हुन्छ अर्को कुरो प्रविधि निर्माण गर्ने भन्ने कुरो किसानको बाहुल्यता हुनुपर्छ किसानको परिवेश अनुसारको हुनुपर्छ किसानले के भन्छ त्यस आवश्यकता के हो भनेको बुझेको हुनुपर्छ वान वे अनुसन्धानले काम गर्दैन त्यस्ता किसिमका कुराहरूको अलि यसमा कमी रह्यो र यो कुरोहरू सबल हरेक जस्तो हाम्रो सातवटै प्रोभिन्स छन् भने सबै क्षेत्रमा नार्कको सेवा अलि एउटा तालिम केन्द्रको रूपमा विकसित हुनुपर्छ भनियो भने कृषि प्रसार क्षेत्रको सबै मान्छेहरू अथवा आइएनजिओ एनजिओको मान्छेहरूलाई ज्ञान शिविर एकदम प्रविधिको गुदी दिने भनेकै संस्था नार्क हो र नार्कको एउटा अर्को सबल पक्ष के छ भन्दाखेरि यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसित यसको राम्रो सम्बन्ध छ राष्ट्रिय धान बाली अनुसन्धान है कोसेबालीका विभिन्न इक्रिसात इरी सिमी इकाडा आइआइआरटी आइआइआरटी आइआइआरटीए यी विभिन्न किसिमका अन्तर्राष्ट्रिय सिजिआइआर सिस्टम हामी भन्छौँ अन्तर्राष्ट्रिय युएन अन्तर्गतका कृषि अनुसन्धान संस्थाहरू यी मार्फतसित समन्वय भइरहेको अवस्था त छ र त्यहाँबाट पर्याप्त मात्रामा बिउ बिजनको अनुसन्धान गर्ने स्रोत बिउहरूको पनि आउने गर्छ र यो किसिमको बाटोमा छ र अर्को कुरो नार्कमा अलिक कमजोरी के भयो भन्दाखेरि जस्तो नि अब स्थानीय स्रोत साधन र बिउहरू स्थानीय लोकल साधनहरू पनि ठाउँ विशेषकाहरू भइरहेका छन् कलेक्सनहरू भइरहेको छ र तिनीहरूलाई अलिकति राम्ररी परिचालन गरेर स्थान विशेषबाटै तिनीहरूको क्यारेक्टराइजेसन गरेर तिनीहरूको कस्तो फल्छ के फल्छ कति उत्पादन दिन्छ र त्यहाँको बाली प्रणाली के छ त्यहाँको खेती प्रणाली के छ त्यसमा समावेश गरेर बाली विविधीकरण गर्ने बालीको सघनीकरण गर्ने यस्ता कुरामा पनि अलि नार्कले जोड दिनुपर्छ त्यस किसिमले मैले समस्या तीन किसिमको समस्याहरूबाट आएँ
7: छवि सर अब अलिकति आजको हाम्रो जड विषयतिर लाग्छौँ आज हामीले दलहन बालीको सम्भाव्यतालाई नजिकबाट हेर्ने र यसमा पनि समय रह्यो भने अन्तिम खण्डमा मसुरो बालीलाई अझ हामीले ब्रोड गर्छौँ यसको सम्भाव्यतालाई नजिकबाट हेर्छौँ अब दलहन बालीको नेपालमा उत्पादन हेर्ने भने विभिन्न ठाउँहरूमा पहाडी क्षेत्र त्यसै गरी बेसी क्षेत्र पहाडका बेसी र तराईका क्षेत्रमा मजाले दलहन बालीको सम्भावना छ र खेती पनि भइराखेको छ यद्यपि परनिर्भरता बढ्दो देखिन्छ है पछिल्लो समयमा दलहन बालीको चाहिँ
8: एकदमै हो हाम्रो चाहिँ परनिर्भरता त सबैमा छ हामीले अब
7: यो खाडलको दर बढ्दो देखिन्छ
8: एकदमै छ यो कारण कस्तो छ भने पहिला मान्छेहरूको अहिले कन्जम्सन लेभल बढेको छ किनभने पहिला मान्छेहरूले दालहरू कम खान्थे गुन्द्रुकको झोलहरू खान्थे होइन त्यस्तै गरेर मही दहीहरू खान्थे र अनि दाल नभए पनि मान्छेलाई हुन्थ्यो तरकारी एउटै मात्रै खान्थ्यो अहिले चाहिँ दाल अनिवार्य रूपमा खाने प्रचलन बढेको छ त्यो राम्रो पनि हो प्रति व्यक्ति दलहन दाल बालीको कन्जम्सन केही मात्रामा बढेकै छ र त्यो बढ्नको कारण यो चाहिँ कन्जम्सन हेबिटको कुरो पनि एउटा हो भने अर्को जनसङ्ख्या वृद्धि हो र यो कन्जम्सन जस्तो मान्छेहरू विदेशतिर जाने भए अर्बनाइज बस्ने भए उनका छोराछोरीहरू जो विदेशमा जान्छन् उनका चाहिँ श्रीमतीहरू यहाँ चाहिँ सहरमा बस्छन् उनीहरूले अनिवार्य रूपमा दाल किनेर खान्छन् यो किसिमले दालको उपभोग भयो त्यो अनुसारको केही मात्रामा अरू बालीको तुलनामा दालको उत्पादन नबढेको त होइन केही उत्पादन बढेको डाटाहरूले देखाउँछ हामीलाई हेऱ्यो भने के यो 5-7 वर्ष यता स्थानीय उत्पादन पनि दालको थोरै मात्रामा भए पनि बढेकै देखिन्छ तर पनि त्यो चाहिँ हाम्रो सन्तोष पर्ने स्थिति होइन र म यो कोसे बालीको बारेमा यो दलहन बालीमातिर जान् दलहनतिर जानुभन्दा अगाडि म अलिक कोसे बाली भन्न चाहन्छु कोसे बालीतिर जान्छु कोसे भनेको सम्पूर्ण बालीहरू यो कोसे बाली यस्तो किसिमको बाली हो जो भित्र दलहन पनि मुख्य पर्छ त्यो बाहेक पनि अरु छ पोसे घाँस बाली पोसे वन बुट्यानहरु पोसे बालीको घाँस वन बुट्यानहरु के हुन्छ माटोको लागि अमृत हो साबित हुन्छ त्यो पोसे बालीको पशुहरूलाई खुवायो भने पशुको उत्पादकत्व बढ्छ मासुको गुणस्तर पनि बढ्छ एकदम त्यसरी र अनि यो चाहिँ कम्पोस्ट रूपमा बनाउँदा चाँडै कुहिन्छ चाँडै कुहिने भएकोले गुणस्तरीय कम्पोस्ट मलहरू भन्छ त्यसै बालीमा छापो हाल्दा पनि त्यसले के गर्छ राम्ररी कुहिन्छ
7: डाइरेक्ट रूपमा हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ
8: एकदम कतिपय हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ छापोको रूपमा पनि प्रयोग गर्न सकिन्छ घाँस बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ कतिपय चाहिँ हाम्रा चाहिँ औषधिमूलक जन्य चिजहरू पनि कोसे बालीबाट भन्छन् यो चाहिँ विस्तृत कोसे बाली हो यो कोसे बालीको खेतीबारीमा समावेश भएन भने त्यो चाहिँ हाम्रो जस्तो देशको कृषि त अधुरो नै रहन्छ हाम्रो जस्तो पहाडतिरका गाउँ कान तराईतिरका पनि आलीहरूमा डिलमा बारमा कोसे बाली समावेश गर्न सकिन्छ ती चाहिँ वार्षिक एक वर्षमा हुने पनि हुन सक्छन् दुई वर्षमा हुने पनि बहुवर्षीय हुन पनि सक्छ विभिन्न किसिमका स्थानीय रूपमा पाइने पनि प्रशस्त बुट्यानहरू छन् तिनीहरूको समावेश गरेर यसरी चाहिँ हामीले यो उत्पादकत्व बढाउन सकिन्छ यसमा अझ प्रमुख कारण के छ कोसे बालीको महत्त्वको भनेपछि यसले हावामा 78% नाइट्रोजन पाउँछ त्यो हावामा 78% पाइने नाइट्रोजनलाई यसले चाहिँ आफ्नो जरामा राइजोबियम ब्याक्टेरिया हुन्छ त्यसको मद्दतले जम्मा गर्छ जस्तो युरिया प्लान्ट हामीले युरिया किनेर हाल्छौँ त्यो पनि ठुलो फ्याक्ट्रीले है 210 डिग्री तापक्रममा ठुलो तापक्रम लगाएर है हामीले चाहिँ त्यो हावामा भएको 78% नाइट्रोजनलाई मलको रूपमा बनाउने हो युरिया मल पनि त्यस्तै किसिमले प्राकृतिक कारखाना हो कोसे बाली र हावामा भएको 78% नाइट्रोजन जमिन मुनि ल्याइदिएर हाम्रो जमिनलाई उर्वरामय बनाउनु पनि कोसे बालीको महत्त्व छ अब चाहिँ म यसमा अब कोसे बाली सम्पूर्ण ब्रोड रूपमा म भने त्यसपछि अब यहाँले भनेको जस्तै प्रश्नमा म आएँ दलहन बाली भनेको कोसे बाली त्यस्ता कोसे बाली जसको दाल खाइन्छ तिनीहरूलाई दलहन बालीको रूपमा हामी खेती गर्छौँ दलहन बाली हाम्रो चाहिँ 40-50 किसिमका दलहन बालीहरू छन् त्यो बाहेक 10-12 जतिमा हाम्रो कृषि अनुसन्धान परिषद राष्ट्रिय कोसे बाली कार्यक्रम नेपालगञ्ज खजुरामा छ त्यसले अनुसन्धान गरिरहेको अवस्था छ खास गरी 10-12 बालीमा र यो दलहन बालीको पनि सबभन्दा धेरै क्षेत्र ओगटेको सबभन्दा सम्भाव्य बढी बोकेको बाली मसुरो हो मसुरो जस्तो नि अब 3 लाख हेक्टर जति जग्गामा कोसे बालीको खेती हुन्छ नेपालमा सरी यो चाहिँ दलहन बालीको खेती हुन्छ त्यो दलहन बालीको खेती समस्त खेती मध्येमा करिब 60% भूभागहरू चाहिँ हाम्रो मसुरोले मात्रै लिएको अवस्थाहरू छ र अर्को कुरो दलहनमा धेरै विविधता छ गाउँ पछि हाम्रो सबै अनुसन्धानले सबै बालीलाई समेटेको अवस्था छैन गाउँठाउँको स्थान विशेषका विभिन्न ठाउँमा विभिन्न किसिमका कोसे बालीहरूको विधि

0: रुपियाँ भने चाहिँ खपत स्वदेशमै भइरहेको छ र बढी भयो भने हामीले विदेशमा पनि निर्यात गर्न सकिने आधार त देखिन्छ है।
1: अब हो पक्कै पनि अब यस्तो अब अलिकति म चाहिँ यसको कन्सिस्टेन्टहरूको थोरै समस्याहरू भनौँ। कोसेबालीहरूको समस्या कस्तो छ भन्दाखेरि एक त कोसेबालीलाई त्यति प्राथमिकता दिएन कि, पहिला खाने दाल भात है, दाल भात भने दाल भात तरकारी अहिले त हामीले दाल भात तरकारी
0: दालको नाम त अगाडि नै आउँछ
1: त्यही त दाल भात तरकारी तिनवटा खाने भयो। यसरी हाम्रो चलन चल्तीले राम्रो आए तापनि कृषि अनुसन्धान प्राथमिकता सरकारले त्यति कोसेबालीलाई धान र गहुँ मकैलाई जस्तो दिएन कि, त्यस कारण अनुसन्धानमा पनि अलि पछि पर्यो, पछि सुरु भयो, त्यस कारण अनुसन्धान पनि अहिले कमै भएको छ। र दोस्रो अवस्था के हो भने यसमा चाहिँ अहिले यसको चाहिँ एउटा समस्या भनेको भने जति सबै सबै कोसेबालीहरूमा जातको विकास पनि हुन सकेको छैन एक नम्बर, दुई नम्बर कोसेबालीको भल्नरेबिलिटी बढी छ, यो चाहिँ जस्तो स्टोरेजमा पनि चाँडै सडेर जाने, त्यस्तै गरी खेतीमा पनि असिना आयो पानी आयो भने चाँडै कुहिने, पानी जम्यो भने हुँदै नहुने, सुक्खामा पनि नहुने, सुक्खामा पनि फुल एकदम सुक्खा भयो भने फुल खेल्ने अवस्था कोसा लाग्न सक्दैन, फुल फुल्न सक्दैन, त्यहाँदेखि परसेचन फर्टिलाइजेसन पोलिनेसन हुँदैन, त्यस गरी यसको उत्पादन क्षमतामा ह्रास आउने, यस किसिमका जैविक समस्याहरू छन्। र यसमा चाहिँ रोग र किराहरूको पनि समस्या छ, जति भने जति हामीले अनुसन्धान हुन सकेका छैनौँ यी कुराहरू यतातिर भयो भने अर्को मिलहरूमा पनि जस्तो धानको त मिलहरू विकास भइसकेको अवस्था छ, दालहरू बनाउने मिलहरू पनि कम छन्, त्यो मिलहरू प्रोसेसिङहरू कम भएको हुनाले पनि के हुन्छ तिनीहरूको यसको चाहिँ समस्याहरू अलिक बढी आएको छ। अर्को कुरोहरू यो चाहिँ धेरै युरिया मलको प्रयोग भएर यो यसको उत्पादन कम हुन्छ, जथाभावी युरियाको प्रयोग भएको खण्डमा अनि अब यो दलहन बालीको उत्पादन घट्छ, यी सबै यस्ता किसिमका समस्याहरू छन्। र रोगहरू पनि हाम्रो चाहिँ रोगहरू पनि विनाशकारी रोगहरू पनि अरू अन्न बालीको तुलनामा दलहन बालीमा बढी रोग,
0: जस्तो अरू अन्न बालीलाई रासायनिक मलको प्रयोग बढी गर्दा चाहिँ बढी उत्पादन हुन्छ भन्ने किसानहरूमा एउटा त्यो छाप परेको हुनाले दलहन बालीमा पनि त्यो भयो भने उत्पादन झन् घट्ने रहेछ है।
1: एकदम एकदमै हो, किनभने अहिले जुम्लामा तपाईँ सिमी देख्नुहुन्छ, त्यो सिमी किन हो भने हामीले त मिनिकिटको रूपमा युरिया बाँड्थ्यौँ त्यहाँ, तर त्यहाँको जुम्लाका महिलाहरूले त्यो आफ्नो सिमी बचाउनलाई त्यहाँ हालेनन्, कहिले पनि लुकाएर राखे कि सबैलाई लोभ लाग्छ अनुदान त्यसै दिएको कुरो, तर उनीहरूले पोका लुकाएर राखेर धान खेतमा तलतिर हाले र जो सिमी लाउने ठाउँमा उनीहरूले युरिया प्रयोग गरेनन्, त्यसरी त्यहाँको जुम्ली सिमी भन्ने फेमस छ नि अहिले पनि बचेको अवस्था छ। जस्तो काभ्रेमा पहिले दलहनहरू धेरै हुन्थ्यो, युरियाको प्रयोग बढेसँगै के भयो दलहनको घटेर गयो, यो यी घटनाका कारणहरू यी हुन्। अब चाहिँ अलिकति हामी
0: अलिकति यो खालको एउटा अवेरनेस जागरूक किसानहरूलाई पनि गराउनु पर्ने, सुसूचित गराउनु पर्ने, यही कुरा यहाँको कुरा सुनेर धेरै किसानहरूले बुझ्नुहुन्छ यो विषयमा, यो कुरा त देख्दा सामान्य देखिन्छ तर यो कुराले ठूलो असर पार्ने रहेछ उत्पादनमा पनि, यो किसानहरूमा जागरूक हुनुपर्ने पनि देखियो है।
1: एकदमै किसानहरूमा त कस्तो छ भने कोही एकदम गरेको अनुभवी किसानहरू त जागरूकै हुन्छन् तर सबै किसान हुँदैनन्। र अर्को कुरो मुख्य समस्या हाम्रो चाहिँ कार्यकर्ताहरू यस चाहिँ प्रचारकर्ताहरूमा छ, हामी कर्मचारीहरूमा है, कर्मचारीहरूले एउटा चिज पढेको हुन्छ यो रासायनिक मल भनेर पढ्यो घोकेको त्यहीमा गइरहेको हुन्छ, उनीहरूले त्यहाँको समष्टिगत अध्ययन त्यहाँको सूक्ष्म अध्ययन गर्न अलि नसकेको अवस्था हुन्छ, उनीहरूलाई समय लाग्छ, त्यस कारण त्योमा चाहिँ सूचित गर्दाखेरि किसान मात्रै होइन कृषि प्रसार कार्यकर्ताहरूलाई पनि तालिम दिने ज्ञान सिपहरू विकास गर्नु पर्ने जरुरी म देख्छु।
0: अब अलिकति प्राविधिक कुराहरू जोड्न चाहन्छु, हुन त सरकारले एक गाउँ एक प्राविधिक भने पनि भने जस्तो प्राविधिकहरू त्यो पनि दक्ष प्राविधिकहरू सबै ठाउँमा पुर्याउन सकेका छैन, यो स्वीकार्य पनि छन् सम्बन्धित निकायले पनि, यद्यपि यो भन्दै गर्दा चाहिँ प्राविधिक कुराहरू प्राविधिक ज्ञान किसानहरूमा पुग्नको लागि चाहिँ यो संयन्त्रको खाँचोदेखि एउटा चाहिँ सरकारी संयन्त्रको अर्को चाहिँ प्राइभेट सेक्टरमा अन्य विज्ञहरूको पनि एउटा परामर्श यस्ता खालका सन्देशहरू प्रभाव गर्ने माध्यम चाहिँ अझै वृहत हुनुपर्ने देखियो है, किनकि प्राविधिक कारणले गर्दा उत्पादन उत्पादकत्वमा धेरै असर पार्ने गर्छ।
1: एकदमै हो, यसमा म अलिकति थप्न पनि चाहे अरू है, अब कसरी चाहिँ हामीले कोसेबालीलाई प्रवर्धन र यसको बढुवा दिएर यसको उत्पादन वृद्धि गरिन सकिन्छ भन्ने सिलसिलामा, एउटा त अब हाम्रो चाहिँ यो खाली रहेको बाँझो जग्गाहरू जस्तो नि हाम्रो अझै पनि हाम्रो चाहिँ धान खेतीपछि धेरै धान के हुन्छ भने धान सुक्खा भएको ठाउँमा पनि के हुन्छ मनसुनको वर्षाको आउँछ है, त्यो राम्रो हो, जहाँ मनसुन छ त्यहाँ धान खेती पक्कै राम्रो हुन्छ, मनसुनको पानी थ्योरेको ठाउँहरूमा धान हुन्छ, तर अहिले पो भल पानीले गर्दा पानी थ्योरियो पछि त त्यहाँ सुक्खा हुन्छ, त्यसपछि केही पनि उम्रिँदैन, हो त्यस्तो अवस्थामा राम्ररी समय

0: सिमी लगायो भने मसुरो खेती प्रवर्धन गर्न हामी सक्छौँ र त्यस्तै बकुल्ला सिमी हामी प्रवर्धन गर्न सक्छौँ, बोडीहरू लगाउन सक्छौँ है। र यो किसिमले गर्दा हाम्रो यो विभिन्न किसिमको ठाउँहरूमा धान पछि जो जग्गा बाँझै रहन्छ विविध कारणले गर्दा त्यस्तो ठाउँमा चाहिँ हामीले कोसे बालीको प्रवर्धन गरेर लगाउने क्षेत्रको पनि हामीले बढावा दिन सक्छौँ। नम्बर वान, नम्बर टू, अहिले पनि मसुरोमा केही जातहरूको विकास भएको छ, त्यस्तै गरेर जातीय विकास गरेर पनि हामीले गर्न सक्छौँ। नम्बर थ्री, हामीले स्थान विशेषका बालीहरूमा त्यहीँका सङ्कलन गरेर, त्यहीँको जात सङ्कलन गरेर त्यसको बिउमा सुधार गरेर त्यसको गुणस्तर बढाएर पनि हामीले चाहिँ उत्पादकत्व वृद्धि गर्न सक्छौँ। यहाँले भनेको जस्तै एउटा अर्को त बिउकै समस्या हो कोसे बालीमा। बिउहरू एक त राखेको कोसे बाली नउम्रिने हुन्छ धेरै, बिउको संरक्षणहरू गर्नलाई, बिउको उमार शक्ति कायम गर्नको लागि राम्रो भण्डारणको व्यवस्था हुनु पर्यो, भण्डारण क्षेत्रमा पनि लगानी हुनु पर्यो कोसे बालीको बिउ भण्डार। र अर्को कुरो, कोसे बालीको बिउ उत्पादन क्षेत्रलाई हामीले चाहिँ राम्ररी स्याहार सम्हार गर्नु पर्यो, बिउको गुणस्तरीय कसरी कायम गर्न सकिन्छ भन्ने त्यो कुरोमा हामीले ध्यान दिनु पर्यो, र बिउ व्यवस्थापन राम्ररी समयमै गर्न, मुख्य समस्या एउटा बिउ पनि हो, बिउ बिजनको राम्रो समस्या समाधान गर्न सकेको खण्डमा पनि हामीले उत्पादन बढाउन सक्छौँ। अर्को यहाँले भनेको जस्तो ब्लकहरू, पकेट क्षेत्रहरू, त्यो पकेट क्षेत्र त कस्तो भने कति प्राकृतिक रूपमा पनि त्यो क्षेत्र कायम भएको हुन्छ, त्यो चाहिँ सम्भाव्यता, जस्तो धानको क्षेत्रमा धानको हिलो ठाउँमा अरू त लगाउँदैन नि हो, त्यस्तै कोसे बालीका विभिन्न पकेट जुम्लामा सिमीको क्षेत्र है, यस्तो यस्तो पकेट क्षेत्रहरू पनि प्राकृतिक रूपमा पनि भइरहेको हुन्छ। अर्को चाहिँ किसानको धेरै वर्षको ज्ञान सिपले पनि कुन ठाउँमा के हुन्छ भनेर त्यो पकेट क्षेत्रको निर्धारण गरिएको हुन्छ, र यसलाई हामीले चाहिँ अब त्यो पकेट क्षेत्रलाई पहिचान गरेर त्यसै कुनै एउटा बाली विशेष दलहनको त्यही क्षेत्रमा त्यसलाई राम्ररी पकेट रूपमा बनायो भने अवश्य नै त्यसले चाहिँ हामीले चाहिँ बजारलाई जोड्न है, बेचबिखन गर्न र त्यहाँ प्रविधि हस्तान्तरण गर्न सजिलो हुन्छ, पक्कै पनि हो। र अर्को कुरो यसमा चाहिँ कोसे बालीमा पनि मैले सानो मेसिनरीहरू, स्मल मेसिनरी, साना मेसिनरीको मैले चाहिँ आवश्यकता देख्छु। साना मेसिनरीहरू बढाएर मेकानाइजेसनको रूपमा साना मेसिनरीहरूको महत्त्व छ, तिनीहरूको पनि यसमा चाहिँ जस्तो दाल पिस्ने मेसिनहरू होइन, विभिन्न किसिमका यस्तोको पनि जरुरी म देख्छु, मिलिङहरू होइन, अनि यो मिलहरूको सुधारहरू त्यो पनि जरुरी छ दाल बालीको प्रवर्धन।
1: जस्तो अनुसन्धानबाट तयार भएका उन्मोचन भइसकेका बिउहरूमा हामी किसानहरूले खोज्यो भने पर्याप्त पुर्याउन सक्ने आधारमा चाहिँ छौँ, अवस्थामा छौँ?
0: अब यो छैन, पटक्कै छैन,
1: पुग्दैन है।
0: यो चाहिँ नै दुईटा कुरो भने मैले, एक त पुग्दैन, हामीले त्यो सोचेका छैनौँ। अर्को कुरो मैले भने नि, अहिले यो बिचको चाहिँ यो कृषि अनुसन्धान परिस, जस्तो मलाई एउटा अनुभव छ, नेपाल गान्धी कृषि अनुसन्धान केन्द्र र सुर्खेत कृषि अनुसन्धान केन्द्रमा भएको मसुरो बिक्री नभएको, सुन जस्तो मसुरो है, त्यहाँको दलहन जातिका जातहरू कमीले, बिउहरू पहिला के हुन्थ्यो भन्दाखेरि लिङ्केज थियो, यो कृषि प्रसारले लगिदिन्थ्यो जान्थ्यो, त्यहाँ त्यस्तो समस्याहरू पनि अहिले आएको छ। र अर्को कुरो के हो भन्दा, कृषि अनुसन्धान विज्ञहरूको कमी भयो, विज्ञहरू गएर गाउँमै पकेट स्तरमा हालेको भनेको जस्तै पकेट स्तरमा कोसे बालीको बिउहरू उत्पादन गर्नुपर्छ। बिउ भनेको प्राविधिक पक्ष हो, प्राविधिक ज्ञान चाहिन्छ, त्यहाँ चाहिँ एग्रोनोमिस्टहरू अथवा एग्रोनोमीको राम्रो तालिम दिएका जेटी जेटीहरू तिनीहरूलाई लगाएर त्यो किसानमै बिउ, मूल बिउको बिउ है, मूल बिउ पछिको बिउहरू किसानको क्षेत्रमा अलिक ठुलो मात्रामा उत्पादन गर्नुपर्ने जरुरी छ। त्यो बाहेक किसानलाई आफै आफ्नो बिउ आफै बचाऊ, आफ्नै गुणस्तरीय बिउ सुधार गर भनेर पनि ज्ञान सिप दिनुपर्ने अवस्था छ, त्यसले गर्दा कोसे बालीको उत्पादन बढ्नु
1: हुन्छ। सर, निकै महत्वपूर्ण विषयमा यहाँले जानकारी गराइदिनु भयो, अन्तिम खण्डमा अझै यो टड्कारो विषय, यो विषयलाई हामीले उठाउनु पनि पर्छ यो लाग्यो मलाई, र यो महत्वपूर्ण विषय र सन्देशको लागि यहाँप्रति कृतज्ञ छौँ र यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
0: नमस्कार, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो आफ्नो कुरोहरू यहाँ राख्ने मौका दिनुभयो। सबैलाई नमस्कार.
1: हुन्छ, अहिले यहाँलाई बिदा गर्छौँ. हजुर, हामीले हाम्रा अतिथि अर्थात् वरिष्ठ कृषि विज्ञ छवि पौड्यालज्यूलाई बिदा गरिसकेका छौँ. उहाँले धेरै कुराहरू भन्नुभएको छ. हामीले हुन त आजको विषय अलिकति दलहन बालीको विषय मात्रै थियो, हामी अरू कुरा पनि ल्याउन सफल भयौँ. अरू कुरा पनि आएको छ, धेरै कुराहरू आएको छ. यद्यपि हामीले कुरा अपुग भयो भने केही दिन पछाडि फेरि उहाँसँग पनि अर्को कुराकानीको साथमा फेरि पनि आउनेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ. कार्यक्रम उत्पादनमा सहयोग गर्ने कार्यक्रम सम्पूर्ण युनिट सहित असीम सापर अपनीहरूको माझबाट बिदा हुने अनुमति माग्छु. नमस्कार.

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पंक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा

0: हाल्नु,
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz हजुरको रेडियो 102.1 MHz
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
10: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
13: सूचना
14: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
13: जिल्ला अस्पताल रामेछाप।
15: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
17: अहिले रातको 9 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9956042330 9767652429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 9851216 9843-36-91-94
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तन्ने पैसा कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण

0: कसैले यो दुःख?
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486648403, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98442056906453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287820। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन।

0: हस्पिटल
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 9896962998।
1: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 048-45-143 98-63-023-422
5: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: हजुरको रेडियो

नमस्कार, राति 10 बजेको हजुरको मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनमा शुरू हुँदैछ। महाधिवेशनका लागि रासपा नेता कार्यकर्ता चितवनमा भेला हुँदैछन्। पार्टी गठनको 4 वर्षपछि पहिलो पटक हुन लागेको महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ। त्यसको व्यवस्थापकीय र वैधानिक पक्षको काम गर्न रासपाले बनाएको केन्द्रीय निर्वाचन आयोगले प्रथम महाधिवेशनका लागि 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। आचार संहितामा विधिवत उम्मेद्वारी प्रमाणित भइसकेपछि मात्रै प्रचार प्रसार गर्न पाइने, प्यानल वा गुटबन्दी गर्न नपाइने, संयुक्त सूची बाँड्न नपाइने लगायतका विषय उल्लेख छ। यस्तो पार्टी र सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय र दलीय स्रोतको प्रयोग गरेर निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाइने विषय पनि समावेश गरिएको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। द्वन्द हिंसा र उत्पीडनका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन 20 मा यो दिवस मनाइन्छ। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जमसम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको कहाँस्तामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुनका लागि झण्डै 4,000 प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रासपाले प्रति प्रतिनिधि 5,000 शुल्क तोकेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार 3,990 प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 का दरले प्रतिनिधिहरूबाट मात्रै 1,90,50,000 रूपियाँ उठेको छ। प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। ललितपुरको जावला खेलमा रातमचन्द्रनाथको भोटो देखाइएको छ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले बेलुका भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्व औपचारिक रूपमा सम्पन्न भएको छ। मचन्द्रनाथको रथ जावला खेल पुर्याइएको चौथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछन्दले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। आज चितवनमा बसेको रासपाको केन्द्रीय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य मान्यताप्रति सधैँ प्रतिबद्ध रहने बताउनु भएको। उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजन गर्ने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो केन्द्रीय महाधिवेशन मंगिर 26, 27, 28 गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ। बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अप्नाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था
प्रस्ताव मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रविधिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकोले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाई छ। भवन निर्माण कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा सम्भावित संरचनागत जोखिम न्यूनीकरण गर्न सरकारले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै घर वा भवनको नक्सा स्वीकृत गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र जारी गर्ने प्राविधिक एउटै व्यक्ति हुन नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रीट लाइट मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ। उज्यालो महानगरपालिका योजना अन्तर्गत बालकुमारी पुलदेखि बल्खुसम्मको 7.9 किलोमिटर सड़कमा आधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर श्रीबाबु महर्जनले जानकारी दिनुभएको छ। वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न समयमा मेडिकल अफिसर र कन्सल्टेन्ट लगायतका प्राविधिक पदहरूमा आवश्यक कानूनी प्रक्रिया पूरा नगरी गैर कानूनी नियुक्ति गरिएको भन्दै अख्तियार दुर्योग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। डाक्टर अमित झाले बुधबार आयोगको कार्यालयमा पुगेर उजुरी दिनुभएको हो। उजुरीमा ती अस्पतालहरूमा रिक्त पदपूर्ति गर्दा खुल्ला प्रतिस्पर्धा नगराइएको, सार्वजनिक सूचना प्रकाशन नगरिएको र नियम विपरीत नियुक्ति प्रक्रिया अपनाइएको दावी गरिएको छ। रामेछाप जिल्लामा लागु औषध दुरूपयोग एवं ओसार पसारका घटनाहरू बढ़दै गएको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। लागु औषधको चौथी चिनौ सामाजिक समाधानको बाटो खोजौं भन्ने मूल नाराका साथ लागु औषध दुरूपयोग एवं ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 2026 को अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा मन्थलीमा भएको सो सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका अवसरमा सहभागी सरकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्। कार्यक्रमका अवसरमा बोल्ने अधिकांश वक्ताहरूले जिल्लामा बढ़दै गएको दुर्व्यसनीका घटनाहरू घटाउनु पर्ने कुरालाई जोड़ दिएका थिए। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका 55 वर्षीय विमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको। बसमा स्कूलका स्टाफ रहेका थिए। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाइएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा 1-1 जनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका नम्बर 12 महभीरमा आफ्नै काँक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको। हिजो काँक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो। सदर चिड़ियाखाना जावलाखेलमा बर्ड फ्लू संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिड़ियाखाना प्रमुख सत्यनारायण शाह छानबिनमा तानिनु भएको छ। कोषको अध्यक्ष समेत रहनुभएकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले शाहलाई चिड़ियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिड़ियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति बनाएको छ। र पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ़न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ, तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ। केही जिल्लामा 41 डिग्री नागेको तापक्रम आज भने घटेर नेपालगंजमा 40 डिग्री सेल्सियसमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ।
तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कार्यस्थलले जानकारी दिनुभएको छ। उहाँका अनुसार ठाउँ ठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहनेछ। नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन, तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम आसामास दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक साङ्गीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्री राज महत तपाईँको माझमा आइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल्ला आज विशेष विशेष विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेरेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियो सर्च गर्नुभयो भने त्यहाँ अडियोलाई मार्फत हामी उपस्थित भएका छौँ भने टिकटकमा तपाईँले श्री राज महत सर्च गर्नुभयो भने तपाईँले भिडियोलाई पठाउन सक्नुहुन्छ, म्यासेजहरू पठाउन सक्नुहुन्छ है। प्राप्त म्यासेजहरू पनि वाचन गर्नेछु, पनि भन्न चाहन्छु। लेख रचनाहरू केही लेख्नु भएको छ भने त्यो पनि वाचन गर्नेछु है, पनि भन्न चाहन्छु। लेख रचनाहरूलाई स्थान दिनेछु, पनि भन्न चाहे। त्यस्तै गरेर मिठा रमाइला माया प्रेमका कुराकानी त हुने नै छन्, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। पनि भन्न चाहन्छु धेरै साथीहरूको माझमा पुर्याउन सक्नुहुन्छ है, कार्यक्रमलाई चाहिँ सेयर गर्नुहोस् है। अन्य साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ तपाईँले कार्यक्रमलाई सेयर गरिदिनुभयो भने है। पनि भन्न चाहन्छु रातको समय छ, हाम्रोतिर गडाङगुडुङ गरिरहेको छ, पानी एक दुई थपा यसो झरे जस्तो भइराखेको छ, तर बेसर गर्मी छ। हजुरकोतिर कस्तो छ यसो खबर पाउन होइन भन्नुहोस् न। पनि भन्न चाहन्छु कोही मायालाई सम्झिन चाहनुहुन्छ, कसै कसैको यादमा हुनुहुन्छ, तर म्यासेज अब आजकल त धेरै माध्यम छन्, तैपनि रेडियोबाट म्यासेजहरू सन्देशहरू पठाउन चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस् होइन, हामी माध्यम भन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अब रमाइला मिठा लोकदुर बाकाहरू त छँदै छन्। यति बेला तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु, घरको फोन त बुढीले उठाउँछ, टुङ टुङ मलाई मोबाइलमा फोन गर। नवराज गरा सैनिक सुमधुर आवाजमा गीत छ, हुन त यस्तै पनि हुँदो कतिलाई अब टेन्सन कहिले काहीँ लप पर्छ कि कहिले काहीँ यस्तो घरमा हुँदै हुँदै पनि बाहिरतिर लप पर्छ, अब त्यो भइसकेपछि गाह्रो हुन्छ। अब अनि गाह्रो भइसकेपछि के हुन्छ, यस्तै हुन्छ। गीत सुन्नुहोस् ल, त्यसपछि म व्याख्या गर्नको लागि त उपस्थित हुँदैछु, हुने नै छु। यति बेलाको समयमा तपाईँको माझमा, घरको फोन त बुढीले उठाउँछ मलाई मोबाइल, हत्तेरिका मेरो आवाज चट्टारो हान्नलाई ठिक छ।

ਤੇਰਾ ਲੈ ਸ਼੍ਰੀਮਤੀ ਸਮੇ ਥੀ ਮੈਂ ਸ਼੍ਰੀਮਤੀ ਲੈ ਮਾਸਟਰ ਜਫਾਰ ਸੁਣ ਅਲ ਬੇਲਾ ਹੈ ਮੋਬਾਈਲ ਮੈਂ ਫੋਨ ਕਰ ਘਰ ਕੋ ਫੋਨ ਤਾਂ ਬੁੜੀ ਲੈ ਉਠਾਉ ਛਿਨ ਅੰਨ ਨੰਦੀ ਆ ਪਕੇ ਬਣੀ ਗਾਹਰ ਹੁੰਛ ਹੋ ਘਰ ਨਾ ਹੁੰਦਾ ਹੁੰਦੇ ਬਾਹਰ ਆਪਣੀ ਆ ਬਾ ਇਸ ਲਵ ਕਰਨ ਲੈ ਮਾਨਛ ਸਵਾਭਾਵਿਕ ਨਜ਼ਰ ਲਾਗਣ ਸਕਦਾ ਬੋਲ ਚਾਲ ਹੁੰਦਾ ਹੁੰਦੇ ਹੈ ਮਾਇਆ ਬਸਣ ਸਕਦਾ ਮਾਇਆ ਬਸਿਸਕੇ ਪਛਿ ਕਹਿਲੇ ਕਹਿ ਤਾਂ ਅਟੁੱਟ ਹੈ ਨਛੁਟਣ ਸਮ मायामा पुगिन्छ कि खै त्यस्तै भन्थ्यो कस्तो मनपर्छ मलाई भनेर भन्थ्यो क्या अरे है तर त्यति गर्नु हुँदैन त्यो भने अर्का घर व्यवहार होइन टुटाउनु भएन आफ्नो पनि घर व्यवहार हेर्नुपर्छ अर्काको पनि हेर्नुपर्छ घर व्यवहार पनि भन्न चाहन्छु तर रमाइलो गीत थियो है तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु मिठा रमाइला लोकदोरी भाकाहरू तपाईँको माझमा राख्नेछु अनि साथसाथै तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु भने म्यासेजहरू पठाएर पनि साथ दिन सक्नुहुन्छ लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् ल वाचन गर्ने प्रयास पनि म गर्नेछु यति बेला सामाजिक सञ्जाल फेसबुक हजुरको रेडियोमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु अनि अन्य त छँदैछ होइन अन्य त अब म्यासेजहरू वाचन हुनेछ टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरू त म वाचन गर्ने नै छु म्यासेज पठाइराख्नुहोस् लेख रचनाहरू पठाइराख्नुहोस् है म वाचन गर्नेछु तर सुरुवात म सामाजिक सञ्जाल फेसबुक हजुरको रेडियोलाई स्थान दिनेछु प्रकाश केसी हुनुहुन्छ दाई नमस्ते सन्चय हुनुहुन्छ खाना खानुभयो कार्यक्रम एकदम राम्रो चलाउनु भएको छ है कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छु दाई हजुरलाई विष्णु माझीको झ्याइ कुटी कराए भन्ने गीत राख्दिनु होला है भन्नुहुन्छ मैले यो गीत हिजो खोजेको थिएँ हजुर भेटिनँ यो गीत सो त्यही भएर कि मलाई लिङ्क पठाइदिनुहोस् प्रकाशजी होइन झ्याउकिरी करायो जस्तो लाग्छ तपाईँले झ्याइकुटी भन्नुहुन्छ मैले त्यो हान्दा पनि आउँदैन सो त्यो हान्दा पनि आएन त्यो हान्दा पनि आएन कम्प्युटरमा पनि खोजेँ होइन हामीसँग भएको कम्प्युटरमा यसो हेरेँ छैन त्यसपछि यसो गएर हेरेँ मैले भनौँ न ल ठिक छ नि त म युट्युबतिर हेर्छु भनेर युट्युबतिर हेरेँ त्यतातिर पनि भेटिनँ मैले ठ्याक्रकै तपाईँले भनेको बोल मैले भेटाउन सकिनँ गीतको बोल होइन सो मलाई के लिङ्क पठाइदिनुहोस् कि अब बोल गीतको बोल सही होइन लेखेर पठाइदिनुहोस् प्रकाशले पनि भन्न चाहन्छु त्यस्तै गरेर जसरी भए पनि रोजाईको गीत राखिदिनु होला भन्नुहुन्छ मैले भेटिनँ हजुर शर्मा आयो हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले सिन्धुलीबाट प्यारी मिटोरिया योगीलाई सम्झना छ भन्नुहुन्छ कुमार श्रेष्ठ हुनुहुन्छ नमस्कार श्री खाना खानुभयो भन्नुहुन्छ सुन्दैछ है दोलखामार घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ बजने भाका घर परिवारको लागि साथीहरू धनु गजमेर सोमपाली शेर्पा सरिता मोक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा लगुन सुश्रिता भुजेल लगायत सम्पूर्णमा समर्पण गर्न चाहन्छु अनि साथै सम्झना है सबैमा भन्नुहुन्छ शान्ति विषय हुनुहुन्छ रोल्पाबाट शान्ति विषय सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि भन्नुहुन्छ दुर्गा साई हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि दुबईबाट दुर्गा साई हो घर चाहिँ रामेछाप आठ भागी आखर्क सबैमा सम्झना माया छ भन्नुहुन्छ दुबईमा हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रमन मोक्तान तामाङ हुनुहुन्छ भोजपुरे जेनजीको अभिवादन भन्दै हुनुहुन्छ उहाँले भोजपुर घर भइहाल्छ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है रात्रिकालीन सन्देश राख्नु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने घर परिवारको लागि अनि साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे यति बेला टिकटक लाइभ मार्फत प्राप्त केही म्यासेजहरू वाचन गरिहाल्छु म मलाई यति बेला म्यासेज पठाइराख्नु भएको छ यति बेला हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ होइन अनि साथसाथै म्यासेज पनि पठाइराख्नु भएको छ यति बेला हुनुहुन्छ सबिना पोखरेल हुनुहुन्छ नाच्दै नाच्दै आउनुभयो होइन नाच्दैछु भन्नुहुन्छ कुमार श्रेष्ठ हेर्दै हुनुहुन्छ सुमित्रा राणामा गर्नुहुन्छ हेर्दै हुनुहुन्छ नाच्दै हुनुहुन्छ जस्तो लाग्छ मलाई खुसी हुँदै हिराबहादुर लगाइनुहुन्छ हामी सिधै गाउँबाट आइडिरहेको छ उहाँ पनि हुनुहुन्छ होइन लाइभमा हुनुहुन्छ त्यस्तै गरेर यति बेला म म्यासेज वाचन गर्छु पहिला श्रेष्ठ म्यासेज वाचन गरौँ त्यसपछि बाँकी रहेका कुराकानी त छँदैछन् गर्दै गरौँला बिस्तारो बिस्तारो होइन यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा हुनुहुन्छ अर्थ वन हाइट आइडी त ठिक छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ घरको फोन त बुढीले उठाउँछ कस्तो रमाइलो गीत छ यस्तै कल्पना डुब्छु मलाई मोबाइलमा फोन गरेर घरको फोन त बुढीले उठाउँछ शङ्का हुन्छ धानी गर्छ जफार्छ भनेर कसैले भनिरहेका होला यति बेला म म्यासेज
पुनः प्रसाद भंडारी तस्वीर बहादुर लगा हूं गुड नाइट सर आई हई भाई बेला राज प्रहरी हेलो हजुर सम्झना सबैमा हुनुहुन्छ डाली लिङ्गो चरीले टेकेर भन्ने गीत राख्नुहोस् भन्नुहुन्छ हाम्रो पुनः प्रसाद भण्डारी हजुरले होइन डाली लिङ्गो चरीले लिङ्गेर के अरे टेकेर हुन्छ र हुँदैन होला त्यो सानो आगा मात्र भयो भने हुन्छ हुनसक्छ काठमाडौँबाट सुन्दैछ भन्नुहुन्छ हेर्दै हुनुहुन्छ त्यस्तै गरेर यति बेला सानी आइदिइरहेको छ हेलो दादा म सानी मान्छे के सिन्धुली बाटो तुला सरानामा गरौँ भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सर के छ खबर भन्नुहुन्छ हाम्रो पुनः प्रसाद भण्डारीजीले ठिक छ राम्रो छ रमाइलो छ तपाईँको खबर के छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ नमस्ते सर भन्नुहुन्छ रितिका श्रेष्ठ हुनुहुन्छ हेलो नमस्ते भन्नुहुन्छ उदयपुर अहिले चाहिँ काठमाडौँबाट रितिका श्रेष्ठ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै खुसी साई ठकुर हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ त्यस्तै यति बेला हुनुहुन्छ काठमाडौँमा पनि गर्मी छ है सर भन्नुहुन्छ भित्तिकाजीले हो र है गर्मी त हुन्छ त्यसरी हुन्छ गर्मी त्यस्तो गरेर पोखरेल सबिना त हाँस्दै हुनुहुन्छ अनिताजीले हुनुहुन्छ दाई नमस्कार सुन्छ हुनुहुन्छ आई है सुन्दैछु भन्नुहुन्छ सुनिता सुनवार हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ सिन्धुलीकी सानी बस्ने त हुनुहुन्छ उहाँ पनि सबै सानी सानी म 14 बाट 15 लागिसकेपछि हो कि आयो सानी सानी देख्न थाल्नुभएको तपाईँहरूले नमस्ते सिन्धुलीको मान्छे भन्नुहुन्छ काली आप घर भइहाल्छु बनेपाबाट सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि भन्नुहुन्छ सुजन अनि बाबा मामु सबैमा शुभरात्रि भन्नुहुन्छ अनिताजी हुनुहुन्छ मेरो नेपालमा हुनुभएको बाबा मम्मीलाई धेरै सम्झिन चाहन्छु है भन्नुहुन्छ त्यस्तै गरेर हजुरको चाहिँ कसले उठाउँछ होला नि फोन जान्न चाहन्छन् भन्नुहुन्छ जनता जान्न चाहन्छन् भन्नुहुन्छ ऋतिकाजीले मेरो फोन खासै छैन मैले फालिराखेको हुन्छु त्यतातिर अब त्यो कसले उठाउने र त्यो फोन आए पो उठाउने होइन फोन आयो म्यासेज आयो भने उठाउने हो ऋतिकाजी मेरो त्यो फोन पनि आउँदैन म्यासेज पनि आउँदैन उतै फालिराखेको हुन्छ यसो होइन सो त्यो भएर आकल झुकल कसैको आयो भने उठाइहाल्ला अब त्यो आउँदैन हेर्नुहोस् मलाई थाहा छ कन्फर्म आउँदैन भने त्यो भएर मोबाइल जता पनि हुनसक्छ मेरो सुमित्रा राणा मगर हुनुहुन्छ कार्यक्रम हेर्दैछु भन्नुहुन्छ सरलाई बाटा मिठो माया सम्झना भन्नुहुन्छ मुटु कान्छु सम्झना मगरलाई है भन्नुहुन्छ खुसी साई ठकुर हुनुहुन्छ दर्शन खाना खानुभयो दैलेख गुराँस गाउँपालिका 5 हाल सुर्खेतबाट खुसी साई हो भन्नुहुन्छ स्विट भाइसको धनी हजुरलाई अनि सबैमा सम्झिन चाहन्छु है भन्नुहुन्छ त्यस्तै गरेर यति बेला धनी गजमन हुनुहुन्छ हाइट के हो भन्नुहुन्छ हाँस्दै हुनुहुन्छ उहाँ पनि त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई प्रवीण तामाङ मित्र पनि हुनुहुन्छ राज प्रहरी हुनुहुन्छ उहाँ पनि जोडिने प्रयास गरिराख्नु भएको छ सुन्दैछु भन्नुहुन्छ सबिना पोखरेल हुनुहुन्छ म पोखरेल हो नाच्दैछु दोलखा नालु घर भइहाल्छु भक्तहरूबाट सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ माई नेम इज शिला ए शिलाजीलाई सम्झिने बित्तिकै शिला अधिकारी पनि हुनुहुन्छ सुन्दैछु हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ हाम्रो दिपक चालिस सर पनि हुनुहुन्थ्यो अघिसम्म अहिले चाहिँ थाहा भएन जस हेर्दै हुनुहुन्थ्यो यो माया भन्ने चिज यस्तै हो है भन्नुहुन्छ सबिनाजी हो पक्कै पनि हुनसक्छ त्यस्तै गरेर नमस्ते नमस्कार हजुर उत्कृष्ट कार्यक्रम भन्नुहुन्छ शिलाजीले विशेष रूपमा धन्यवाद दिन चाहन्छु शिलाजित हुँदो रहेछ शिला अधिकारी हुनुहुन्छ ठिक छ जित मान्छेसँग तपाईँको होइन पढ्न त नमिल्यो फेरि होइन लप परेको भए अनि अगाडि शिलाजित कम्बिनेसन गरेको है नरिसानु पनि हुन चाहन्छ त्यस्तै गरेर यति बेला धनी गजमेर हुनुहुन्छ सम्झना छ है भनिदिनु सबैमा भन्नुहुन्छ विष्णुमाझीको गीत राखिदिनुहोस् सम्झना छ भनिदेऊ भन्ने भएका राखिदिनुहोस् भन्नुहुन्छ राख्ने कोसिस गर्छु ल म यति बेला म गीततर्फ लाग्छु डाली लुइलो चरीले टेकेर यो गीत तपाईँकोमा आज म यति बेलाको समय राख्न चाहन्छु त्यसपछि मात्र आउँछु म अन्य मिठा माया प्रेमका अनि साथसाथै एउटा सेन्टिमेन्टल कुरा गर्छु म तपाईँकोमा आजमा त्यो 3 जेलसम्मको लागि चाहिँ अब यो गीत तपाईँको माझमा राख्न चाहन्छु।

डाली नि जो चरीले टेकेर यो तपाईँको माझमा राखेर हामी खाना नि देवघरती नगरको सुमधुर आवाजमा एक गीत थियो। कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ। आवाजमा म श्रीराजमा छु। भर्खर 14-15 लागेको छ है, होइन यसले गफ दियो भन्ने लाग्छ भने रामेछापमा आउनुहोस्। म यस्तै यताउति हल्लिरहेको हुन्छु रामेछापमा। याद छ मलाई हरेक ती पलहरू जब तिमी मेरो निकै ख्याल राख्थ्यौ भनेर कसैले भन्दैछ। निकै ख्याल राख्थ्यो अरे, त याद छ मलाई ती पलहरू। कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ। हप्ताको साथै दिन आउँछौँ हामी, यो कुरा यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु। याद छ मलाई हरेक ती पलहरू जब तिम्रो म निकै ख्याल राख्थेँ। यो नगर, त्यता नजाऊ, अथवा यो तिम्रो लागि ठिक छैन, बरु यसो गर न है भन्दै तिमीलाई कति धेरै सम्झाउँथेँ। तिमीलाई ती प्रत्येक शब्दहरूमा मेरा लागि एउटा भनौँ न छुट्टै संसार लुकेको हुन्थ्यो। तिमीले त मलाई आफ्नो ठानेर अथवा मैले तिमीलाई के तिमीले भन्दा पनि मैले त तिमीलाई आफ्नो ठानेर होइन तिम्रो भलो होस् भनेर वा आफ्नो अमूल्य समय र भावनामाथि खनाएको थिएँ। तिमीले त्यो सम्झाउने बुझाउने बानी मतलब मेरो होइन मिलेक मिलेक गर्दैछ त मेरो त्यो सम्झाउने बुझाउने बानीमा कुनै स्वार्थ थिएन। अनि एउटा केवल तिम्रो लागि ढड्किने एउटा साँचो र चोखो मुटु थियो, माया थियो होइन। तर अब कहिलेकाहीँ थाहा छैन कहाँनिर के भयो के पुग्योन। आमा बालाई पनि यसो नगर्नु, यसो गरौँ त्यसो गरौँ, अथवा यो ख्याल गर्नु त्यो ख्याल गर्नु है, यसो गर्नु त्यो गर्नु भनिरहेको हुँदैन। तिम्रो लागि त्यति होइन समय भनौँ ख्याल गरेको थिएँ अथवा शब्दहरू खर्चेको थिएँ, तर है किन बुझिन मेलाक्रा मुलुक गर्छ त। हिराबहादुर लगाइ हुनुहुन्छ, गुड नाइट सर भन्दै हुनुहुन्छ। मुक्तक, सहरको चार आमाको घरमा बसेर कुकुर डुलाउँदै सरकारी बाटोमा हिँड्ने आफूलाई संसारकै धनी ठान्नेहरूले गाउँमा गाई भैँसीको गोबर सोर्ने र खेती गर्ने किसानलाई गरीब र फोहोरी देख्छन्। तर यही फोहोरी भनिएका हातले अन्न उत्पादन नगरे उनीहरूले के खाने? पैसा ढुङ्गा र माटो चपाएर जीवन चलाउन सक्लान् त भन्नुहुन्छ। नै सक्दैनन्। कृषि कृषि नै हो सबैभन्दा ठुलो चिज है।

अभी बॉडी में मलक मुलक मलक मुलक मलक मुलक गरज जस्तो लाग्यो, डर लाग्यो मलाई त। ठिक छ, कार्यक्रममा समाज धेरै अनिहार भइराखेको छ। मैले यताउति के कुराहरू गरिरहेको थिएँ, सायद कृषिको कुराहरू जोडिरहेको थिएँ। हिराबहादुरजीले भने हुनुहुन्थ्यो होइन, प्राय जसो पक्कै पनि हो, पैसा मात्रै होइन कि, अहिले मान्छे घमण्ड गर्छ, हेर्नुहोस् न, आफ्नै घरको सम्बन्ध अथवा दाजुभाइको सम्बन्ध पनि पैसाको अथवा घर जग्गा कारोबारको कारणले बिग्रिएको छ। त्यो लाने के होइन, खाने होइन, होइन, तर यहाँनिर अब घमण्ड घमण्ड पैसा भइसकेपछि घमण्ड हो, ठुलो बड हेप्ने होइन बढी नै हुन्छ। म ठुलो हुँ, पैसाको तागत हुनु त पैसाले किन्छ अरे भन्छ जेलाई पनि। ठिक छ, तर नजाऊ अब। गीता राणा मगर हुनुहुन्छ, हेलो नमस्ते दाजु भन्नुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, आज पनि हजुरको मिठो भाइस सुन्न आयो है भन्नुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। रामेछाप सेनापति घर भइहाल्छ ललितपुरबाट भन्नुहुन्छ, सबैजनामा मिठो सम्झना। रामेछापमा हुनुहुने बाबालाई पनि मुठभरि माया भन्छ, शिवरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ धनुगजमेर हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ पनि उहाँ, सन्चय हुनुहुन्छ भन्नुहुन्छ। ठिक छ, राम्रो छ, खलढुङ्गाको खिची फलाटीबाट भन्नुहुन्छ, धनुगजमेर हो, मेसेज गरेको छ है, वाचन गरिदिनु भन्नुहुन्छ। अनि भन्नुभएको छ उहाँले, सम्झनु भएको छ घर परिवारमा मम्मी बाबा दाई होइन बहिनी भाइ साथीहरूमा, कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, त्यस्तो गरेर रमिला तामाङ, कृष्ण सिंह, राजघले मगर, राजु भुजेल, रामकुमार लिम्बू, अविनाश मगर, अनि मौसम छामेश्वर बस्नेत, निशा लामा, शुक्रराज रसाइली, सञ्जय बस्नेत, शिला अधिकारी, त्यस्तै गरेर केशव सेन्चुरी, त्यस्तै हिमाली छेत्री, अनि सोना कन्दुङ्गा, अनु मगर, बेलिया छामी, सम्पाली शेर्पा, रमेश गजमेर, युनिसा मोक्तान तामाङ, जनिसा श्रेष्ठ, कविता कतानी, निशा श्रेष्ठ, अभिषेक कुमार धनुकी, अमिना हरियान आले, दुर्गा मगर, छेत्री कल्पू, मंगोलियन रोज लामा, रमेश घतानी, रियायोगी, दिपा बस्नेत, विनिता छेत्री, बिनु, सबैमा सम्झना छ भन्नुहुन्छ। दादा डबिन तामाङ, रगी सिंह, शङ्कर तामाङ लगायत सबैमा सम्झना है। कविता मगर दिदीलाई पनि सम्झेको छु भन्नुहुन्छ। त्यस्तै धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ। सौरभ केसी हुनुहुन्छ, बाक्सर नगरपालिका आठ मान्छे, आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, घरमा हुनुहुन्छ श्रीमती, छोरालाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै यति बेला आमालाई हेरिराख्नु भएको छ, सरी वर्ड फम्बलको विनिता छेत्री पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, डर नमान्नु क्या हामी छ भन्नुहुन्छ, तपाईँ एकछिन यहाँ लाइभमा होइन, मलाई फोन गरिसकेपछि त आँखा यस्तो यस्तो हुन्छ ला भन्नुहुन्छ, कम्ता डर लाग्छ भाइ, अब त्यो नि त होइन, अरू खानु पर्यो भन्नुहुन्छ, आउनुहोस् न छ है, टन्नै छैन। आयुषा प्रिय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पुरानो गाउँ सिन्धुबाट आयुषा प्रिय, सम्झना सबैमा भन्नुहुन्छ, हिराबहादुर लगाइ हुनुहुन्छ, रेडियोबाट मुक्तक वाचन गरिदिनुलाई सर भन्नुहुन्छ, वाचन गरे हजुर कृषि सम्बन्धी। त्यस्तै गरेर यति बेला धनु गजन हुनुहुन्छ, हुनुहुन्छ, उहाँहरूले मेसेज पठाइराख्नु भएको छ, कुराकानी गर्दै हुनुहुन्छ, नास्ते पनि हुनुहुन्छ, ठिक छ, खुसी लाग्यो, जिनु बान्त हुनुहुन्छ, सम्झना माया छ हुनुहुन्छ, रामकुमार थापा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। भने प्राप्त म्यासेजहरू मात्र वाचन गरिरहेको छु मैले, हेर्दै त हुनुहुन्छ अन्य साथीहरूले पनि, तर मैले म्यासेज ज जसले पठाउनु भएको छ, समीक्षा मगर पनि हुनुहुन्थ्यो, उहाँ पनि हुनुहुन्छ होइन, उहाँले पनि म्यासेज पठाइराख्नु भएको छ। यति बेला हामी म्यासेज भन्दा पनि गीततर्फ लागौँ, मेसेज भन्दा गीततर्फ म लाग्न चाहन्छु, सम्झना छ भन्देउ यो गीत राख्न चाहन्छु यतिको लागेको समयमा, त्यसपछि म आउँछु तपाईँको माझमा।

सम्झना छ भन्देऊ, यो जो तपाईँको माझमा राखे यसमा आवाज दिनुभएको थियो सागर विरही, त्यस्तो विष्णु माझीको आवाजमा यो त तपाईँको माझमा राखे कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्री राजमा छु, रातको समय छ, कहिलेकाहीँ म भावनामा बग्ने गर्छु होइन, कुराहरू गर्ने गर्छु, अनि माया प्रेमका कुराहरू जब जब जोडिन्छन् होइन, त्यसपछि खै मन अनायसी कता कता भकालिन्छ, कता कता के हुन्छ के हुन्छ कन् होइन, मिठा रमाइला कुराकानीहरू भनौँ न घर

मन लाग्छ। कहिले काहीँ यसो घट्दा गर्दै कुराकानी गर्दा गर्दै टक्क लगाएर मैले कहाँ बिराएँ, के बिराएँ, कसरी बिराएँ अथवा के कुरा पुगेन होइन। अब त यो लगनको महिना छ, लगन विवाह पनि अब माग्ने होइन, विवाह गर्नेको महिना पनि छ, साथसाथै बर्खा पनि लागेको अरे, यति बेला ठिकै छ, राम्रै छ रहनु छ। अनि जब जब लगनको महिना आउँछ अनि सोच्थे क्या मैले माग्न जाँदाखेरि माग्न जाने ठिक छ, दिएनन् भने के होला, होइन नमाग्छु न भागौँ कसरी, भगाउँ कसरी भनेर कसैले सोध्थ्यो अरे क्या। माया त गरेकै हुँ तर त्यसरी माया गर्दा पनि किन के भएन अरे क्या है। मैले जति ख्याल, मैले जति माया, हर दिन धेरै सम्झना सम्झना सम्झना, हर दिन यो गर त्यो गर यसो गर उसो गर है है, माया हो त्यो होइन होला, बन्धन थियो होला सायद, होइन बन्धनबाट मुक्त भयो होला नि। खुसी खुसी बोल्यो है, ठिक छ भाइ। आज नि मैले रोजाई गीत राखिदिनुहुन्न है कि अब दाई हजुरले भन्नुहुन्छ, मैले हजुरले रोजाईको गीत त भेटाइन हजुर, पहिला सुरु युट्युबमा पनि सर्च गरेँ, तपाईँले भने जस्तो कम्प्युटरमा सर्च गरेँ, हाम्रो डेस्कटपमा छैन, त्यसपछि हजुरले भनेको गीतको बोल मैले भेटिनँ, त्यसपछि मैले सर्च गरेँ कम्प्युटरतिर होइन युट्युबतिर, युट्युबतिर पनि ठ्याक्रकै भेटिनँ, तपाईँले कि बोल लेख्नु भएन होइन, कतैतिरको टुक्का टिपेर हान्नुभयो होइन, लेखेर पठाउनुभयो, त्यो भयो भने पनि एक्ज्याक्ट भनौँ न एक्ज्याक्ट गीत भेटिँदैन कि, अथवा गीतको बोल गलत लेखे पनि त भेटिनु पर्ने हो, भेटेन हजुर भन्नु चाहे, ठिक छ अन्त्यमा अर्को गीत राख्नेछु म, नरिसाउनु होला पनि भन्नु चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ दाइ, हजुरले गाह्रो नमानिकन मैले रोजेको गीत राखिदिनुहोस् भन्नुहुन्छ, हजुर भेटिनँ हो मैले, गाह्रो त म किन मानेर है, त्यस्तो गाह्रो मान्ने खालको मान्छे हो जस्तो त लाग्दैन, ठिक छ, कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि मन दुख्न सक्छ, त्यसमा चाहिँ माफी माग्न चाहन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ अमिना सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु दोलखाबाट हुनुहुन्छ, मुटु मनी श्यामगर प्यारी मान्छे सुशीला विश्वकर्मा दादा राजगाले मगर विवास कुलुङ पृथक माया निरुतायुञ्जन सङ्गीता लामा, त्यस्तै गरेर एलिसा लिम्बु कविता घतानी हरपल रोशनी लगायत सबैमा सम्झना माया छ हुनुहुन्छ, सरस्वती पोखरेल लगायत सबैमा सम्झना माया छ हुनुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन सक। त्यस्तै गरेर यति बेला मलाई हेर्दै हुनुहुन्छ दीपक मगर हुनुहुन्छ, श्रीराज सरको बिहेमा हामीलाई पनि जयन्ती बोलाउनु भन्नुहुन्छ, पहिला सुरुमा भर्खर 14-15 छु मेरा बहादुरजी, भर्खर 14-15 भइसकेपछि अब उमेर चञ्चलै मात्र हो होइन, बिहे गर्न खासै खै इच्छा हुन्छ र हुँदैन होला 14-15 लागेको मान्छेले होइन, चञ्चल चञ्चल मन छ, त्यो पनि राम्रो लाग्छ, यो पनि राम्रो लाग्छ, उसको कुरा पनि राम्रो लाग्छ, उसको कुरा पनि राम्रो लाग्छ है, यस्तै यस्तै हुन्छ। अनि कसरी बिहे गरौँ त फेरि, फेरि कहिलेकाहीँ यस्तो हुन्छ कसैलाई मन दिइसकेपछि होइन उसले भनेको पनि मान्नुपर्ने हुन्छ कि, अरू कुराहरू कहिलेकाहीँ पुगेन भने मन त दुखाउनु भएन नि होइन, अर्का छोरीको मन दुखाएर के फाइदा हो है, दुखाउनु भएन नदुखोस् अनि ठिक छ, त्यतिर नजाउँ बोलाउँला नि होइन, भएको बेलामा अब ठिकै छ विस्तार गरौँला नि, उमेर गएको छैन होइन, ठिक छ। सुमित्राजी भन्नुहुन्छ कडा हुनुहुन्छ, हेलो घिसिङ सर नमस्कार, मिठो सम्झना सर स्वागत छ, तपाईँलाई आज कहाँबाट देख्यो मैले है, स्वागत छ हाम्रो सरलाई टिकटक लाइभमा साथसाथै रेडियो कार्यक्रममा पनि है। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ मिठो सम्झना भन्नुहुन्छ, आलोक सर के छ खबर, के हुँदैछ आजकल, के गर्दै हुनुहुन्छ, कतातिर व्यस्त हुनुहुन्छ, सम्झिन छोड्नु भयो होइन पनि भन्न चाहे। सन्तोष खड्की हुनुहुन्छ, हेलो हेलो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु है सम्झिदिनु भएकोमा। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ, यसले बिलाई बिलाई ए होइन, म त अन्ततिर पो लागेको छु,
कमला विष्णु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, कविता महतारा हुनुहुन्छ, सम्झना यी सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विष्णु माझीको सबास छ भने गीत राख्नुहोस् ल भन्नुहुन्छ, ओके राख्ने कोसिसमा गर्छु पनि भन्न चाहन्छु। ठिक छ, माया पुरी हुनुहुन्छ, सम्झना सबैमा है, दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। ठिक छ, धेरै म्यासेजहरू मैले वाचन गरेँ जस्तो लाग्यो, लगभग कार्यक्रमको समय अवधि पनि सकिसकेको छ, छुटिनुपर्छ जस्तो लाग्यो, धेरै कुराकानी नगरौँ रातको समयमा होइन, जति कुरा गऱ्यो त्यति लम्बिन्छ कुरा र कुलो र कुरो होइन, जता लय पनि बग्छ होइन जान्छ भन्थे, त्यही भएर धेरै नलम्ब्याउँ, रातको समय छ, निन्द्र लागिसकेको होला, आफ्नो प्राण प्रिय मुटुलाई होइन, यसको कार्यक्रम छोडी छोडी मैले झन् उसलाई होइन उसलाई छोडी छोडी यसको कार्यक्रम सुनेको, यसले त वाक्कै दिक्क लगायो, कार्यक्रम कराएर होइन म सुन्न छोडिदिन्छु, बरु उसँग मेरो प्राण प्यारी मुटुको टुक्रासँग कुराकानी गर्छु भन्दै, अनि त अघि एकछिन बिजी थिए अब आयो ल भन त तिम्रो खबर के छ के गर्दैछौ भन्न जानु सक्नुहुन्छ, त्यही भएर मैले कार्यक्रममा अब होइन बेलैमा इन गर्नुपर्छ जस्तो लाग्यो, बेलै त के हुन्थ्यो र 10:59 भइसक्यो, जसरी पनि 12:11 त बज्छ, हालै घिसिङ हुनुहुन्छ प्रवासतिर रहेछ सर भन्नुहुन्छ, कि ठिक छ प्रवासतिर हुनुहुन्छ, ख्याल गर्नु होला, यस्तो बेला बेला सम्झिराख्नुलाई सर पनि हुन चाहे, ठिक छ अब चाहिँ छुट्टी हाइट भन्नुहुन्छ, यस्तै हेर्नुहोस् यतिजनसम्म त यस्तो थप इतिहासमा रहेर विभिन्न माध्यमबाट सुनेर हेरेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु, अनि म्यासेजको लागि पनि विशेष रूपमा धन्यवाद, कार्यक्रममा सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, केही कुराहरू गरे केही कुराहरू गर्दा गर्दै छुट्यो होला अथवा तलमाथि भयो होला होइन, त्यसमा पनि यसो मिलाएर सुन्दिनलाई पनि भन्न चाहन्छु। त्यति बेला हाम्रो स्टुडियो घडीमा 11:00 छ, मैले टाइम सेट राखिनँ किनकि गीत राख्नेछु यसपछि है पनि भन्न चाहे, अब रातको समय चाहिँ गर्मी बढेको छ मेसरी बेसरी, अनि यो भइसकेपछि लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु, रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नुहोला पनि भन्न चाहन्छु, झालढोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु, कोही कसैलाई केही भन्नु थियो कि होइन, मुटुको टुक्रा प्यारी मुटुको टटकनलाई पनि यसो सम्झिन बिर्सिनु भयो कि, गुड नाइट लेख्न बिर्सिँदा पनि भोलि बिहान उठेर हेर्दा भन्ने पनि हुनसक्छ, के थाहा, यसो सम्झाइदिएको चाहिँ ख्याल गर्नुहोस् है पनि भन्दै अब चाहिँ छुट्न चाहन्छु, अन्तिममा स्यावास छ तिमीलाई विष्णु माझी, अनि ऋषि खड्काको सुमधुर आवाज मलाई गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाई कार्यक्रम एसएमएस दोहोरीको बसाईबाट म कार्यक्रम प्रस्तुता श्री रहस महत भर्खर 14:15 लागेको मान्छे आजको वर्षबाट छुट्टिन चाहन्छु, हवस् त नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे त।

0: आजदेखि रासोपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै निजामती सेवामा व्यापक पुनर्संरचना गर्ने सरकारको तयारी, प्रधानमन्त्रीका सल्लाहकारका सामु अख्तियार लाचार, सरकारको 100 दिनपछि संसदमा कांग्रेसको प्रस्तुति सशक्त हुने, काठमाण्डुका अतिक्रमित जग्गाको छैन तथ्याङ्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
1: कक्षाकोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ, डडेलधुराको यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ़न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगत्मक कक्षा हो जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ। विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन्। उहाँले भन्नुभयो, परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मरमत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV mahirmiz futbolko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye pugcha. Best exchange value plus 4 years full warranty. Aba gharmai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमाली टाइम्समा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको राजपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिनापछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राजसभा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ। परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राजसभाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। राजसभाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ। राजसभाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। तीन दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढ़ी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन्। राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ। राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राजपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सीधै मनोनित गर्न सक्नेछन्। राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरू देवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो। त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ। राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो। पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो। राष्ट्रपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो। त्यस्तै राजसपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ।
3: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए। अख्तियारबाट पक्राउ परे पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहीबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिइएको रहेछ, त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पूर्जी थमाएर। जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुंगो नलगाएको तर प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारूकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जून 2025 अर्थात 23 जेठ 2082 जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यूल बाउरलाई यी पासपोर्टको ठेक्का दिएको थियो। यी कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने वालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखियो पछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढ़ाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सिंहदरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धानबारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धानबारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
2: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। वारेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढ़ी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढ़ाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई ससम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ़दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री वारेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलखेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषणसहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपा सभापति रवि लामिछाने पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
3: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव राम बहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस अघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महाकाल, कन्ज्युसम गाउँपालिका, भक्तपुर, मध्यपुर, ठिमी, सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
2: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही, भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खड़ा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता शुरूदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।
3: संचार क्षेत्रका अगुवाहरूले वर्तमान सरकारले लिएको मीडिया नीति उचित नरहेको भन्दै सच्याउन सरकारलाई आग्रह गरेका छन्। खास गरी विज्ञापन सम्बन्धी सरकारको निर्णयले संचार क्षेत्र प्रभावित छ। संचार क्षेत्र र पत्रकारलाई प्रत्यक्ष प्रभाव पारेको सरकारको विज्ञापन सम्बन्धी निर्णय सच्चिनुपर्नेमा मीडिया क्षेत्रका अगुवाहरू एक भएका हुन्। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 बुटबलमा शनिबारदेखि शुरू भएको छ। यता संघीय सरकारले लिएको विज्ञापन सम्बन्धी नीतिप्रति स्थानीय सरकार पनि रुष्ट छ। बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे दुई तिहाई नजिकको सरकारले ल्याएको मीडिया नीतिले स्थानीय तह निकै समस्यामा परेको बताउनुहुन्छ। चौथो राष्ट्रिय मीडिया सम्मेलन 2083 को पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले संघीय सरकारले मीडियालाई समाप्त गर्दै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो। मीडिया नीति सच्याउन सरकारलाई अगुवाको आग्रह शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफ्नो भूमिका थप सशक्त बनाउने भएको छ। वर्तमान सरकारको शुरूआती 100 दिनको समीक्षा गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको हो। संसदीय दल कार्य समितिले सरकारको 100 दिनको कार्य सम्पादनको विस्तृत समीक्षा गर्ने निर्णय समेत गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले सरकारको 100 दिने हनीमून पीरियड सकिने लाग्दा अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकालेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकारको 100 दिनमा 100 कामको लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभयो। सरकारले तोकेका कतिपय कामहरूमा अहिलेसम्म छलफल समेत हुन नसकेको उहाँको भनाई थियो। महामन्त्री पौडेलले सरकारले गरेका कतिपय काम विवादित भएको समेत बताउनु भएको थियो। त्यस्तै प्रतिबद्धता र तीनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट छिट्टै आधिकारिक धारणा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो। संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका